शुभ प्रभात, नमस्कार आदरणीय श्रोताहरू, हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। आज हो बुधबार, जुन महिनाको 17 तारिक 2026 साल। तदनुसार विक्रम सम्वत 2083 सालको असार 3 गते। समय अहिले बिहानीको ठिक 6:26 औ 42 सेकेन्ड भइरहेछ र अब शुभारम्भ गर्न लागिरहेका छौं आजको हाम्रो प्रभातकालीन प्रसारण एफएम 103.5 मेगाहर्ट्जको ध्वनि तरंगमा। आकाशवाणी खरसाङ सुनिरहनुभएका हाम्रा समस्त नजिक अनि टाढाका अति आदरणीय श्रोताहरूमा म उद्घोषिका इशारा लगायत प्रसारण सहयोगी सन्दीप अनि प्राविधिक सहयोगी सचिनको तर्फबाट पनि हार्दिक स्वागत सहित सप्रेम नमस्कार अभिनन्दन।

नयाँ बिहानीले हामी सबैको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा र नयाँ नयाँ सम्भावना लिएर आएको छ। जीवनको हरेक पल, हरेक दिन परमात्माको सुन्दर उपहार हो। त्यसैले आजको दिनलाई सकारात्मक सोच, राम्रो कर्म र मिठो मुस्कानका साथ स्वागत गरौँ। अधिवेशनको थालनी गरौँ अर्चना कार्यक्रमबाट।

आध्यात्मिकताले मानिसहरूको मनमा शान्ति सृजना गर्दछ। आदरणीय श्रोताहरू नमस्ते, आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्जनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन।

0: आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ खरसाङ निवासी कुञ्जिनी थापा ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ खुशी मानवको जन्मसिद्ध अधिकार। त श्रोता सुन्नुहोस् उहाँको प्रस्तुति।
1: मेरो विषय रहेको छ खुशी मानवको जन्मसिद्ध अधिकार। मानव जीवनमा खुशी रहनु, खुसीसित जीवन व्यतीत गर्नु सबैको चाहना हुन्छ। मानव भएर जन्मनु हाम्रो अहभाग्य हो। भगवान्ले हामीलाई दुखी हुनको निम्ति पठाउनु भएको होइन, हाम्रो स्वभाव नै खुसी। दुखीले त हामीलाई आँसु आउँछ, दुखी बनाउँछ, तर हामी मानव त दिव्य स्वरूप हौ, आनन्द स्वरूप हौ। उसको मन आनन्दित हुन्छ र उसले सबैलाई आनन्द खुसी बाँड्दै जान्छ। कतिपय कारणले गर्दा दुखी पनि हुन्छौ, तर हामी आफूलाई सम्हाल्दै लान पर्छ। यसको विषयमा हाम्रो धर्म पुस्तकहरूले कति ज्ञान दिनुभएको छ। खुशी हामीले जन्मसँगै पाएको अधिकार हो। यो खुशी कसैले पनि कहिले पनि खोज्न सक्दैन। जस्तै हामी ती अबोध नानीहरूलाई हेरौँ, उसलाई कसले खुसी हुन सिकाउन पर्दैन। ऊ आफै हाँस्छ, आफै खेल्छ, खुसी हुन्छ। तर हामी ठुलो हुँदै जाँदा खुसीलाई पछि सार्दै जान्छौँ। पैसा आएपछि, जागिर पाएपछि, किनभने

हामीमा कति चिन्ता पीर हुँदै जान्छ, हामी दुखी त हुन्छौँ नै, तर हामी आफूलाई सम्हाल्दै लानुपर्छ। आज हामी यही भ्रम तोड्नेछौँ। मानिस जुनसुकै परिस्थितिमा जन्मेको भए पनि उसले आफ्नो जीवनमा खुसी, शान्ति र आत्मसन्तुष्टि प्राप्त गर्न नैसर्गिक अधिकार राखेकै हुन्छ। यो कुनै बाहिरी वस्तु वा परिस्थितिमा निर्भर नभई हरेक व्यक्तिले जन्मजात रूपमा पाएको भावनात्मक मानिसको स्वतन्त्रता हो।

प्रमुख विशेषताहरू मानव भएर जन्मेकै कारणले प्राप्त हुने नैसर्गिक अधिकार हो। यसले मनको शान्ति, सकारात्मक सोच, आत्मसन्तुष्टिलाई जनाउँछ। आफ्नो जीवन आफ्नै तरिकाले जिउने, आफ्नो खुसीको बाटो आफै रोज्ने अधिकार हुन्छ। यो अधिकारको मूल उद्देश्य प्रत्येक व्यक्तिलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा स्वस्थ र स्वतन्त्र रहने ठूलो सहयोग गर्दछ। आत्मस्वीकृति, आफू जस्तो छ त्यस्तै स्वीकार्नु जीवनको साँचो खुसी हो। मानिसलाई अन्तर्हृदयमा शान्ति पाउनको निम्ति बाहिरी परिस्थिति, वरिपरिका वातावरण, परिवार सबैमा निर्भर गर्छ। दैनिक जीवनमा हर प्रकारका साना साना कार्यहरू गर्न

प्रयास सकारात्मक दृष्टिकोणबाट महसुस गर्न सकिन्छ। परिवार र साथीभाइसँगको आत्मीय सम्बन्धले साथै आफूभन्दा ठुलाहरूको आत्मीय सम्बन्धले खुसी बढाउँछ। आफ्नो लक्ष्य र रुचिका कामहरूमा सक्रिय रहँदा जीवनमा अपार सन्तुष्टि मिल्दछ। मानिसको जीवनमा धन सम्पत्ति पद र प्रतिष्ठाको महत्त्व छ, तर ती सबैभन्दा माथि यदि कुनै कुरो छ भने त्यो हो खुसी। खुसी एउटा यस्तो भावना हो जसले जीवनलाई अर्थपूर्ण सुन्दर बनाउँछ। आध्यात्मिक दृष्टिकोणबाट हेर्दा खुसी हाम्रो स्वभाव हो। वेदान्त भन्छ आनन्दो ब्रह्म, अर्थात् आनन्द नै ब्रह्म हो। हाम्रो भित्रको आत्मा, त्यो चेतना, त्यो साक्षी, उसको स्वभाव नै आनन्द हो। जस्तै आगोको तातो हुने, पानीको स्वभाव भिजाउने, त्यस्तै हाम्रो स्वभाव नै खुसी हुने हो। अरूको खुसीमा खुसी हुने, अरूको दुःखमा दुखी हुने, साथै दुखित भएकोलाई मिठो बोलेर राम्रो भाव राखेर राम्रो सुझाव दिएर उनीहरूलाई हामीले खुसी दिन सक्छौँ। तर हामीमा राम्रा गुणहरू हुँदाहुँदै पनि नराम्रा गुणहरू पनि हुन्छ, तर त्यसलाई हामीले हाम्रो राम्रा गुणहरू अवगुणबाट मुक्त हुन सक्छौँ। जस्तै हाम्रोमा षड्रिपुहरू छन्, जस्तै काम, क्रोध, लोभ, मद, मात्सर्य भयो भने हामी कहिले पनि खुसी हुन सक्दैनौँ। यी षड्रिपुबाट मुक्त हुनपर्छ। तर हामीलाई भगवान्ले जन्मन्दैदेखि बहुमूल्य 5 मानव मूल्यहरू दिनुभएको छ है। जब हामी आध्यात्मिक क्षेत्रतिर लाग्छौँ, धर्म पुस्तकहरूको अध्ययन गर्छौँ, तब हामीलाई थाहा हुन्छ कि हामीलाई भगवान्ले यो बहुमूल्य उपहार दिएर नै पठाएको हुन्छ। ती हुन् सत्य, धर्म, शान्ति, प्रेम अनि अहिंसा। यी 5 मानव मूल्यहरूलाई आफ्नो जीवनमा उतार्यौँ, प्रयोग गर्यौँ भने हाम्रो जीवन नै आनन्दमय हुन्छ र हाम्रो जीवनमा खुसी छाउँछ।

अहिले हजुरहरूले सुन्दै हुनुहुन्छ खुशी मानवको जन्मसिद्ध अधिकार विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ खरसाङ निवासी कुञ्जिनी थापा ज्यूले।

खुशी बाहिर छैन, भित्रै छ। हामी सोच्छौ यो वस्तु पाए भने खुशी हुन्छौ। बाहिरको चीजले जस्तै वस्तुले क्षणिक सुख दिन्छ तर स्थायी खुशी दिँदैन। खुशी कमाइँदैन, छानिन्छ। एउटा घरमा दुईजना बस्छन्, एउटाले भन्छ घर सानो छ, समस्या छ, अर्कोले भन्छ छाना छ, सुरक्षित छु। परिस्थिति उस्तै तर दृष्टि फरक छ। यसै प्रसङ्गमा हामी एउटा कथा सुनौ। एउटा गाउँमा एक धनी परिवार र गरिब परिवार छिमेकी बस्ने गर्थे। उनीहरू सधैँ आफ्नो जीवनमा व्यस्त र मस्त थिए। तर धनी परिवारको महिलाले गरिब परिवारलाई अलिक हेयको दृष्टिले हेर्ने गर्थिन्। प्रत्येक दिन पल्लो घरको महिला छतमा लुगा सुकाउँथिन्, साँझ भएपछि उठाउँथिन्। वल्लो घरको महिलाले दिनहुँ उसले लुगा सुकाएको खिड्कीबाट निहाल्ने गर्थिन्, अनि सधैँ नै देख्थिन् कि लुगा त महिलाको महिलै नै छ। अनि हप्ता दिन बितेपछि आफ्नो श्रीमानलाई बोलाएर देखाउँछिन्, हेर न, आफू पनि सफा रहन सक्दैन अनि लुगा पनि राम्रो धोएर सुकाउँदैन, जहिले पनि महिला नै सुकाउँछिन्। श्रीमानले पनि हेरे, लुगा त साँच्चै महिला नै छ। अनि उनले राम्ररी विचार गरेर हेरेको त छिमेकीको लुगा महिला होइन, आफ्नै खिड्कीको सिसामा धुलो भरिएकोले त्यस्तो देखिएको रहेछ। श्रोता, वर्तमान समयमा हामी मानवको यस्तै हाल छ। हामी आफूभित्रको कमजोरीलाई केलाउनुको साटो बाहिरी कुराहरूमा बेसी ध्यान दिन्छौँ र दुखी हुन्छौँ। यसैले सबैभन्दा पहिला आफ्नो मनलाई सफा राखौँ, संसार आफै छर्लङ्ग हुनेछ र चारैतिर खुसी नै खुसी प्राप्त गर्न सकिनेछ।

भगवान बुद्धलाई एक समय एक अज्ञान मानिसले उनलाई गाली गर्यो, क्रोध गर्यो। तर भगवान बुद्धले हाँस्दै भन्नुभयो, तिम्रो गाली क्रोध मैले लिन, त्यो तिमीसँगै रह्यो। यस्तै प्रकारले खुसी पनि उपहार हो, हामीले नलिएसम्म त्यो आफ्नो हुँदैन। जीवनमा आइपर्ने चुनौतीहरूलाई सहज रूपमा स्वीकार गर्दै सकारात्मक बाटो रोज्नु नै साँचो खुसीको मुख्य विशेषता हो। कसलाई के थाहा भोलि फेरि बिहान आउँछ या आउँदैन, रात सधैँ लुकेको घाम देख्न पाउँछ पाउँदैन। जति छ जीवन आजै हो, सकेसम्म हाँसेर खुसी भएर बाँचौँ, भोलि फेरि खुसी हुने दिन आउँछ आउँदैन। तर यसले हामीले सकारात्मक नै लिन पर्छ। खुसी पाउनु हाम्रो जन्मसिद्ध अधिकार हो, यो हाम्रो मानवको निम्ति भगवानले दिनुभएको छ। बादल हटाउनुहोस्, सूर्य हामीमा नै छ। आजदेखि हरेक क्षण आफैलाई सम्झाउनुहोस् कि म खुसी हुँ, खुसी रहनुहोस्।

आजको बिहानीको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूले सुन्नुभयो खुशी मानवको जन्मसिद्ध अधिकार विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी कुञ्जिनी थापा ज्यूले, र साथमा सुन्नुभयो केही भक्तिमय संगीतहरू। हौस् त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय अनि सुखमय बितोस भन्ने कामना सहित प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारण पछि आकाशवाणीको खरसाङ केन्द्रमा फेरि पनि हाम्रा समस्त नजिक अनि टाढाका आदरणीय श्रोताहरूलाई स्वागत जनाउँदछौ। अघिल्लो क्रममा अब प्रस्तुत गर्न लागिरहेका छौ शुभप्रभात कार्यक्रममा बिहानी सूचना सँगै आधुनिक गीतहरू। पहिले यो बिहानी सूचना, जसमा रहनेछ खेतीपाती बारे सल्लाह अन्तर्गत उद्भिदको रोग अनि औषधिको प्रयोग विषयमा केही जानकारी। कृषक श्रोताहरू साधारणत रोग अनि किराद्वारा नै फसलको हानि हुन्छ। कृषकहरूले रोगभन्दा किरासित बेसी परिचित हुन्छन्, कारण उनीहरूले किरालाई देख्न सक्छन् साथै हानि गरेको पनि देख्न सक्छन्। रोगसित बेसी परिचित नभई रोगको किटाणुलाई खाली आँखाले देख्न सकिँदैन, बिरुवा ठिकसित नबढे साथै त्यसमा कुनै लक्षणहरू देखा परे बोटमा रोग लागेछ भनेर बुझ्नुपर्छ। फंगस, ब्याक्टेरिया, भाइरस अनि माइक्रोप्लाज्माद्वारा रोगको आक्रमण हुन सक्छ। यदि फसलमा किरा लाग्यो भने इन्सेक्टिसाइड छर्नुपर्छ, त्यसरी नै रोगको कारण बुझेर फङ्गिसाइड छर्नुपर्छ। रोग, किरा अनि झार जङ्गल कुनै पनि दबाई प्रयोग गर्दा यस्तो प्रकारले गर्नुपर्छ जसमा दबाई बोटको सबै भागमा समान रूपमा फैलियोस्। दबाई जमिनको सबै भागमा पुर्याउनलाई त्यस रासायनिक दबाईलाई अरू कुनै कुरासित मिलाएर प्रयोग गर्नुपर्छ। जस्तै स्प्रे गर्दा पानी मिसाएर गर्नुपर्छ, डस्टिङ गर्दा पाउडरलाई कुनै यन्त्र वा पातलो थाङ्नामा हालेर दाना दाना भएको दबाईसित माटो मिसाएर प्रयोग गर्नुपर्छ। पहाडी इलाकामा बेसी पानी पर्ने हुनाले दबाईलाई पानीले सजिलैसित धोएर लैजान्छ। यसो हुँदा दबाई प्रयोग गरेको फाइदा हुँदैन, यसकारण दबाईसित कुनै गम जातीय रासायनिक पदार्थ मिसाएर स्प्रे गर्नुपर्छ। दबाईलाई स्प्रेद्वारा गर्नुपर्छ। जहिले पनि दबाई छर्दा बिहान वा बेलुकी छर्नुपर्छ, दिउँसो दबाई कहिले पनि छर्कनु हुँदैन। अर्को कुरा याद राख्नुपर्छ कि दबाईको घोलमा लेखेको दबाईको मात्रा अनि प्रयोग प्रणाली हेरेर मिश्रण बनाउनुपर्छ। निर्दिष्ट जमिनको निम्ति जति दबाईमा पानी हाल्नुपर्छ त्यति नै हालेर स्प्रे गर्नाले दबाईले राम्रो काम गरेको थाहा लागेको छ। त भर्खरै श्रोताहरूले सुन्नुभयो उद्भिदको रोग अनि औषधिको प्रयोगबारे केही जानकारी।

अब प्रस्तुत गर्न लागिरहेका छौँ आधुनिक गीतहरू नम्रता बलको आवाजमा। यो पहिलो गीतको शब्दहरू रहेको छ मोती प्रसाद शर्माको, अनि सङ्गीत रहेको छ महेश्वर लामाको।

सुन्दै हुनुहुन्छ नम्रता बलको आवाजमा आधुनिक गीतहरू. अघिल्लो अनि अन्तिम आवाज पनि नम्रता बलकै आवाजमा रहेको छ अनि शब्द अनि सङ्गीत रहेको छ मोहन सिंह लोहागनको.

समय बिहानको ठिक 7:15 अनि 15 सेकेन्ड भइरहेछ र यसको साथै हामी पनि प्रवेश गरिसकेका छौँ आकाशवाणीको नेपाली प्रसारण सेवा त श्रोताहरूलाई फेरि पनि हामी स्वागत अभिवादन जनाउँदै अब प्रस्तुत गर्न लागिरहेका छौँ केही भक्ति गीतहरू उत्तम मणि बमजनको स्वर तथा सङ्गीतमा रञ्जित गुरुङको शब्दहरूमा

0: तिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो उत्तम मणि बमजनको स्वर तथा संगीत अनि रञ्जित गुरुङको शब्दहरूमा केही भक्ति गीतहरू। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्समा हिज जी सेभेन शिखर सम्मेलनमा एक सत्रलाई सम्बोधित गर्नुहुँदै अन्तर्राष्ट्रिय साझेदारीमा विश्वासको महत्वमाथि जोड दिनुभएको छ। जी सेभेन शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आज अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ बैठक गर्नुहुनेछ। यमुना नदीको पुनरुत्थानका लागि किसाउ बाँध परियोजनामा 6 राज्यबीच सहमति भएको छ। आगामी नीट परीक्षालाई ध्यानमा राख्दै राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले विद्यार्थी र अभिभावकहरूलाई ठगी गर्नेहरूबाट सावधान रहन आग्रह गरेको छ। अनि श्रीलंकामा त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज भारत एले अफगानिस्तान एको सामना गर्नेछ। खेल बिहान 10 शुरू हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज फ्रान्समा भएको जी सेभेन शिखर सम्मेलनमा एक सत्रलाई सम्बोधन गर्नुभयो। विषय थियो नयाँ साझेदारी निर्माण र अन्तर्राष्ट्रिय एकता। विदेश मन्त्रालयले रिपोर्ट गरे अनुसार सत्रको क्रममा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय साझेदारीमा विश्वासको महत्वमा जोड दिनुभयो। उहाँले भन्नुभयो, भारतले सदैव मानवतालाई प्राथमिकता दिएको छ, जुन अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, विपद प्रतिरोधी पूर्वाधारको लागि गठबन्धन, ग्लोबल बायोफ्युएल गठबन्धन, मिशन लाइफ र मातृत्व लागि एक रुख अभियान सहित भारतको नेतृत्वमा गरिएका पहलहरूमा प्रतिबिम्बित हुन्छ। उहाँले यो पनि भन्नुभयो, भारतले शताब्दीयौंदेखि वासुदेव कुटुम्बकमको दर्शनलाई पालना गर्दै आएको छ, जसले गर्दा प्राकृतिक प्रकोपको समयमा पहिलो प्रतिक्रियाकर्ता बनेको छ। श्री मोदीले श्रीलंकामा चक्रवात, अफगानिस्तानमा भूकम्प, मोजाम्बिकमा बाढ़ी र जमैकामा आधी बेरीको समयमा भारतको सहयोगको बारेमा छलफल गर्नुभयो। श्री मोदीले भन्नुभयो कि सर्वजन हिताय सर्वजन सुखायको मन्त्र वित्तीय समावेशीकरण, स्वास्थ्य सुरक्षा, डिजिटल पहिचान, प्रविधि मार्फत जनताको सशक्तिकरण र महिला नेतृत्वमा विकासलाई प्रबन्धन गर्न धेरै प्रभावकारी भएको छ। प्रधानमन्त्रीले अझ भन्नुभयो, अन्तर्राष्ट्रिय साझेदारी दिने र लिने सिद्धान्तमा नभई एकता र समतामूलक साझेदारीको भावनामा आधारित हुनुपर्छ। उहाँले भन्नुभयो, अन्तर्राष्ट्रिय कानूनको सम्मानको कमी अन्तर्राष्ट्रिय एकताको लागि सबैभन्दा ठूलो बाधा हो। फ्रान्सको एभियामा जी सेभेन शिखर

0: सम्मेलनको अवधि प्रधानमन्त्री नरेन्द्र मोदीले कैयौं देशहरूका नेताहरूको साथ द्विपक्षीय बैठकहरू गर्नुभयो। उहाँले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, ब्रिटेनका प्रधानमन्त्री कीर स्टार्मर र संयुक्त अरब अमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नह्यानसँग भेट गरी व्यापार, निवेश, ऊर्जा, रक्षा र प्रौद्योगिकी समेत विभिन्न क्षेत्रहरूमा सहयोग बढाउनमाथि चर्चा गर्नुभयो। प्रधानमन्त्री मोदीले केन्याका राष्ट्रपति विलियम रूटो, मिस्रका राष्ट्रपति अब्देल फतह अल सिसी, जापानकी प्रधानमन्त्री सानाए ताकाइची र दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँग पनि भेट गर्नुभयो। उहाँले यी देशहरूका साथ सम्बन्धहरूलाई अझ बलियो बनाउन तथा विभिन्न क्षेत्रहरूमा सहयोग बढाउने प्रतिबद्धता दोहोर्याउनुभयो। G7 शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आज अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ बैठक गर्नुभयो गर्नुहुनेछ। यस बैठकमा सबैको नजर रहेको छ भारत G7 शिखर सम्मेलनमा सहयोगी देशको रूपमा सामेल रहेको छ। श्री मोदी र श्री ट्रम्प बीच पछिल्लो बैठक गत वर्षको फरवरीमा अमेरिकामा भएको थियो। आजको भेटमा दुवै पक्षहरूको बीच कैयौं क्षेत्रहरूमा आपसी सहयोगलाई बलियो गर्न तथा आपसी हितको क्षेत्रीय र वैश्विक मुद्दाहरूमा पनि व्यापक चर्चा हुने सम्भावना रहेको छ।
1: इस सम्मेलन में भारत की मौजूदगी पूरी तरह रणनीतिक है। कई G7 अर्थव्यवस्थाएं जिस तरह से बदलती भू राजनीतिक परिस्थितियों और सप्लाई चेन की चुनौतियों का सामना कर रही हैं, वे अब भारत को सिर्फ एक बड़े उपभोक्ता बाजार के रूप में नहीं देखती हैं। आज के परिप्रेक्ष्य में नई दिल्ली ग्लोबल मैन्युफैक्चरिंग महत्वपूर्ण खनिजों और तकनीकी नवाचार के लिए एक बेहद भरोसेमंद और आधारभूत भागीदार के रूप में उभरा है। भारत के दृष्टिकोण से यह G7 शिखर सम्मेलन अपने राष्ट्रीय हितों और ग्लोबल साउथ की प्राथमिकताओं को आगे बढ़ाने का एक अहम अवसर है। नई दिल्ली का मुख्य जोर व्यापार, नवाचार और मजबूत सप्लाई चेन में गहरे सहयोग पर है, और यह ऐसे समय में हो रहा है जब दुनिया सक्रिय रूप से विश्वसनीय आर्थिक भागीदारों की तलाश कर रही है।
0: प्रधानमन्त्री मोदी आज G7 को एक अन्य सत्रमा पनि सहभागी हुनुहुनेछ। यसको विषय सबैको लाभको लागि सन्तुलित, समावेशी र टिकाऊ आर्थिक विकासको पुनः आरम्भ रहेको छ। प्रधानमन्त्रीले युरोपीय संघ परिषदका अध्यक्ष एन्टोनियो कोस्टा र युरोपियन कमिसनकी अध्यक्ष फान्डेर येनको साथ त्रिपक्षीय बैठक गर्नुहुनेछ। उहाँले जर्मन चान्सलर फेडरिक मर्जको साथ पनि बैठक गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKaushing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। G7 देशहरूले भारत लगायत धेरै देशहरूसँग विश्वभरि स्वास्थ्य विकास सहयोग सुदृढ गर्न पहल गर्नेछन्। अफ्रिकी देश कङ्गो र युगाण्डामा पुनः फैलिरहेको इबोला प्रकोपसँग जुध्न संयुक्त कदम चाल्न G7 नेताहरूले अपील गरेका छन्। भारत, इजिप्ट, केन्या र दक्षिण कोरियाले पनि यसलाई समर्थन गरेको छ, जसमा संक्रमित ट्रेसिङ, सीमा निगरानी र समुदायको सहयोग लिने समावेश छ। सबै सदस्यहरूले इबोलाको खोप परीक्षण र उपचारको विकासमा सहयोग गर्ने वाचा गरेको छ। G7ले क्यान्सरको उपचार खोज्ने आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याएको छ। G7 देशहरूले कमजोर देशहरूलाई मदत गर्न र बलियो आर्थिक वृद्धि हासिल गर्न विकास र लगानी वृत्तमा अन्तर्राष्ट्रिय सहयोगको लागि आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले हिज नयाँ दिल्लीमा झुग्गी बस्तीहरूको पुनर्वासको समीक्षा बैठक गर्नुभयो। उहाँले भन्नुभयो कि दिल्ली स्लम र जे क्लस्टर पुनर्वास र पुनर्वास नीति 2026 अन्तिम रूप दिइसकेको छ र चाँडै अधिसूचित गरिनेछ। श्री शाहले 5 क्लस्टरहरूको पुनर्स्थापनाको लागि 45 दिनभित्र टेन्डर जारी गर्न अधिकारीहरूलाई निर्देशन पनि दिनुभएको छ। यमुना नदीको पुनरुत्थानका लागि किसाउ बाँध परियोजनामा 6 राज्यबीच सहमति भएको छ। यिनमा हिमाचल प्रदेश, दिल्ली, उत्तर प्रदेश, उत्तराखण्ड, हरियाणा र राजस्थान सामेल रहेको छ। गृहमन्त्री अमित शाहको अध्यक्षतामा हिज नयाँ दिल्लीमा भएको बैठकमा यस्तो सहमति भएको हो। गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै 6 राज्यबीच समझदारी पत्रमा हस्ताक्षर भएपछि किसाउ परियोजनामा मन्त्री परिषदको स्वीकृति लिने जनाएको छ। सहमति अनुसार परियोजनाको 90% राशि केन्द्र सरकारले दिनेछ, बाँकी 10% राशि 6 राज्यले मिलेर वहन गर्नेछ। आगामी नीट परीक्षालाई ध्यानमा राख्दै राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले विद्यार्थी र अभिभावकहरूलाई ठगी गर्नेहरूबाट सावधान रहन आग्रह गरेको छ। एजेन्सीले सामाजिक सञ्जाल पोस्टमा भनेको छ कि ठगी गर्नेहरूले 21 तारिकमा हुने परीक्षाको प्रश्नपत्र साझा गरे बापत टेलिग्राममा च्यानलहरू सञ्चालन गरिरहेका छन्। एजेन्सीले कुनै पनि पुनर्परीक्षा प्रश्नपत्र लीक नभएको स्पष्ट पारेको छ र एनटीएले महानिर्देशक अभिषेक सिंहको भिडियो पनि जारी गरेको छ जसमा उहाँले देशमा टेलिग्राम एप किन अस्थायी रूपमा निलम्बन गरिएको छ भन्ने व्याख्या गरिएको छ। श्री सिंहले मीडियालाई भन्नुभयो, एनटीए एक दुर्व्यवहारमुक्त परीक्षा प्रक्रिया सुनिश्चित गर्न प्रतिबद्ध छ र सबै प्रश्नपत्रहरू सुरक्षित राखिएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले ऐतिहासिक इस्टर्न फ्रन्टियर राइफललाई चाँडै पुनर्जीवित गरिने 1000 भन्दा बढी गोर्खा युवाहरूलाई सेनामा सामेल गरिने घोषणा गर्नुभएको छ। नवनिर्वाचित मुख्यमन्त्रीलाई भव्य स्वागत गर्न हिज दार्जीलिङ जिल्लाको खरसाङमा एक जनसभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रको रक्षाका लागि गोर्खा सैनिकहरूको वीरता र बलिदानप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। श्री अधिकारीले घोषणा गर्नुभयो कि राज्य पुलिस फोर्समा चाँडै भर्ती खोलिनेछ जसको ठूलो संख्यामा गोर्खा युवाहरूको लागि रोजगारीको अवसर सृजना गर्नेछ। उहाँले भन्नुभयो कि राज्य भर्तीमा कम्तीमा 30% सीटहरू महिलाहरूको लागि आरक्षित हुनेछ। तेलंगानामा मुख्यमन्त्री ए रेवन्त रेड्डीले केन्द्रीय मन्त्री जी किशन रेड्डीलाई पत्र लेखेर हैदराबाद मेट्रो चरण दुई परियोजनाको छिट्टो स्वीकृतिको माग गर्नुभएको छ। उहाँले केन्द्र सरकारलाई परियोजनाको लागि आवश्यक स्वीकृति र ऋण कोष जारी गर्न आग्रह गर्नुभयो। मुख्यमन्त्रीले राज्य सरकारले सबै आवश्यक शर्तहरू पूरा गरेको बताउनुभयो। श्री रेड्डीले पत्रमा यो पनि उल्लेख गर्नुभएको छ कि यदि स्वीकृतिमा थप ढिलाइ भयो भने राज्य सरकार आफ्नै स्रोत र संस्थागत ऋण मार्फत परियोजना अगाडि बढाउन तयार छ। श्रीलंकामा त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज भारत ए ले अफगानिस्तान ए को सामना गर्नेछ। खेल बिहान 10 बजे शुरू हुनेछ। तिलक वर्माको नेतृत्वमा रहेको भारतीय टोलीले श्रृंखलामा अहिलेसम्म एउटा मात्र खेल जितेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्समा हिज G7 शिखर सम्मेलनमा एक सत्रलाई सम्बोधित गर्नुहुँदै अन्तर्राष्ट्रिय साझेदारीमा विश्वासको महत्वमाथि जोड़ दिनुभएको छ। G7 शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आज अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ बैठक गर्नुहुनेछ। यमुना नदीको पुनरुत्थानका लागि किसाउ बाँध परियोजनामा 6 राज्यबीच सहमति भएको छ। अनि आगामी नीट परीक्षालाई ध्यानमा राख्दै राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले विद्यार्थी र अभिभावकहरूलाई ठगी गर्नेहरूबाट सावधान रहन आग्रह गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको बिहानी प्रसारण सेवा एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा। अघिल्लो क्रममा हामी उपस्थित भइसकेका छौँ संगीत प्रवाह कार्यक्रममा। विभिन्न आधुनिक गीतहरू लिएर श्रोताहरूलाई केही क्षण मनोरञ्जन गराउन त कार्यक्रमको यो पहिलो आधुनिक गीत रहेको छ उत्तम मणि बमजनको स्वर संगीत अनि शब्दहरूमा।

सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू संगीत प्रवाह कार्यक्रममा. अघिल्लो आधुनिक गीत स्वीकार्नुहोस् लाक्पा छिरिङ तामाङको आवाजमा दिलकश विद्याभूषण तामाङको शब्द अनि रविन्द्र सुन्दासको संगीतमा.

एफएम 103.5 मेगा हर्जमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ संगीत प्रभाव कार्यक्रममा आधुनिक गीतहरूको प्रस्तुति. अघिल्लो प्रस्तुति रहेको छ लाखवा छिरिङ तामाङकै आवाजमा, विद्याभूषण तामाङकै शब्दहरूमा अनि रविन्द्र सुन्दासकै संगीतमा.

श्रोताहरू आउनुहोस्, अब सुन्नुहोस् सङ्गीत प्रवाह कार्यक्रमको यो अन्तिम गीत, साईराज खातीको आवाजमा दिलकश विद्याभूषण तामाङकै शब्द अनि रविन्द्र सुन्दासकै सङ्गीतमा।

0: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक प्रवेश राय। विषय: भारत फ्रान्स पाँच वर्षभित्र द्विपक्षीय व्यापार दोब्बर गर्न सहमत। आलेख: विदेश सेवाध्यक्ष, एनएसडी, आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले जुन 14, 2026 नाइसको भिल्ला क्यारिलोसमा फ्रान्सका राष्ट्रपति श्री इमान्युएल माइक्रोनसँग द्विपक्षीय वार्ता गर्नुभयो। यस वर्षको सुरुवातमा भारत फ्रान्स सम्बन्ध विशेष विश्वव्यापी रणनीतिक साझेदारीको स्तरमा दुई नेताहरू बीचको यो पहिलो भेट थियो। दुई नेताहरूले द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा विस्तृत रूपमा छलफल गरे। दुई नेताहरूले सबै क्षेत्रहरूमा बढ्दो द्विपक्षीय रक्षा सहयोगप्रति सन्तुष्ट व्यक्त गरे। यसका साथै रक्षा प्लेटफर्महरू र उन्नत प्रविधिहरूको सह डिजाइन, सह विकास र सह उत्पादनमा ध्यान केन्द्रित गरेर यसलाई अझ तीव्र पार्न सहमत भए। दुई नेताहरूले अन्तरिक्ष क्षेत्रमा सहयोगको समृद्ध विरासतलाई उल्लेख गर्दै मानव अन्तरिक्ष उडान र अन्तरिक्ष परिस्थितिगत जागरूकतामा सहकार्यको बारेमा छलफल गरे। यसै क्रममा अन्तरिक्षमा निजी क्षेत्रको सहकार्य बढाउने तरिकाहरूबारे पनि छलफल भयो। नागरिक आणविक ऊर्जामा दुई नेताहरूले भारतको शान्ति ऐनले सहयोगका लागि नयाँ अवसरहरू सृजना गर्ने कुरा उल्लेख गरे, जसमा साना र उन्नत मोड्युल रियाक्टरहरू समावेश छन्। दुई नेताहरूले आर्थिक वृद्धि, प्रविधि र नवप्रवर्धन, प्रतिभा गतिशीलता र जनजन र सांस्कृतिक आदान प्रदानको क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई सुदृढ र विविधीकरण गर्न ठोस विचारहरू पनि साझा गरे। यसै सन्दर्भमा उनीहरूले द्विपक्षीय व्यापारमा निरन्तर वृद्धि भएको उल्लेख गरे र पाँच वर्षभित्र यसलाई दोब्बर बनाउन उच्च स्तरीय संयन्त्र स्थापना गर्न सहमत भए। छलफलमा भारत EU मुक्त व्यापार सम्झौताको प्रारम्भिक कार्यान्वयनको लागि आह्वान गरियो, जसले द्विपक्षीय व्यापार र लगानी बढाउन एक अद्वितीय अवसर प्रदान गर्दछ। भारत र फ्रान्सले नवप्रवर्तन रोडम्याप 2030 अप्नाएर आर्थिक सुरक्षामा संवाद पनि सुरु गरे। प्रधानमन्त्री मोदी र राष्ट्रपति माइक्रोनले दुवै देशका जनताका लागि थप अवसरहरू सृजना गर्न र अन्तर्राष्ट्रिय शान्ति, स्थिरता र समृद्धिलाई अगाडि बढाउन भारत फ्रान्स विशेष विश्वव्यापी रणनीतिक साझेदारीको महत्व दोहोर्याए। यसअघि श्री मोदी र श्री माइक्रोनले संयुक्त रूपमा नाइसको पलाइस देश एक्सपोजिसनमा इन्डिया इनोभेट्स 2026 उद्घाटन गरे। इन्डिया इनोभेट्सले ग्लोबल इनोभेसन फन्ड र फुटप्रिन्टसँगै भारतीय गहन प्रविधि स्टार्टअपहरू, नवप्रवर्तकहरू, अनुसन्धानकर्ताहरू र लगानीकर्ताहरूलाई एकसाथ ल्याउँदछ। यसमा विश्वव्यापी महत्त्वका 13 प्रमुख प्रविधि स्तम्भहरूमा 120 स्टार्टअपहरू र 20 बढी उत्कृष्ट संस्थानहरू समावेश छन्। विश्वभरिका 350 बढी शीर्ष लगानीकर्ता र उद्यम पुँजीपतिहरू पनि यस कार्यक्रममा भाग लिइरहेका छन्। प्रधानमन्त्रीले उल्लेख गरे अनुसार भारत र फ्रान्स दुवै विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बलियो साझेदार भएका छन्। यस सम्बन्धमा उहाँले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन जस्ता भारत फ्रान्स पहलहरू साथै कृत्रिम बुद्धिमत्ता र इन्डो पेसिफिकमा स्थिरता र सुरक्षामा जोड दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, इन्डिया इनोभेट्सले विश्वव्यापी हितका लागि काम गर्ने साझा संकल्पमा अर्को कोसे ढुङ्गाको प्रतिनिधित्व गर्दछ। भारतमा भएको स्टार्टअप क्रान्तिलाई उल्लेख गर्दै प्रधानमन्त्रीले ग्रामीण विकासका लागि AI र उपग्रह प्रविधि, दिगो जीवनयापनका लागि उन्नत उत्पादन, हरियो हाइड्रोजन, ब्याट्री प्रविधि र स्वच्छ विकासको लागि विद्युतीय गतिशीलताको रूपान्तरणकारी सम्भावनालाई जोड दिनुभयो। श्री मोदीले डिजिटल युगमा चलिरहेको प्राविधिक क्रान्तिले मानवताका लागि नयाँ अवसरहरू प्रदान गर्ने बताउनुभयो। यसै सम्बन्धमा उहाँले इन्डिया इनोभेट्समा भेला भएका नवप्रवर्तकहरू, लगानीकर्ताहरू र उद्यमीहरूलाई भरपर्दो समावेशी र मानवतामा केन्द्रित प्रविधिहरू विकास गर्न अपिल गर्नुभयो। आफ्नो युरोपेली भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदी स्लोभाकियाका प्रधानमन्त्री श्री रोबर्ट फिकोको निमन्त्रणामा स्लोभाक गणराज्यको ब्लाटिस्लाभा पुग्नुभयो। स्लोभाकिया स्वतन्त्र भएपछि भारतीय प्रधानमन्त्रीको स्लोभाकियाको यो पहिलो आधिकारिक भ्रमण हो। श्री मोदीले प्रधानमन्त्री फिकोसँग वार्ता गर्नुहुनेछ र सहयोगका लागि नयाँ मार्गहरू अन्वेषण गर्नुहुनेछ। प्रधानमन्त्रीले भन्नुभयो, यो भ्रमणले भारत स्लोभाकिया सम्बन्धलाई गहिरो बनाउने र सहयोगका नयाँ मार्गहरू अन्वेषण गर्ने अवसर प्रदान गर्दछ।
1: तिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो समसामूहिक समीक्षा अघिल्लो क्रममा आकाशवाणी दिल्ली केन्द्रको प्रथम हिन्दी अनि त्यसपछि अङ्ग्रेजी समाचार क्रमैसित समप्रसारण गरेर सुनाउनेछौँ अघिल्लो क्रममा र 8:30 समाचार प्रसारणपछि हामी पुनः उपस्थित हुनेछौँ कथा सफलताको आजको अङ्क लिएर सुन्दै गर्नु नभुल्नुहोला आकाशवाणीको यो बिहानी प्रसारणलाई।

0: आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणीको नेपाली प्रसारण सेवामा फेरि पनि हाम्रा श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदछौँ। मानिसको जीवन एउटा कथा जस्तै हो, फरक यति मात्र हुन्छ, कसैको कथा संसारले सुन्छ त कसैको कथा मौनतामा लुकेर बस्छ। नेल्सन मण्डेलाले पनि एकपल्ट यसो भन्नुभएको थियो, काम पूरा नभएसम्म त्यो काम असम्भव नै लाग्छ। यही भनाइले हामीलाई सम्झाउँछ हरेक सपना र सृजनाको सुरुवातमा धेरै चुनौतीहरू हुन्छन्। यस्तै एउटा चुनौतीपूर्ण यात्राको उदाहरण बनेकी छन् सिक्किमकी निर्देशक नायिका त्रिवेणी राईको चलचित्र शेप अफ मोमो छोरा जस्तै। सुन्दर शान्त भारतको पहिलो एकमात्र पूर्ण जैविक राज्यको रूपमा चिनिएको हिमाली राज्य सिक्किम, सिक्किमकी छोरी त्रिवेणी राईले शेप अफ मोमो छोरा जस्तै फिल्म मार्फत एउटा कथा मात्र होइन समाजको यथार्थलाई उजागर गर्ने प्रयास गरेकी छन्। छोरी मात्र भएका परिवारले कहिले काहीँ सामना गर्नुपर्ने दबाव चुनौतीलाई कलात्मक रूपमा प्रस्तुत गरेकी छन्। घरमा दाजुभाइ छोरा नभएको अवस्थामा छोरीहरूले परिवार प्रतिको जिम्मेवारी, सामाजिक परिस्थितिहरूलाई कसरी सम्हाल्दै अघि बढ्नु पर्छ भन्ने सन्देश दिएकी छन्। पर्यटकहरूको आकर्षणको केन्द्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण शान्त वातावरण, जैविक खेतीका लागि विश्वभरि परिचित सिक्किम राज्यको बाहिर सुन्दरता सँगै त्यहाँ भित्रका केही सामाजिक पाटहरूलाई शेप अफ मोमोको माध्यमबाट अघि ल्याएकी छन्। पहाड़को एउटा संवेदनशील समाज महिलाका नबोलिएका पीड़ा र जीवनका वास्तविक कथालाई पर्दामा उतार्नु त्यति सजिलो थिएन। सीमित स्रोत, धेरै संघर्षका बीच त्रिवेणी राईले आफ्नो सोच, मेहनत र आत्मविश्वासको साथमा एउटा सुन्दर सृजना गरेकी छन्। नमस्कार अभिवादन श्रोता, कथा सफलताको आजको अङ्कमा मैसराको तर्फबाट कलाका कारिगरहरूका अविश्वसनीय यात्रा, साहस, संघर्ष र सफलताका सुनौला अध्यायहरू हजुरहरू सम्मै पुर्याउने हाम्रो सानो प्रयास हो कथा सफलताको। आजको कथाले पक्कै पनि हजुरहरूको संघर्षमा थप ऊर्जा पुर्याउनेछ भन्ने विश्वासको साथमा हामी उपस्थित भइसकेका छौ। शेप अफ मोमो चलचित्र विष्णु नामकी एक युवतीको कथा हो, जो दिल्लीको जागिर छोडेर आफ्नो घर सिक्किमको पहाड़ी गाउँमा फर्किन्छन्। घर फर्किएपछि परिवार, समाज र परम्पराले महिलामाथि राख्ने अपेक्षाहरू, जिम्मेवारीहरू र आफ्नै पहिचान खोज्ने संघर्षहरूसँग सामना गर्नुपर्छ। चलचित्रमा मोमो केवल खाने परिकार होइन, एउटा प्रतीक हो। समाजले महिलाहरूलाई एउटा निश्चित आकार, शेप वा मापदण्डमा ढाल्न खोज्ने सोचको प्रतीक। यो फिल्ममा विष्णुले मोमोको नमिल्दो आकार बनाउँछिन्। घरकाहरूले यस्तो नमिलेको आकारको मोमो पनि हुन्छ भनेर व्यङ्ग गर्छन्। विष्णुको जवाब, मिठो भए पुगिहाल्छ नि, साइज र आकारले के फरक पार्छ र? यही कुरामा फिल्मको सन्देश लुकेको छ। मान्छेको आदर्श आकारमा फिट हुनु पर्दैन। फिल्मले मोमो लोकप्रिय परिकारलाई केन्द्रित गरेर सामाजिक, सांस्कृतिक तथा मानवीय सम्बन्धका विषय वस्तुलाई खुबै रोचक ढङ्गमा प्रस्तुत गरेको छ। शेप अफ मोमो भारतीय नेपाली भाषाको ड्रामा फिल्मले विष्णुले आफ्नो इच्छा, सपना र स्वतन्त्र अस्तित्वलाई कसरी बुझिन्छ भन्ने कुरामा यो फिल्मको कथा अगाडि बढ्छ। एक वाक्यमा भन्नु पर्दा शेप अफ मोमो सिक्किमको एउटा गाउँ घरको पृष्ठभूमिमा बनेको महिला जीवन, परिवार र परम्परा अनि आफ्नै पहिचान खोज्ने संवेदनशील कथा हो। मानिसहरूको जीवन, संघर्ष र भावनाहरूलाई त्रिवेणी राईले यति सुन्दर ढङ्गमा प्रस्तुत गरेकी छन् कि विश्वभरिका दर्शकहरूले यसलाई अपार माया र प्रशंसा दिएपछि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो स्थान बनाउन सफल भयो।
1: मजा आयो नि।
2: तैले जब छोडिस्? अब तेरो चाहिँ के प्लान छ भन् त?
3: हामी पनि होमस्टे खोलौँ है।
4: बाहिरको मर्दो मान्छेलाई घरमा कसरी राख्नु?
3: अन्त अर्कोमा पनि राख्छ।
4: उनीहरूकोमा त आफ्नो घरको मर्दो मान्छे हुन्छ नि।
5: मैले सुनेको सिमको छोरा त ह्यान्सम छ अरे।
4: यसले मोमो चाहिँ राम्रै बनाउँछ कि, अलिकति सेचे अलिकति यताउता हुन्छ।
6: अलिकति यताउता मात्रै आमा?
4: तेरो दिल्ली होइन है?
3: अन्त गाउँमा कुरा नहोस्, कसरी पनि केही नभनोस् भनेर सधैँ हामी मात्रै सही बस्नु?
4: अँ।

सेप अफ मोमोले यो प्रमाणित गर्यो कि कथा सानो ठाउँको भए तापनि त्यसमा रहेको सत्यता भावना संघर्ष र मानवीय सन्देशले विश्वभरिका मानिसहरूको मन छुन सक्छ। जसरी मोमो बनाउँदा त्यसलाई खुबै सुन्दर सेप अथवा आकार दिएर बनाइन्छ, उसरी नै हाम्रो समाजले पनि धेरै पटक छोरी चेलीहरू महिलाहरूलाई एउटा निश्चित ढाँचामा हेर्ने व्यवहार गर्ने स्वभाव र आचरणको अपेक्षा गर्ने गरेको पाइन्छ। हरेक मानिस आफ्नै पहिचान र आफ्नै कथासित जन्मिएको हुन्छ। उसलाई केवल समाजले बनाएको एउटा परिधिभित्र मात्र सीमित राख्नु उचित हुँदैन। महिलाहरूको पनि आफ्नै सपना सोच र अस्तित्व हुन्छ। यही सोचलाई संवेदनशील ढंगले प्रश्न गर्ने साहस गरेकी छन् त्रिवेणी राईले। बाहिरी आकार भन्दा पनि भित्री स्वरूपलाई खुबै रोचक र सुन्दर ढंगमा प्रस्तुत गरेकी छन्। एक यस्तो विषय जहाँ आलोचना मात्र नभई सकारात्मक सामाजिक सन्देश पाइन्छ। विष्णुले परिवारको पितृ सत्तात्मक नियम समाजको अपेक्षा र आफ्नो पहिचानसँग संघर्ष गर्छिन्। यो कथा त्रिवेणी राईको आफ्नै जीवनबाट प्रेरित भएको कथा हो, जसमा मोमोलाई केन्द्रमा राखेर मानवीय सम्बन्धका विषयलाई सजीव चित्रण गरी फेमिनिस्ट सिनेमा आदर्श नारीको साँचो तोडेकी छन् त्रिवेणी राईले। विष्णु चुपचाप र आज्ञाकारी छैनन्, उनी चर्को स्वर भएकी असन्तुष्ट आफ्नो बाटो आफै बनाउने आफै रोज्ने पात्र हुन्। शेप अफ मोमो एउटा परिकार भित्रको कथा र समाजको आवाज हो कि एउटा सानो गाउँ सानो ठाउँ सामान्य परिवारका सामान्य मानिसको कथा संसारले सुन्ला र? यही प्रश्नको उत्तर खोज्दै शेप अफ मोमोले पहाडी जीवन संघर्ष सपनालाई प्रस्तुत गर्ने प्रयास गरेको छ। हाम्रो भाषा संस्कृति हाम्रो जीवनशैलीलाई विश्व मञ्चमा पुर्याउने त्रिवेणी रहेको यो प्रयास वास्तवमै साहस र गर्वको विषय हो। कला र सिनेमाको माध्यमबाट आफ्नो पहिचान वैश्विक स्तरमा पुर्याउने त्रिवेणी राईको प्रयास प्रशंसनीय छ। आज उनको संघर्षको कथाले विश्व स्तरमा शिखर चुमिसकेको छ। फिल्म केवल मनोरञ्जनको माध्यम मात्र होइन, समाजको कतिपय रूढिवादी भावनाहरू जीवनशैलीलाई संसार सम्मुख प्रस्तुत गर्ने एउटा शक्तिशाली माध्यम हो। 30 बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सङवन भिजन अवार्ड, ताइपे फिल्म कमिसन अवार्ड यी दुई पुरस्कारहरू जितेपछि अन्तर्राष्ट्रिय पहिचान प्राप्त गरिन् भने हङकङ एसिया फिल्म हङकङबाट HAF क्यान्स अवार्ड सँगै चलचित्र शेप अफ मोमोलाई विश्व स्तरीय फिल्म बजार र क्यान्ससँग जोड्ने अवसरहरू प्राप्त भयो। यसरी नै सेन्ट सेबास्टिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्पेनमा पनि नवोदित निर्देशक अवार्डका लागि यो फिल्म मनोनयन भयो। सियाटल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि फिल्मले ग्रान्ड जुरी प्राइज नवोदित निर्देशकको श्रेणीमा प्राप्त गर्न सफल भयो। कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि शेप अफ मोमोले गोल्डन रोयल बेङ्गल टाइगर अवार्ड जित्न सफल भयो। शेप अफ मोमोको सबैभन्दा ठूलो उपलब्धि भनेकै सिक्किमको पहाडी गाउँ समाजको नेपाली भाषी समुदायको महिलाहरूको जीवन संघर्ष विषयवस्तुलाई कम्ती लगानी औ निम्न स्रोतहरूमा विश्व स्तरीय उच्च कोटीको चलचित्रको निर्माण गर्नु हो। शेप अफ मोमोले यो कुरा प्रमाणित गरेको छ कि कथा जस्तो सुकै ठाउँबाट जन्मिनु सक्छ। जीवनका अनुभव सामाजिक परिवेशसँग नजिकबाट परिचित त्रिवेणी राई समाजका विभिन्न पक्षहरूबाट स्वयं पार हुनु परेको कारण उनको सृजनात्मक सोचलाई अझ उडान भर्ने काम गरेको छ शेप अफ मोमोले। त्रिवेणी राई सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिट्युट SRFTI बाट डाइरेक्सन एन्ड स्क्रिन प्ले राइटिङ निर्देशन विषयमा अध्ययन गरेकी SRFTI को 10 ब्याचकी छात्रा हुन्। चलचित्र क्षेत्रमा आउनु अघि अध्ययनको क्रममा त्रिवेणीले कथा लेखन निर्देशन पटकथा विकास फिल्म निर्माण जस्ता विषयमा प्रशिक्षण लिएकी छन्। हाम्रो समुदायकी छोरी त्रिवेणी राईले एउटा यस्तो क्षेत्रमा आफ्नो पहिचान बनाउनु जहाँ अझै पनि धेरै चुनौतीहरू छन् साँच्चै गर्वको विषय हो। भारतीय नेपाली चलचित्रको क्षेत्र अझै पनि विकासको यात्रामै रहेको अवस्थामा त्रिवेणी राईले आफ्नो सृजनशीलताबाट जुन उपलब्धि हासिल गरेकी छन् त्यो सारा समुदायको लागि गर्व र प्रेरणाको विषय बनेको छ। अब आउने पुस्ताका छोरीहरूका लागि पनि एउटा सन्देश दिएकी छन् त्रिवेणीले। सपना देख्ने साहस र त्यसलाई पूरा गर्ने अठोट भएमा जुन सुकै ठाउँबाट पनि पहिचान बनाउन सक्छौ। यस्तै सृजनशील यात्रा र सफलताका कथाहरूले हाम्रो समाजलाई नयाँ ऊर्जा दिइरहोस्। आउने दिनहरूमा पनि अझ धेरै प्रतिभाहरू अगाडि बढ्नेछन् त्रिवेणी राईको प्रेरणा पाएर। पर्यटकहरूले जुन पोस्टकार्डमा सिक्किम देख्छन् भित्रको गाउँ मान्छे र उनीहरूको संघर्ष चित्रण गरेको छ शेप अफ मोमोमा त्रिवेणी राईले। बलिउडका चर्चित निर्माता जोया अख्तर, पायल कपाडिया, रिमा कागती जस्ता निर्देशकहरू शेप अफ मोमो फिल्मका निर्माता हुन्। सिक्किम र
नेपाली भाषी समाजका कथा तथा संस्कृतिलाई फिल्म मार्फत प्रस्तुत गर्ने युवा सर्जक त्रिवेणी राई हाल इनै सेप अफ मोमो चलचित्रबाट खुबै चर्चा औ ख्याति कमाइरहेकी छन्। आउने दिनहरूमा पनि अझ धेरै प्रतिभाहरू अगाडि बढुन् भन्ने शुभकामना सहित आजको कथा सफलताको अङ्कबाट म ईशारा लगायत यस कार्यक्रमका प्रस्तुता लेखनाथ राई अब बिदा चाहन्छौ। नमस्ते।

यो तिन्जेल प्रस्तुत थियो आकाशवाणीको नेपाली प्रसारण सेवामा बिहानी प्रस्तुतिहरू। समय अहिले 8:45 अनि 9 सेकेन्ड भइरहेछ श्रोता, र यसको साथै हामी फेरि प्रवेश गरिसकेका छौं आकाशवाणी खरसाङको बिहानीको प्रसारणमा एफएम 103.5 मेगाहर्जको ध्वनि तरंगमा। साथै हामीलाई हाम्रा श्रोताहरूले दार्जीलिङ एफएम 100.2 मेगाहर्जमा पनि सुन्दै हुनुहुन्छ भने हाम्रो प्रसारणहरू न्यूज अन एआईआर मोबाइल एपमा पनि उपलब्ध रहेको छ।

र अघिल्लो क्रममा अब हामी उपस्थित भइसकेका छौँ आजको सन्दर्भ लिएर। अनि आजको सन्दर्भको विषय रहेको छ ट्राफिक जामबाट राहत र सडक सुरक्षामा सुधार।

श्रोताहरू, आज हाम्रो जीवन एउटा आज हाम्रो जीवनको एउटा महत्त्वपूर्ण हिस्सा बनेको छ सडक अनि यातायात। बिहान घरबाट कामतिर निस्कनु, विद्यालय, बजार वा अन्य गन्तव्यतर्फ निस्कँदा हामी सबै कुनै न कुनै रूपमा सडकसँग जोडिएका हुन्छौँ। तर बढ्दो सवारी साधन र असावधानीको कारण ट्राफिक जाम र सडक दुर्घटना आजको ठूलो चुनौती बनेको छ। ट्राफिक जाम केवल समयको बर्बादी मात्र होइन, यसले इन्धनको खपत बढाउँछ, वातावरणमा असर पार्छ र मानिसको दैनिक जीवनमा पनि तनाव सृष्टि गर्छ। यसलाई कम गर्न हामी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ। सडक सुरक्षाका लागि केही साना तर महत्वपूर्ण कुराहरू सधैँ सम्झनुपर्छ। ट्राफिक नियमको पालना गर्नु, गति नियन्त्रणमा राख्नु, सवारी चलाउँदा ध्यान केन्द्रित गर्नु, पैदल यात्रीहरूलाई पनि सम्मान गर्ने र सडकमा धैर्य राख्नु। हामीले बुझ्नुपर्ने कुरा के हो भने सडक केवल गाडी घुर्ने ठाउँ मात्र होइन, यो सबैको साझा जीवन यात्रा हो। एउटा व्यक्तिको सावधानीले धेरैको जीवन सुरक्षित बनाउँछ भने सडक सुरक्षित, व्यवस्थित यातायात र सभ्य व्यवहार यही नै राम्रो समाजको पहिचान हो। आउनुहोस् हामी सबै मिलेर ट्राफिक जाम घटाउने र सडकलाई अझ सुरक्षित बनाउने जिम्मेवारी पूरा गरौं। त भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो आजको सन्दर्भमा ट्राफिक जामबाट राहत अनि सडक सुरक्षामा सुधार विषयमा केही जानकारी। अब भने पालो भएको छ केही फिल्मी गीतहरू सुनाएर श्रोताहरूलाई मनोरञ्जन गराउने। आज हामीले लिएका छौँ मे खिलाडी तु अनारी फिल्मको गीत। विविध कलाकारहरूको आवाजमा पहिलो गीत प्रस्तुत छ कुमार सानु अनि अल्का याग्निकको युगल आवाजमा। शब्दहरू रानी मल्लिकको अनि सङ्गीत रहेको छ अन्नु मल्लिकको।

नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। G7 शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आज अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ बैठक गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्समा हिज G7 शिखर सम्मेलनमा एक सत्रलाई सम्बोधित गर्नुहुँदै अन्तर्राष्ट्रिय साझेदारीमा विश्वासको महत्वमाथि जोड़ दिनुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आइसल्याण्डकी विदेश मन्त्री थोरगेर्दुर क्याट्रिन गुनार्स डाटेर र आइसल्याण्डका मानिसहरूलाई उनीहरूको राष्ट्रिय दिवसमा बधाई दिनुभएको छ। आज विश्व मरूस्थलीकरण र सुखा रोकथाम दिवस हो। यो दिवस मरूस्थलीकरण र सुखाको प्रभावहरूबाट निपट्नका लागि जागरूकता फैलाउने उद्देश्यले मनाउने गरिन्छ। यस वर्षको विषय रहेको छ चारागाह पहचान, सम्मान र पुनर्स्थापना। आगामी नीट परीक्षालाई ध्यानमा राख्दै राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले विद्यार्थी र अभिभावकहरूलाई ठगी गर्नेहरूबाट सावधान रहन आग्रह गरेको छ। जम्मू कश्मीरमा वार्षिक अमरनाथ यात्रालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कड़ा गरिएको छ। सुरक्षा बलहरू, पुलिस र नागरिक प्रशासनले तीर्थयात्रासित जुडेका स्थलहरूमा सुरक्षाको व्यापक प्रबन्ध गरेको छ। यो यात्रा जुलाईमा शुरू हुनेछ। दक्षिण एसियाली थ्रोबल च्याम्पियनशिप र राष्ट्रिय स्पीड स्केटिङ च्याम्पियनशिप आज झारखण्डको राजधानी राँचीमा शुरू हुँदैछ। श्रीलंका त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज भारत एले अफगानिस्तान ए को सामना गर्नेछ। खेल बिहान 10 बजे शुरू हुनेछ। फिफा विश्वकपमा नर्वेले आज इराकलाई 1-0 चार गोलले पराजित गरेको छ। नर्वेका एलिङ ह्यालेन्डले 2 गोल गरेका छन्। अनि मौसम विभागले जम्मू कश्मीरका कैयौं जिल्लाहरूमा भारी वर्षा, असिना पानीको चेतावनी जारी गरेको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 मा समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

कार्यलाई सुनाउनेछौँ भारतीय सिनेमाकी एक अनुपम प्रतिभा, एक युगकी नायिका, लाखौँ हृदयकी धडकन श्रीदेवीद्वारा अभिनीत दुई फिल्मी गीतहरू। श्रीदेवी केवल एउटा अभिनेत्री मात्र थिइनन्, उनी भारतीय चलचित्र इतिहासको एउटा सुनौलो अध्याय थिइन्। अभिनय, नृत्य, भाव अभिव्यक्ति र पर्दामा उनको उपस्थिति सबै क्षेत्रमा उहाँको छुट्टै पहिचान थियो। श्रीदेवीलाई भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टार भनेर पनि भनिन्थ्यो। सन् 1987 आएको चलचित्र मिस्टर इन्डियामा श्रीदेवीले पत्रकार सीमा सोनीको भूमिका निभाएकी थिइन्। उनको हास्य अभिनय, चञ्चलता र नृत्यले दर्शकको मन जितेको थियो। विशेष गरी काटे नही कटता ये दिन रे ये दिन अनि रात आज पनि उहाँको आइकनिक पहिचान बनेर हामी सबैको अगाडि बसेको छ। त प्रस्तुत छ मिस्टर इन्डियाको यो गीत, किशोर कुमार अनि अलिसा चिनोयको युगल आवाजमा।

0: नागरिक का अधिकार। आयुष्मान भारत से 60 करोड़ से अधिक लोगों को मिल रहा है 5 लाख तक का मुफ्त इलाज और 19,000 जन औषधि केंद्रों पर 90% तक सस्ती दवाइयां।
1: किसी एक व्यक्ति की जमीन, घर, गहने या दूसरा कोई सामान बीमारी के खर्च में बिकने से बचा है, गिरवी रखने से बचा है, तो ये आयुष्मान भारत की बहुत बड़ी सफलता है।
0: 12 साल विश्वास के, विकास के, जन कल्याण के।
2: त्यो श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ एक अभिनेत्री श्रीदेवी श्रीदेवीद्वारा अभिनीत फिल्मी गीतहरू र यो अघिल्लो अनि अन्तिम गीत लिएका छौँ सन् 1989 चलचित्र चाँदनी फिल्मबाट। चाँदनी फिल्ममा श्रीदेवीले प्रेम र सौन्दर्यको उदाहरण प्रस्तुत गरेकी थिइन्। यश चोपडाको निर्देशनमा बनेको यो चलचित्रमा श्रीदेवीको सरलता, भावनात्मक अभिनय र आकर्षक प्रस्तुति निकै प्रशंसित भएको थियो। चाँदनीको रूपमा उहाँले एउटा यस्तो छवि बनाएकी छन् जुन आज पनि सम्झनामा ताजा रहेको छ। श्रीदेवीको सबैभन्दा ठूलो विशेषता भनेकै एउटै पर्दामा कहिले हँसाउने र कहिले आँसु झर्न बाध्य बनाउने हो। श्रीदेवीको कला र समर्पणले भारतीय सिनेमालाई एउटा नयाँ उचाइ दिएको छ। र अब सुन्नुहोस् चाँदनी फिल्मको गीत लता मङ्गेशकर औ साथीहरूको आवाजमा। माफ गर्नुहोला श्रोताहरू, यो आवाज रहेको छ श्रीदेवी अनि जोली मुखर्जीको।

लवली प्रिया, बिन पूछे ये काम किया।

तेन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो एकै अभिनेत्री श्रीदेवीद्वारा अभिनीत केही फिल्मी गीतहरू अघिल्लो क्रममा आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार समप्रसारण गरेर सुनाउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङको यो बिहानी प्रसारणलाई।

मुख्यमन्त्री शुभेन्दु अधिकारी मुख्यमन्त्री बनेपछि पहिलोपल्ट पहाड भ्रमणमा आउने क्रममा हिज खरसाङको मन्टिभिट खेल मैदानमा आयोजित कार्यक्रममा सहभागी हुनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारी खरसाङको मन्टिभिट खेल मैदानमा दिउँसो लगभग 1:30 आइपुग्नु भएको थियो। खरसाङमा मुख्यमन्त्री अधिकारीलाई भारतीय जनता पार्टीका पदाधिकारीहरू, मन्त्री, विधायक, विभिन्न जात गोष्ठीका प्रतिनिधिहरू र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू र जनसाधारणले भव्य स्वागत जनाएका थिए। मुख्यमन्त्रीको मन्टिभिट खेल मैदानमा जनसभा सम्पन्न भएको छ। उक्त जनसभालाई भारतीय जनता पार्टीका दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले अध्यक्षता गरेका थिए भने शुभ प्रधानले सञ्चालन गरेका थिए। उक्त जनसभामा दार्जिलिङका सांसद राजु विष्टले स्वागत सम्भाषण राख्नुभएको थियो भने मुख्यमन्त्री शुभेन्दु अधिकारी हेलिकप्टरबाट खरसाङ आउने भए तापनि अन्तत उहाँ सडक मार्ग भएर आएका थिए। उहाँसँग उत्तर बङ्गाल विकास मन्त्री नीतिश प्रमाणिक, राज्यमन्त्री आनन्दमय बर्मन, विशाल लामा, राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गला, विधायकहरू दुर्गा मुर्मू, भरत छेत्री, नोमन राई, सोनम लामा, गोजामुमो अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी, गोरामुमो अध्यक्ष मन घिसिङ, क्रामोपा अध्यक्ष जेबी राई लगायत अन्य उपस्थित थिए। मुख्यमन्त्री शुभेन्दु अधिकारीले डबल इन्जनको सरकारले भ्रष्टाचार बिना नै सोझै लाभ जनतालाई हस्तान्तरण गर्न चाहन्छन् भनी बताउनु भएको छ। उहाँले हिज खरसाङको गोथल्स साइडिङमा आयोजित पहिलो जनकल्याण शिविरलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकार विश्वमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने सरकार बनेको बताउनुहुँदै आगामी 5 जुनदेखि 21 जुनसम्म राज्यव्यापी रूपमा विभिन्न स्थानहरूमा 1,100 जनकल्याण शिविरहरू आयोजना गरिने श्री अधिकारीले बताउनुभयो। उहाँले पहाडमा पनि 15, 16 अनि 17 जुन 2026 पहिलो जनकल्याण शिविर चलिरहेको जानकारी दिनुभयो। उहाँले जनतालाई सम्बोधन गर्नुभयो, तपाईँहरू सरकारलाई साथ र सहयोग गर्नुहोस्। सरकार सदैव जनताको लागि काम गर्न तयार छ। विशेष गरेर पहाडलाई विकास र प्रगतिको मार्गमा अघि लैजानका लागि डबल इन्जनको सरकारले काम गर्नेछ। उहाँले भन्नुभयो, कालेबुङमा मेडिकल कलेज, राजमार्ग, राज्य हाइवे, जिटिए रोड, नगरपालिका क्षेत्रको रोड, पुल कनेक्टिभिटी आदिमा विशेष जोड दिएर काम गरिनेछ। उहाँले पहाडका स्कुलहरूमा प्रधानमन्त्री पिएमसी योजना अन्तर्गत स्मार्ट शिक्षा केन्द्र, स्मार्ट क्लास बनाउने योजना रहेको पनि बताउनुभयो। उहाँले ग्राम पञ्चायत क्षेत्रमा प्रधानमन्त्री आवास योजना, जल जीवन मिसन र नगरपालिका क्षेत्रमा अमृत जल योजना मार्फत जलापूर्ति सुनिश्चित गर्ने योजना रहेको पनि बताउनुभयो। मुख्यमन्त्रीले गोर्खाल्यान्ड आन्दोलनमा शहीद बनेका प्रत्येक परिवारलाई 5,00,000 रुपियाँ र परिवारका एक सदस्यलाई नोकरी दिने वाचा पनि गर्नुभयो। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले ऐतिहासिक इस्टर्न फ्रन्टियर राइफल इएफआरलाई चाँडै पुनर्जीवित गरिने र 1,000 बढी गोर्खा युवाहरूलाई सेनामा सामेल गरिने घोषणा गर्नुभएको छ। नवनिर्वाचित मुख्यमन्त्रीलाई भव्य स्वागत गर्न हिज दार्जिलिङ जिल्लाको खरसाङमा एक जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले राष्ट्रको रक्षाका लागि गोर्खा सैनिकहरूको वीरता र बलिदानप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। श्री अधिकारीले घोषणा गर्नुभयो कि राज्य पुलिस फोर्समा चाँडै भर्ती खोलिनेछ, जसले ठूलो सङ्ख्यामा गोर्खा युवाहरूको लागि रोजगारीको अवसरहरू सृजना गर्नेछ। उहाँले भन्नुभयो, राज्य भर्तीमा कम्तीमा 30% सिटहरू महिलाहरूको लागि आरक्षित गरिनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो पहिलो पहाड भ्रमण अवधि गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिएमा भएको कथित भर्ती भ्रष्टाचारलाई लिएर कडा नीति अपनाउने र जाँच गर्ने आश्वासन दिनुभएको छ। साथै उहाँले घोषणा गर्नुभयो, आगामी केही महिनामा पहाडी क्षेत्रमा शिक्षक तथा पुलिसकर्मीहरूको ठूलो संख्यामा भर्ती गरिनेछ, जुन पूर्ण रूपले पारदर्शी प्रक्रिया अन्तर्गत हुनेछ। मुख्यमन्त्रीले हिजो खरसाङमा आयोजित प्रशासनिक बैठक तथा जनसभामा पनि सहभागी हुनुभयो। जनकल्याण शिविर कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्रीले पूर्ववर्ती तृणमूल काङ्ग्रेस सरकारमाथि चर्को प्रहार गर्नुहुँदै

0: ती प्रक्रियामा भ्रष्टाचार गरेको आरोपलाई पुनः दोहोर्याउनुभयो। शुभेन्दु अधिकारीले भन्नुभयो, पछिल्लो सरकारको कार्यकालमा भएको नियुक्तिमा व्यापक अनियमितता तथा जीटीएम माध्यमबाट शिक्षा भर्तीमा पनि व्यापक भ्रष्टाचार भएको आरोप सार्वजनिक भएको थियो। उहाँले स्पष्ट शब्दमा भन्नुभयो कि उहाँको सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई काम गरिरहेको छ। मुख्यमन्त्रीले भन्नुभयो, न खान्छु न खानु दिन्छु, भ्रष्टाचारका सबै मामिलाहरूको जाँच हुनेछ तथा कुनै पनि दोषीलाई छोडिने छैन। उहाँले यो पनि स्मरण गराउनु भयो कि जिटिए शिक्षा भर्ती मामिलामा उहाँको सरकारले पहिला नै केन्द्रीय अन्वेषण ब्युरो सिबिआईलाई जाँच गर्ने निर्देश दिएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: समय अहिले बिहानको ठिक 9:30 अनि 11 सेकेन्ड भइरहेछ। अघिल्लो क्रममा अब प्रस्तुत गर्न लागिरहेका छौँ कार्यक्रम खेल संसार।
2: आकाशवाणी खरसाङको स्टुडियोबाट खेल संसार कार्यक्रम लिएर उपस्थित भइसकिसकेको छु म कार्यक्रम सञ्चालक निगम। सम्पूर्ण मेरा आदरणीय श्रोताहरूलाई आजको खेल संसारको अङ्कमा हार्दिक स्वागत जनाउँदछु। श्रोताहरू, फेरि एकचोटि तपाईँहरूको समक्षमा खेल जगतको जानकारीहरू लिएर उपस्थित भएको छु। आउन सुनौ यस हप्ता खेल जगतमा भएको हलचलहरूलाई। आरम्भ गरौँ स्थानीय खेलको खबरबाट। दार्जिलिङका उदाउदा बडी बिल्डिङ स्टार पुष्कर गुरुङले नयाँ दिल्लीमा सम्पन्न प्रतिष्ठित सेरु क्लासिक ओलम्पिया प्रो क्वालिफायर प्रतियोगितामा उत्कृष्ट 5 स्थान प्राप्त गर्दै पहाड अनि राष्ट्रलाई गौरवान्वित बनाएका छन्। भारतको प्रतिनिधित्व गर्दै अत्यन्त प्रतिस्पर्धात्मक मेन्स फिजिक क्याटेगोरी बीमा सहभागी हुनुभएका गुरुङले 20 बढी देशका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नुभएका थिए। आगामी प्रतियोगिताहरू तथा व्यावसायिक बडी बिल्डिङको उच्चतम स्तरमा पुग्ने सपना बोक्नु भएर अघि बढिरहनु भएका गुरुङ यो यात्रा नयाँ पुस्ताका खेलाडीहरूको निम्ति प्रेरणाको स्रोत बन्नेछ हामीले आशा गरेका छौँ। अब यता फुटबलको खबरमा, शनिबार गोवा स्थित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न स्याफ महिला च्याम्पियनसिपको फाइनल खेलमा भारतले बङ्गलादेशलाई 3-1 पराजित गर्दै प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल टोलीको रूपमा आफ्नो प्रभुत्वलाई अझ दरिलो पार्न सफल बनेका छन्। प्रतियोगिताभर अपराजित रहँदै भारतले कुल 18 गरेका छन् भने आफ्नो पोस्टमा केवल 1 मात्र स्वीकार गर्दै उपाधिको आफ्नो यात्रा पूरा गरेका छन्। प्रतियोगितामा आवेका सिंह 4 सहित सर्वाधिक गोलकर्ता बन्न सफल भइन् भने साफिन्दा नोङग्रुम प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयर घोषित भइन् भने पन्थोई चानु इलाङभामले उत्कृष्ट गोल रक्षकको पुरस्कार पनि प्राप्त गर्न सफल बनिन्। यसै बीच नेपालले प्रतियोगितामा उत्कृष्ट खेल भावना प्रदर्शन गरे बापत फेयर प्ले अवार्डको पनि सम्मान प्राप्त गरेका छन्। श्रोताहरूलाई ज्ञात भएको नै कुरो, अहिले फुटबलको महाकुम्भ विश्वकप 2026 बिगुल बजिसकेको छ। आउनुहोस् फिफा वर्ल्ड कप 2026 के चलिरहेको छ त्यसको पनि केही जानकारी लिऊ। फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका खेलहरू रोमाञ्चक मोडमा प्रवेश गरेका छन्। विश्वभरका फुटबल समर्थकहरूको ध्यान अहिले अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको यस महाकुम्भमा केन्द्रित भएको छ। आयोजक राष्ट्र मेक्सिकोले प्रतियोगिताको सुखद आरम्भ गर्दै दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको छ। त्यस्तै दक्षिण कोरियाले चेकियामाथि 2-1 महत्वपूर्ण जित दर्ता गर्दै समूह ए लाई थप प्रतिस्पर्धात्मक बनाएका छन्। ग्रुप बी अन्तर्गत क्यानाडा र बोस्निया तथा हर्जेगोभिनिया बीचको खेल 1-1 बराबरीमा सकिएको छ भने कतार र स्विजरल्यान्डले पनि अङ्क बाँडेका छन्। ग्रुप सी यानि समूह सीमा ब्राजिललाई मोरक्कोले 1-1 बराबरीमा रोक्दा स्कटल्यान्डले हाइटीमाथि कठिन जित निकाल्दै नकआउट चरणतर्फ बलियो संकेत दिएका छन्। समूह डी ग्रुप डीमा अमेरिकाले पाराग्वेमाथि प्रभावशाली 4-1 जित निकालेका छन् भने अस्ट्रेलियाले टर्कीलाई 2-0 पराजित गरेका छन्। यसै बीच प्रतियोगिताको हालसम्मै सबैभन्दा ठुलो जित जर्मनीले निकाल्दै क्रोसाउलाई 7-1 हराएका छन्। उक्त प्रदर्शनीले जर्मनीलाई उपाधिको बलियो दावेदारको रूपमा पुनः स्थापित गरेका छन्। यता स्पेनलाई केप वर्डेले गोल रहित बराबरीमा रोक्दै विश्व फुटबलमा ठुलो आश्चर्य प्रस्तुत गरेका छन्। बेल्जियम, इजिप्ट तथा उरुग्वे, साउदी अरेबिया बीचका खेल पनि बराबरीमा सकिएका छन्। समूह चरणका आगामी खेलहरूले नकआउट चरणमा पुग्ने टोलीहरूको तस्विर अझ स्पष्ट बनाउने अपेक्षा गरिएको छ। यो त थियो तपाईँहरूको समक्षमा यस हप्ता घटेको खेलहरूको घटनामाथि केही छोटो जानकारीहरू। अब आउनुहोस् कार्यक्रमको मोडमा, हामी कुरा गरौँ प्रतिभावान फुटबल खेलाडी प्रतीक लामा ज्यूसँग र जानौँ उहाँको फुटबल यात्रा सम्बन्धी। तपाईँहरूको समक्षमा म परिचय गराउन लागिरहेको छु हाम्रो फुटबल जगतका जगमगाउँदा तारा प्रतीक लामाज्यूलाई। प्रतीक लामाज्यू मूलत निवासी हुनुहुन्छ डुवर्सको। उहाँले अहिलेसम्म आफ्नो करियरमा पियरलेस एफसी, गढवाल एफसी, युनाइटेड सिक्किम, मोहम्मडन स्पोर्टिङ क्लब, इस्ट बेङ्गल क्लब जस्ता ठुला ठुला क्लबहरूबाट फुटबल खेलिसक्नु भइसकिसकेको छ। र आउनुहोस् चर्चा गरौँ आजको खेल संसारको अङ्कमा प्रतीक लामाज्यूसँग कि उहाँको फुटबलको यात्रा, यो जर्नी कहाँबाट सुरु भयो, कस्तो रहेको छ र अगाडिको भविष्यको उहाँको योजनाहरू के कस्तो रहेको छ। सर्वप्रथम त स्वागत गरौँ प्रतीकज्यूलाई आजको आकाशवाणी खरसाङको स्टुडियोमा। प्रतीकज्यू धेरै धेरै स्वागत छ।
3: धेरै धेरै धन्यवाद।
2: हामी तपाईँको यो फुटबलको जर्नी त श्रोताहरूको समक्षमा राख्ने नै छौँ है। अहिले चाहिँ कसरी समय बिताइराख्नु भएको छ?
3: अहिले चाहिँ फिलहाल म आफ्नो फिजिकली फिटनेस र अब फुटबलमा मलाई जे जे चाहिन्छ मैले त्यही हिसाबले ट्रेनिङ गर्दै थिएँ। र फाइनली अहिले चाहिँ मैले कोलकाता लिगको लागि युनाइटेड कोलकाता स्पोर्ट्स क्लबमा मैले साइन गरेको छु 6 मन्थको कन्ट्र्याक्ट। अन्त त्यही अहिले अब एक्साइटेड पनि छु होइन अपकमिङ मेरो म्याचेसको लागि। र अब धेरै अब सिचुएसनहरू आउँछ होला, फेलियर्सहरू आउँछ होला, जहाँ चाहिँ म अपसेट हुन्छु होला होइन। कोही बेला म खेल्नु नपाउँदा म डिजर्भिङ हुँदैन होइन, कोही बेला अब्सटेकलले धेरै घेरिरहेको हुन्छ, तर म त्यो सब चिजलाई फेस गर्नु अब म रेडी छु। यो चुनौतीलाई एक्सेप्ट गरेर अब जीवनमा अघि बढ्नु चाहन्छु र आजै इन्डिया टिम आइएसएल खेल्नुको लागि कोलकातामा अब जति पनि लाग्छ कोलकाता लिग वान अफ द टफेस्ट लिग हो स्टेट लिगभरिमा इन्डियामा। र 3 जाइन्ट जाइन्ट क्लब पनि आइएसएलमा हाम्रै वेस्ट बेङ्गलबाटै छ, मोहम्मडन, इस्ट बेङ्गल, मोहनबगान। अन्त कोलकाता लिग राम्रो खेल्यो भने चाहिँ अब म त्यो सब क्लबको आँखामा पर्छु कि भन्ने अब मेरो एउटा अब मोटिभ पनि छ। म आफ्नो बेस्टतिर खेल्नु मन छ मलाई। फिजिकल्ली मात्रै प्रिपरेसन भएर भएन, अब सबसे ठुलो मेन्टली प्रिपरेसन पनि मोस्ट इम्पोर्टेन्ट हो। अन्त मेन्टली मैले थानिरहेको छु, चाहे जस्तो सुकै सिचुएसन होस् होइन, चाहे म खेल्नु पाऊँ नपाऊँ होइन, तर म इमान्दारी साथ मेहनत गर्नेछु र मेरो मेहनतको प्रतिफल अहिलेसम्म मैले पाइ नै रहेको छु। भागै मैले अलिकति ढिलो भइरहेको होला त्यही स्थानमा पुग्नुको लागि, तर अब भगवान्ले मेरो लागि केही न केही चाहिँ राखिदिएको छ जस्तो लाग्छ, किनभने अब मेहनत अनुसार मैले पाइ नै रहेको छु। हजुर, म सेटिस्फाई छु।
2: परिश्रममा चाहिँ कुनै कमी राख्नु हुँदैन?
3: हजुर, म एक्चुली मलाई मान्छेहरूले चिन्छ नि प्रायः हार्डवर्किङले नै गर्दा, अन्त स्टिल म मेहनत गर्दैछु त्यही हो।
2: हामी तपाईँको जर्नी जान्न चाहन्छौँ नि, कहाँबाट यो जर्नी सुरु भयो कि आँखामा एउटा सपना है कि म पनि फुटबलर हुन्छु, कसको हात थामेर यहाँसम्म आइपुग्नु भयो, गाइडेन्स कसको पाउनु भएको थियो, हामीलाई त्यो तपाईँको सुरुवातको आरम्भको जर्नी बताइदिनुहोस् न।
3: अब फर्स्ट अफ अल म फुटबल लाइफमा चाहिँ कसरी आएँ भने, म चाहिँ एउटा एथलिट थिएँ। अन्त म क्लास 5 पढ्दा चाहिँ अब मेरो टिचरले चाहिँ अब राम्रो रनिङ देखेर होइन, अन्त स्कुलभरिमा चाहिँ म एकदम राम्रो रनिङहरू गरेर त्यही हो, अन्त डिस्ट्रिक्टमा पनि राम्रो रनिङ गर्दा चाहिँ मेरो फुटबल कोचले चाहिँ मलाई त्यहाँबाट टिपेको। उसको नाम चाहिँ अब उत्तम चक्रवर्ती हो, बेङ्गोली सर हुनुहुन्छ जो अहिले हुनुहुन्न, त उसको गुण चाहिँ मेरो माथि अब धेरै नै छ। अब जुन चाहिँ उसले मलाई अब बुट धरि लाउनु न मान्छेलाई, अब डाइरेक्ट रनिङ देखेर चाहिँ अब स्पिड तेरो राम्रो छ, तँ फुटबलमा राम्रो हुन सक्छस् भने चाहिँ मलाई फुटबल जगतमा लिएर म हजुर म फर्स्ट त अब धेरै रुन्थेँ, किनभने मभन्दा एक सय बढी खेलाडीहरू थियो हिल्सको केटाहरू, प्लेन्सको, अल ओभर कोलकाताको, बाहिर बाहिरको होइन, किनभने उनीहरूसँग कम्पिटिसन गर्नु नसक्दा मलाई पनि दुःख लाग्थ्यो, किनभने त्यो टाइममा म एउटा एथलिट रनर मान्छे एकचोटि फुटबल आउँदा अब बल कन्ट्रोल गर्नु नजान्ने, त मैले धेरै स्ट्रगल गरेको छु। त्यो 1-2 चाहिँ मैले पर्सनल एक्लै एकान्तमा ट्रेनिङ गर्नुपर्दा बिहान 4 उठेर उनीहरू जतिको हुनुको लागि डेभलपमेन्टको लागि बिहानै उठेर मैले विथ द बल ट्रेनिङ गर्थेँ ताकि उनीहरूको बराबरी आइपुगौँ। मैले के प्रतिफल पाएँ भन्दा फुटबल जर्नीमा चाहिँ अब मेरो सरले मलाई के सिकाउनु भयो, त त्योभन्दा कमी छस् भने त्यो कमी चाहिँ तिनीहरूको अगाडि नदेखा, तर त्यो कमीलाई तर स्ट्रङ पोइन्ट बनाएर त्यस्तै बिहान उठेर ट्रेनिङ गर, त्यस्तो गर्दा गर्दै म उनीहरूभन्दा अझै राम्रो भएँ क्या। दुई साल बाद चाहिँ जो दुई साल बाद म केही थिइनँ र त्यसरी खेल्दै गएँ अन्त आस्ते आस्ते म इस्ट बेङ्गल अन्डर 19 खेलेँ इस्ट बेङ्गल क्लबमा खेलेँ जो चाहिँ अब सबैको एउटा ड्रिम हो चाहे 19 खेलौँ सिनियर खेलौँ अन्डर 20 खेलेँ म त्यहाँ मेरो कन्ट्र्याक्ट हुँदा हुँदा म अब अनफर्चुनेटली अब मैले अन्डर 19 आइएफएसएल खेल्दा चाहिँ मैले इन्डिया टिममा पाएको थिएँ अन्डर 19 मैले इन्डिया क्याम्प

0: मा ट्रायल दिएर पनि म इन्डिया क्याम्पको लागि एकदम भएको थिएँ, मलाई फोन पनि आएको थियो, अन्त मेरो कोचले मलाई जानु दिनु भएन। तर अब मलाई लाग्छ मलाई त्यो समयमा निस्किनु दिएको भए आजभन्दा 2016 कुरा, त्यो टाइममा मलाई निस्किनु दिएको भए आज सायद म अर्कै स्थानमा पुगिसकेको हुन्थेँ पहिल्यै नै, किनभने म माथि त्यो टाइममा त्यो प्राइममा अब त्यो पिक टाइममा अब एकदम त्यो टाइममा निस्किँदै भए निस्केको हुने हो। तर अब मैले हार मानेको छुइनँ। त्यहाँदेखि म भाइचुङ भोटिया फुटबल स्कुलको ट्रायल दिएँ। दिल्लीमा म 4 साल खेलेँ, भाइचुङ भोटिया फुटबल स्कुलबाट 2 साल खेलेँ, प्रमोट भएर गढवालमा खेलेँ, जुन चाहिँ हाम्रो इन्डियन स्ट्यान्डर्डमा सेकेन्ड डिभिजन आई लिग त्यो खेलेँ। त्यहाँदेखि गढवालबाट धेरै अब दिल्ली लिग स्टेट लिगहरू च्याम्पियन भएँ, प्लस तपाईँको आएर म त्यहाँदेखि डिएचएफसी डायमन्ड हार्बर भन्ने कलकत्ताको वान अफ द अहिले बिगेस्ट क्लबै हो, त्यो टिम पनि तपाईँको प्रमोट भइरहेको छ आइएसएलमा, त्यो टिममा पनि खेलेँ म। अन्त कतिवटा मैले अब क्लबहरू त धेरै खेलेँ, तर अब मलाई स्टिल होप छ अब कि होइन म खेल्न सक्छु भन्ने मलाई होप छ, किनभने अहिले फुटबलको जगतमा चाहिँ एजेन्ट भन्ने चिज पुरा इम्पोर्टेन्ट छ।
1: Okay.
0: जुन चाहिँ अब मेरो एजेन्ट छैन, तर एजेन्ट बिना पनि मैले क्लब्सहरू राम्रो राम्रो पाइरहन्छु,
1: पिआर पनि भनिन्छ,
0: हजुर, त्यहाँ अब उनीहरूले डल्लै होल्ड ह्यान्डल गरिदिन्छ, तर अब मेरो त्यस्तो छैन, मैले पाएको तर मैले नगरेको एउटा ट्रस्ट नलागेर, तर अब मैले केही नगर्दा पनि मैले क्लब पाइरहेको छु भन्ने अब ममा केही न केही त गुण छ होला, त्यही भएर अब फुटबललाई अब फुटबलिङ स्टिल कन्टिन्यू गर्नु सकिरहेछु होइन। अन्त अब होपफुली म अब राम्रो लेभल पुग्छु होला छिटै, मलाई आफूमाथि अब भरोसा छ, किन आफूमाथि भरोसा गरेन भने अरूले नभए आफूलाई गर्दैन नि त।
1: जीवनमा सफल हुनुको लागि प्रत्येक जो हार्डवर्क इम्पोर्टेन्ट छ कि ट्यालेन्ट इम्पोर्टेन्ट छ?
0: हार्डवर्किङ मस्ट इम्पोर्टेन्ट हो नि, ट्यालेन्ट त जस्ट अब ट्यालेन्ट फुटबलर त अब तपाईँहरूले पनि हामीभन्दा सिनियर्सहरूलाई कति देख्नु भएको होला, म अब नाम लिनु चाहदिनँ, मैले आँखाले धेरै देखेको छु जो चाहिँ अब डरलाग्दो क्वालिटी भएको प्लेयरहरू हो, जस्तै कम्पेयर टु मेसीहरू टाइपको खेलिदिने टाइपको प्लेयरहरू देखेछु अब होइन। तर अब त्यही हो, डिसिप्लिन छैन नि त, हातमा 2 पैसा आयो बेसी आयो भन्दामै अब अलिक मौज मस्तीमा लाग्ने इन्जोयपट्टि जाने हौ, त्यस्तोबाट पनि अब हामीले त सिक्नै पर्यो। त्यही भएर अब मलाई चाहिँ लाग्छ ट्यालेन्ट इनफै छैन ठुलो जग्गा पुग्नुको लागि, हार्डवर्किङ चाहिँ एकदम निखार्यो भने चाहिँ ट्यालेन्टलाई आरामले बिट गर्छ,
1: बिट गर्छ
0: हजुर।
1: आहारको पनि अलिकति कुरा गरौँ, फुडको है, एउटा फुटबलरको लाइफमा डिसिप्लिन वेमा फुटबलरको आहार कस्तो प्रकारको हुन्छ? कारण अब यो त फुटबल भन्ने गेम त कम्प्लिटली फिजिकल गेम हो है, कुद्नुपर्ने, रनिङ फिट हुनु पर्यो है, र तपाईँले पनि अब कस्तो प्रकारले आफ्नो आफूलाई फिट राख्नुहुन्छ, जस्तै स्लिप भयो, सुत्नु भयो, खानु भयो है, कस्तो प्रकारको तपाईँको डेली रुटिन हुन्छ?
0: मेरो त अब सिम्पल छ होइन, प्रायःले जो जसले मलाई फलो गर्नुहुन्छ भाइहरूले उनीहरूले नि अब त्यही भन्नुहुन्छ, अब दा डिसिप्लिनमा बस्छ, दाले खानपिनहरू मेन्टेन गर्छ, किनभने हाम्रो बडीलाई के निडेड छ, हामीले आफ्टर ट्रेनिङ त्यो पनि त दिनु पऱ्यो, तर आफ्नो बडीलाई प्रोटिन चाहिन्छ होइन, अब धेरै चिजहरू खानु पऱ्यो, मल्टिभिटामिन, फिस ओइल, कतिवटा चिज, यो सब चिजमा हामीले इन्भेस्टमेन्ट गर्नुपर्छ। जस्तै म खान्छु, म बिहान उठेर ओट्स खान्छु, त्यहाँदेखि लन्च गर्छु लाइटली, त्यहाँदेखि फेरि इभिनिङमा पनि खान्छु, त्यहाँदेखि डिनर पनि म गर्छु, तर यो जुन 4 सेसनको म खाना खान्छु, तर यही डाइटले नि हामीलाई फरक पार्छ कि हामी ग्राउन्डमा कुदेर डरैलाग्दो स्टामिना बढाएर पनि हुँदैन नि, त मेरो अब खानपिनै राम्रो छैन भने खानपिनमा पनि अब खर्च डरैलाग्दो छ पनि भन्दिनँ म, आफूले जान्नु पऱ्यो नि त, धेरै कम खर्चमा खानपिनहरू राम्रो छ, जुन हाम्रो मान्छेहरूले देखेर पनि देखिरहेको हुन्छ अनदेखा हुन्छ, त्यो खानु खोज्दैन, होइन मलाई बोरिङ लाग्छ, अब म चिनी नखाएको कोनि कति भइसक्यो, अब वर्षै भइसक्यो होइन, चिनीहरू खाँदिनँ, अब त्यो भयङ्कर देखाउनु लागि होइन, तर अब एउटा
1: सेक्रिफाइस
0: गर्नु पऱ्यो नि त मैले, किनभने अब त्यो चिनी खायो भने मलाई फ्याट बढ्छ, फ्याट बढ्यो भने मलाई साह्रो पर्छ टर्निङमा कुद्नुमा, त मैले आफ्नो लागि त के सही के गलत त बुझेरै हिँड्नु पऱ्यो, त्यही भन्छ खानपिन चाहिँ मस्टै इम्पोर्टेन्ट हो र धेरै चिज एभोइड गर्नुपर्छ हामीले।
1: हजुर हजुर प्रतीकज्यू, प्लेयरलाई आफ्नो करियर लामो गरेर लानु छ अरे, राम्रो खेल खेल्दै करियर लामो बनाउनु छ भने इन्जुरी फ्री रहनु पनि धेरै एउटा इम्पोर्टेन्ट फ्याक्टर हो है, र फुटबलको खेलमा इन्जोर्ड हुने धेरै चान्सेस हुन्छ, कारण फिजिकल कन्ट्याक्ट हुन्छ है, र इन्जुरी फ्री कसरी रहनुहुन्छ है, यो इन्जुरीहरूलाई पार गर्दै है आफ्नो करियरलाई कसरी अगाडि बढाउनुहुन्छ?

0: इन्जुरीको पनि अलिकति बताइदिनुहोस् न, कारण हाम्रो जो लिसनर्सहरू हुनुहुन्छ है, श्रोताहरू हुनुहुन्छ, उहाँहरूले पनि सुनोस् कि एउटा प्रोफेसनल फुटबलरले आफूलाई कसरी फिट राख्छ है, इन्जुरीदेखि कसरी टाढो राख्नुहुन्छ।
1: इन्जुरी फ्री मेन बस्नुको लागि चाहिँ अब लेट नाइट गर्नु भएन, एक त लेट नाइटले प्रायः इन्जुरी हुन्छै हुन्छ।

0: तर एटलिस्ट बिहान उठेर आफ्नो बडीलाई स्ट्रेच गरेर फ्रिली बनाएर
1: हुँ।
0: खोल्नु पर्यो. जस्तै हाम्रो पनि बडीको हर चिजको नट छ नि त,
1: हजुर हजुर
0: नटलाई खोल्नु पर्यो, कस्नु पर्यो. त त्यही हो, अब इन्जुरी फ्री बस्नु, अब खेल्नुभन्दा अगाडि ग्राउन्डमा गएर ड्यामडुम बल पनि हानिहाल्नु भएन, वार्मअप राम्रोसँगले गर्नु पर्यो, स्ट्रेचिङ राम्रो गर्नु पर्यो, हरेक चिजलाई अब रुल्स अनुसार फलो गरेर हिँड्यो भने त्यो प्लेयर इन्जुरी फ्री पनि बस्छ. प्लस स्ट्रेन्थ ट्रेनिङ मस्ट इम्पोर्टेन्ट छ जिममा अहिले, इन्जुरी फ्री बस्नुको लागि स्ट्रेन्थ ट्रेनिङ गर्नु नै पर्छ. स्ट्रेन्थ ट्रेनिङ गरेन भने एकदमै हुँदैन. स्ट्रेन्थ ट्रेनिङ गर्नुपर्छ, थेराबेन ट्रेनिङ गर्नुपर्छ. यो सब चिजहरू अब अहिलेको फुटबलरहरूले नि थाहा छ, तर उनीहरूले थाहा हुँदा हुँदा नि नेग्लेक्ट गरिरहेको हुन्छ, गर्दैन. म एकदम फिट बस्छु, म राम्रो ट्रेनिङ गर्छु, म हेल्दी बस्छु भनेर जिमहरू गरेर मजाले त्यही चिजहरूलाई फलो गर्नुपर्छ
1: है. हजुर श्रोताहरू, अहिले तपाईँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको स्टुडियोबाट खेल संसार कार्यक्रम, जसमा तपाईँहरूको साथमा छु म कार्यक्रम सञ्चालक निगम. र आज आकाशवाणी खरसाङको स्टुडियोमा हामी समक्ष हुनुहुन्छ हाम्रो प्रतीक लामाज्यू, जो एकजना प्रोफेसनल फुटबलर हुनुहुन्छ डुवर्सबाट. र उहाँले आफ्नो करियरमा धेरै प्रसिद्ध नाम चलेका क्लबहरूबाट फुटबल खेलिसक्नु भइसकिसकेको छ, जस्तै पियरलेस एफसी, गढवाल एफसी, युनाइटेड सिक्किम, मोमडन स्पोर्टिङ क्लब र विभिन्न यस्ता इस्ट बेङ्गल क्लबहरूबाट उहाँले फुटबल खेलिसक्नु भइसकिसकेको छ. र उहाँले आफ्नो जर्नी, आफ्नो यात्रा फुटबलको हामी तपाईँहरू समक्षमा साझा गर्नुहुँदैछ खेल संसारको कार्यक्रम मार्फत. चर्चा अघि बढाउँदै, हाम्रो पहाडमा पनि, दार्जिलिङ, खरसाङ, मिरिङ, कालिम्पोङमा पनि प्रतिभावान फुटबलरहरू धेरै छन्, यहाँबाट यही खरसाङको उर्वर भूमिबाट है क्रिस्पिन छेत्री जस्ता प्लेयरहरू निस्किनु भएर अहिले राष्ट्रिय कोच बनिनु भएको छ है. यही स्थानबाट नगेन तामाङ जस्तो फुटबलरहरू निस्किनु भएको छ. र तपाईँले त यहाँनिर अब यहाँको प्लेयरहरूसँग खेल्नु भएको छ, हेर्नु भएको छ, यहाँको प्लेयरहरूले अवसर किन नपाएको है? हाम्रोमा यहाँनिर के इन्फ्रास्ट्रक्चरको कमी छ, या हामीलाई अलिकति गाइड गर्ने पो नभएको हो कि के, कस्तो लाग्छ तपाईँको विचारमा?
0: अब भन्नुपर्दा म पहिला यहाँ युकेएफसीबाट पनि खेलेको, युनाइटेड खरसाङबाट. त जब हामी खेल्दा म नगेन्दाहरू हामी खेल्नुहुन्थ्यो, नगेन्दा बाहिर खेल्नुहुन्थ्यो, छुट्टी आउँदा हामीसँग खेल्नुहुन्थ्यो. अन्त कोचिङ पनि हामीलाई क्रिस्पिन दाले गराउनुहुन्थ्यो. अन्त म यहाँ पनि बस्दा त्यतिखेर म सानै थिएँ, म बाहिर अन्डर 18 आई लिगहरू खेल्थेँ हो. त मलाई यहाँको प्लेयरहरू एकदमै ट्यालेन्टेड, एकदमै हार्डवर्किङ पनि हुन्छ होइन. अलिकति कमी भनेको चाहिँ उनीहरूलाई अलिकति पुस गर्ने क्या. मलाई चाहिँ पर्सनली त्यस्तो फिल हुन्छ, अलिकति ब्याकिङ हुन्छ नि, एटलिस्ट क्लबहरूको ट्रायलहरू प्रोभाइड गरिदियोस् होइन. अन्त एउटा कुरा, अब केटाहरूलाई क्लबहरू पनि प्रोभाइड गरिदियो भने टिक्नु चाहिँ टिक्दैन हाम्रो केटाहरू. अलिकति अब कुनै जग्गामा अब खाना राम्रो छैन भने त्यही चिजमा कम्प्लेन, सुत्नु राम्रो छैन भने त्यही चिजमा कम्प्लेन. तर हौ यस्तो चिजले नै हामीलाई एक दिन प्लेयर बनाउँछ नि त. आज मेरो खाना, जस्तै म आजभन्दा अगाडि बेन्चीमा पनि सुत्नु परेको, हामी स्टेट च्याम्पियन भएर पनि स्कुल गेम्स खेल्दा, हामी म सुब्रत कप खेल्दा म ब्राजिलको टिमबाट खेलेँ, ब्राजिलको टिमसँग खेलेको फिलिमिन एफसीसँग सुब्रत कपमा दिल्लीमा 2014 हामी त्यस्तो टिमसँग खेलेर आएर नि हामी कस्तो लोकल जस्तो भएर नि आएको छ. तर त्यो जर्नीले सिकाउँछ नि त, त्यो जर्नीले मलाई स्ट्रङ बनाएको छ नि त. आज म राम्रो होटेलमा बस्छु, 5 स्टारमा पनि बस्छु. हौ त्यस्तै चिजहरू केटाहरूले नि अनुभव गर्नुपर्छ यहाँको प्लेयरहरूले नि. चाहे सुत्नु अलिकति नराम्रै होस्, खानु अलिक नराम्रो होस्, टिक्नु सक्नुपर्छ. हाम्रो यहाँको प्लेयरहरू एकदमै मोस्ट दामी हुन्छ, अब एकदम ट्यालेन्ट, दामी खेल्ने होइन. यिनीहरूलाई अलिकति ब्याकिङको जरुरत छ, र ब्याकिङ पायो भने अलिकति टिक्नु चाहिँ पर्यो. म चाहिँ त्यही भन्छु यहाँको प्लेयरहरूलाई, अब किनभने कस्तो राम्रो राम्रो खेल्ने हाम्रो कतिजना भाइहरू नि त छ, बाहिर खेलिरहेको छ यहाँको. हौ त्यस्तै पनि अब अरू हाम्रो सिनियर्सहरूले पनि गरिदियोस्, त्यसरी नै हाम्रो हिल्सको प्लेयर, डुवर्सको प्लेयर निस्किन्छ नि त. हामीले नि आज हामी राम्रो लेभलमा खेल्दैछ भने हामीले नि हेल्प गरेन भने त कसले गर्छ बिचाराहरूलाई? अनुभव टुट्छ नि त उनीहरूको, पनि खेल्ने सपनै टुट्छ भोलिको दिनमा फुटबल होइन. अब मैले प्र्याक्टिस मात्रै गरेर, मैले लामा गाउँ, खरसाङ गोल्ड कप होइन, सुकना गोल्ड कप खेलेर मात्रै त मैले अपर्च्युनिटी पाएको छुइनँ भने, हाम्रो पनि एउटा ड्युटी हो कि उनीहरूलाई हामीले सपोर्ट गरेर आज म जुन खेल्दैछु राम्रो राम्रो क्लब, मभन्दा ठुलो क्लब त्यो भाइहरू खेलोस् भन्ने मेरो चाहना छ. र सबै हाम्रो ठुल्ठुलो जति कोचेसहरू हुनुहुन्छ, सिनियर दादा, उनीहरूले नि अलिकति सपोर्ट गरिदियोस् भाइहरूलाई, ताकि राम्रो, किनभने जुनियर लेभल जतिसुकै राम्रो खेलोस्, सिनियर लेभलले खेल्यो भन्दा नाम हुन्छ।

0: त्यही भएर सिनियर लेभलमा अलिकति पुग्नुको लागि होइन एटलिस्ट ट्रायल प्रोभाइड गरिदियोस्. मलाई चाहिँ त्यसको कमी लाग्छ हाम्रो यता, किनभने अहिलेसम्म सिनियर ट्रायल्सहरू आउँदै आउँदैन हो. अन्त हाम्रो भाइहरू सहनु सक्दैन नि त बिचाराहरू, एक त त्यहाँको क्लाइमेट जस्तै गरम सहनु सक्दैन. स्किलफुल प्लेयर भयो भने के गर्नु, स्ट्यामिना कमी हुन्छ गरममा, त्यसले त्यहीँ मार खाइहाल्छ. प्लस एक सय एक प्लेयरसँग कम्पिटिसन गर्नुपर्छ, कोही बेला मुखले पनि बाँच्नु पर्यो, खेल्नु पनि पर्यो, लडाइ पनि पर्नु पर्यो. तर अल एबाउट फुटबलमै हो नि त, त्यही भएर अब धेरै चिज अब छ होइन यस्तो कुराहरू. तर त्यही भन्छु अब हाम्रो ठुल्ठुलो जति अब अहिले धेरै अब ठुल्ठुलो स्तरमा हुनुहुन्छ दादाहरू कोचेसहरू होइन, एटलिस्ट भाइहरूलाई क्लब प्रोभाइड गरिदियोस् होइन. त्यस्तो पनि
1: हालमा देख्ने गर्दछौँ कि बाहिरबाट हामी मगाएर खेल्ने एउटा चलन छ है, यहाँनिर खेलाउने बोलाएर खेलाउने चलन छ. यो चलन सही हो गलत हो, कस्तो प्रकारले हेर्नुहुन्छ यहाँको फुटबलको निम्ति?
0: अब हामी डेभलपमेन्ट आफ्नो होइन आफ्नो हिल्सलाई डेभलपमेन्ट, हिल्सबाट प्लेयर निकाल्नु छ भने होइन, जग्गा जग्गाबाट प्लेयर निकाल्नु छ भने यो त एकदमै नराम्रो हो. जित्नुको लागि मान्छेले जुनै हद तक पनि जानु भएन, म चाहिँ भन्छु फाइदा के छ, लु जित्यो एकछिनको लागि मजा भयो इन्जोयमेन्ट भयो, खै डेभलपमेन्ट? सेभेन साइडै टुर्नामेन्ट लु ठिकै छ, तर एउटा सेभेन साइडमा पनि हाम्रै केटाहरू देख्नु पाऊँ न होइन. तर यदि अब फुटबललाई हाम्रो एरियालाई डेभलपमेन्ट गर्नु छ भने चाहिँ एउटा रिस्क पनि लिनु जरुरी छ क्या. आफ्नै भाइहरूलाई खेलाऊ, आफ्नै क्षेत्रको जो जो दामी दामी प्लेयर छ बरु उनीहरूलाई बोलाएर खेलाऊ, चान्स दियो, किनभने एउटा राम्रो हो नि त त्यो चिज चाहिँ. त म चाहिँ भन्छु यो चिजमा चाहिँ मन खिलाफै छु, तर अब म पनि धेरै प्रायः म फरेनरकै टिममा खेलिरहेको हुन्छु होइन. त्यस्तो होइन क्या मैले भने बा लास्टमा फेरि भाइ फरेनरको टिममा, त्यस्तो होइन मेरो पनि मजबुरी हो, म खेल्नु परेको छ. तर मलाई पनि एउटा मन चाहिँ लाग्दैन फरेनरको टिममा खेल्नु, एउटा प्राइड हुन्छ नि म फरेनरहरूसँग खेल्दैछु, मलाई त्यो प्राइड फिल चाहिँ हुँदैन जति मलाई आफ्नै लोकल केटाहरूसँग खेलेर र उनीहरूको फरेनरको एगेन्स्टमा जित्नु चाहिँ जतिको प्राइड लाग्छ हजुर त्यो त्यो फिल हुन्छ मलाई चाहिँ.
1: प्रतीक लामाज्यू, कुरा गर्दै गर्दै आनन्द पनि आउँदैछ है, र अब हामी के गर्नु, समयको बाध्यताले गर्दाखेरि कार्यक्रमको अन्त अन्ततिर पनि आइसकिसक्यौँ है. अहिले फुटबल जगत दुई भागमा विभाजित छ भनौँ न, एउटा मेसी फ्यान्स एउटा रोनाल्डो फ्यान्स है. हजुर कुन चाहिँ भागमा?
0: म त रोनाल्डो फ्यान्स हुँ.
1: रोनाल्डो भाइ किन त्यो बताइदिनुहोस्.
0: बिकज अफ हार्ड वर्किङ
1: हजुर,
0: डिसिप्लिन. रोनाल्डोको जुन डिसिप्लिन छ, जुन हार्डवर्किङ छ, जुन यति साह्रो युथहरूलाई इन्सपायर गर्नु भइरहेको छ होइन. आज अब उसलाई मैले फलो नगरेको भए त अब स्टिल म पनि बेलाइन हुन्थ्यो होला फुटबलदेखि होइन. तर जुन उसलाई म हेरेर उसको म लाइफ स्टाइललाई हेर्दिनँ, उसको म रुटिनलाई हेर्छु, जुन उसको त्यो म उसको फुटबलदेखि बाहिरको लाइफलाई हेर्दिनँ. म उसको जुन फुटबलिङमा जुन उसले कुन प्रकारले हार्डवर्क गर्छ, कुन हिसाबले सुत्छ, कुन हिसाबले जिममा ट्रेनिङ गर्छ विथ द बल, कस्तो खाले, म त्यो पोजिसनको प्लेयर नभए नि तर उसकोबाट म धेरै कुछ सिक्छु नि त, मेन्टली कसरी स्ट्रङ हुनु होइन. अन्त एउटा लिडरसिप उसकोमा छ नि त त्यो.
1: तर श्रोताहरूले प्रतीकजीलाई यो पनि भन्ला नि त कि मेसीकोमा त वर्ल्ड कप छ, रोनाल्डोकोमा त छैन.
0: मेसी पनि मेसी त अब मोस्ट एउटा गड गिफ्टेड प्लेयर हो, तर विदाउट हार्ड वर्किङ ऊ पनि गड गिफ्टेड त हुँदैन, हार्ड वर्किङ प्लेयरै हो. तर अब दुईजनामा एकजना छुट्याउनु पर्दा त अब मैले मेरो फेभरेट त भन्नै पऱ्यो नि त रोनाल्डो. ह्युज रेस्पेक्ट छ मेसीलाई. हजुर
1: प्रतीक लामाज्यू, तपाईँसँग आज आकाशवाणी खर्साङको स्टुडियोमा खेल संसारको आजको अङ्कमा है फुटबल सम्बन्धी तपाईँको फुटबलिङ करियर सम्बन्धी कुराहरू गर्न पाउँदाखेरि धेरै आनन्द लाग्यो है. र आउँदो भविष्यको निम्ति पनि तपाईँले जुन चाहिँ सपना आकाङ्क्षाहरू तपाईँको निम्ति सोच्नु भएको छ है, सबै ईश्वरले पुरा गरिदिउन्. त्यहाँबाट हामी सम्पूर्ण आकाशवाणी खर्साङ परिवार तपाईँको निम्ति प्रार्थना गर्नेछौँ. आज आफ्नो यतिको चर्को सेड्युलबाट कार्यक्षेत्रबाट है समय निकालेर यहाँ आइदिनु भयो, हाम्रो श्रोताहरूसँग भलाकुसारी गरिदिनु भयो होइन. तपाईँलाई हृदयको अनन्त कोटीबाट धेरै धेरै धेरै आभार, अनि फेरि एकपल्ट तपाईँको आगामी जीवनको निम्ति तपाईँलाई धेरै धेरै शुभकामना.
0: धन्यवाद.

तैले भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो मासिक खेल संसार कार्यक्रम र त्यसपछि एउटा आधुनिक गीत सुन्दै हुनुहुन्थ्यो उत्तम मणि बमजनको स्वर सङ्गीत अनि शब्दहरूमा।

0: अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार मनीष कानुबाट सुन्नुहोस्। G7 शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आज अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बैठक गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय स्वयंसेवक सङ्घको तेस्रो सरसङ्घचालक बालासाहेब देवरसको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशङ्करले आयरल्यान्डकी विदेश मन्त्री र आयरल्यान्डका मानिसहरूलाई उनीहरूको राष्ट्रिय दिवसमा बधाई दिनुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले बताउनु भएको छ कि वित्तीय वर्ष 2025-26 भारतको वार्षिक रक्षा उत्पादन बढेर 1.78 लाख करोड रुपियाँको अहिलेसम्मको सबैभन्दा उच्च स्तरमा पुगेको छ। आज विश्व मरुस्थलीकरण र सुखा रोकथाम दिवस हो। यो दिवस मरुस्थलीकरण र सुखाको प्रभावबाट निपटानका लागि जागरूकता जगाउन उद्देश्यले मनाइने गरिन्छ। यस वर्षको विषय रहेको छ चरागह, पहिचान र सम्मान र पुनर्स्थापना। आगामी निट परीक्षालाई ध्यानमा राख्दै राष्ट्रिय परीक्षा एजेन्सी एनटिएले विद्यार्थी र अभिभावकहरूलाई ठगी गर्नेहरूबाट सावधान रहन आग्रह गरेको छ। जम्मू कश्मीरमा वार्षिक अमरनाथ यात्रालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा गरिएको छ। सुरक्षा बलहरू, पुलिस र नागरिक प्रशासनले तीर्थयात्रीहरूसँग जोडेका स्थलहरूमा सुरक्षाको व्यापक प्रबन्ध गरेको छ। यो यात्रा जुलाईमा सुरु हुनेछ। यमुना नदीको पूर्ण उत्थानका लागि किसाउ बाँध परियोजनामा 6 राज्यबीच सहमति भएको छ। यिनमा हिमाचल प्रदेश, दिल्ली, उत्तराखण्ड, उत्तरखण्ड, हरियाणा र राजस्थान सामेल छन्। U17 महिला फुटबल खेलाडीहरूको लागि पहिलोपल्ट युवा लिग प्रतिस्पर्धा 18 जुलाईदेखि छत्तिसगढको नारायणपुर फुटबल अकादमीमा सुरु हुनेछ। फाइनल 29 जुलाईमा हुनेछ। फिफा विश्वकपमा अर्जेन्टिनाले अल्जेरियालाई 0-0 3 गोलले पराजित गरेको छ। लियोनल मेसीले गेममा ह्याट्रिकका साथ आफ्नो 14, 15 र 16 वर्ल्ड कप गोल गरेर इतिहास रचेका छन्। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

त श्रोताहरू, के कहिलेकाहीँ हामीले आफैलाई प्रश्न गरेका छौँ, जीवन आखिर के हो भनेर? हाम्रो जन्मिनुको उद्देश्य के हो? मानिस भएर हामीले के गर्नुपर्छ? जीवनमा दुःख, सङ्घर्ष र असफलता त सबैको यात्राका हिस्सा हो, तर के हामी सधैँ त्यही पीडा, त्यही असफलताको सम्झनामा अड्किएर बस्ने हो त? जीवन भनेको केवल विगतका चोटहरू गनेर बिताउने नाम होइन, बरु त्यस्ता अनुभवहरूबाट सिकेर अगाडि बढ्ने यात्रा हो। असफलताले हामीलाई कमजोर बनाउन होइन, अझ बलियो र परिपक्व बनाउन आउँछ। हाम्रो उद्देश्य केवल आफू सफल हुनु मात्र होइन, आफ्नो व्यवहार, विचार र कर्मबाट अरूको जीवनमा पनि केही राम्रो कुराहरूको प्रभाव छोडिराख्नु हो। किनभने जीवनको मूल्य हामीले कति दुःख पायौँ भन्नेमा होइन, तर ती दुःखहरूका बीचमा पनि कति आशा, प्रेम र सकारात्मकता बाँड्न सक्यौँ भन्ने कुरामा हुन्छ। त यही सुन्दर भनाइको साथमा आजको हलो खर्साङको अङ्क पनि आरम्भ भइसकेको छ। श्रोता, स्वीकार्नुहोस् म इशाराको तर्फबाट हार्दिक स्वागत, अभिवादन।

श्रोताहरू, आजको अलो खरसाङको अङ्क पनि आरम्भ भइसकेको छ। हामीले एउटा मिठो गीत पनि तपाईँहरूलाई सुनाइसकेका छौँ। अब भने पालो भएको छ आजको तापमान विषयमा श्रोताहरूलाई केही जानकारी गराउने। हामी 17 तारिक जुनमा प्रवेश गरिसकेका छौँ श्रोता। असार महिना पनि भर्खरै मात्र सुरु भइसकेको छ। तपाईँले वर्षा ऋतुको समय भए पनि कहिले घाम कहिले बादलको सामना गर्नु परिरहेको छ, होइन श्रोता? कहिले चिसो हावाको मौसम अनि कहिले अनिश्चित देखिएको मौसमको पनि हामीले सामना गरिरहेका छौँ। उत्तर बङ्गालका धेरै भागहरूमा मनसुन पनि प्रवेश गरिसकेको छ, त्यसैले अब जुनसुकै बेला वर्षा बढ्न सक्छ। आजको अनुमानित मौसम यस प्रकारले छ श्रोता। खरसाङमा बादल लाग्ने सम्भावना रहेको छ भने बीचबीचमा पानी पर्ने सम्भावनाको साथ तापक्रम करिब 19 डिग्री सेल्सियसदेखि 27 डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ। यसरी नै दार्जिलिङमा चिसो न्यानो मिसिएको मिश्रित मौसम पाउनुहुनेछ। बादल र हल्का वर्षाको सम्भावना रहनेछ। जुन महिनामा दार्जिलिङमा वर्षा र कुहिरोको सामान्य आगमन हुनेछ। अनि यसरी नै कालिम्पोङ सहरको तापमानको विषयमा भन्नुपर्दा मनसुनको प्रभावका कारण बादल र आर्द्रता र छिटपुट वर्षाहरू हुन सक्ने सम्भावना रहेको छ। अनि अन्तमा मिरिक अनि मिरिकको वरिपरिको क्षेत्रको तापमान विषय यस्तो छ श्रोता। हरियाली अझ बढ्ने समय हो, तर वर्षा र कुहिरोको कारण बाटोहरू चिप्लो हुन सक्ने भएकोले सावधानी आवश्यक हुन्छ। यो त थियो आजको तापमान विषय। हाम्रा श्रोताहरूलाई केही जानकारी।

तपाईले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको बिहानीको यो कार्यक्रम हेलो खरसाङ म इशाराको साथमा। श्रोताहरू, गाडी र सडक हाम्रो जीवनको दैनिक अभिन्न अङ्ग बनिसकेको छ। बिहान घरबाट निस्किएपछि काम कुरोतिर लाग्नु, विद्यालय, बजार वा यात्रासम्म हामी कुनै न कुनै रूपमा सडकसँग जोडिएका हुन्छौँ। तर सडक केवल यात्रा गर्ने माध्यम मात्र होइन, यो हाम्रो जिम्मेवारीको स्थान पनि हो। सडकमा हिँड्दा होस् वा सवारी साधन चलाउँदा होस्, केही साना सावधानीहरूले ठूलो दुर्घटना रोक्न सक्छ। पैदल हिँड्नेहरूले सधैँ फुटपाथ वा सुरक्षित बाटो प्रयोग गर्ने, सडक काट्दा हतार नगरी दायाँ बायाँ हेरेर मात्र काट्ने अनि मोबाइल फोनमा ध्यान नदिने र ट्राफिक सङ्केतहरूको पालना गर्ने बानी बसाल्नुपर्नेछ। सवारी चालकहरूले गति नियन्त्रणमा राख्ने, सिट बेल्ट वा हेलमेट अनिवार्य प्रयोग गर्ने, सवारी चलाउँदा मोबाइल फोन नचलाउने, थकान वा असावधानीको अवस्थामा यात्रा नगर्ने र अरूको जीवनलाई पनि आफ्नै जीवन जत्तिकै महत्व दिने सोच राख्नुपर्छ। र विशेष गरी वर्षाको समयमा सडक चिप्लो हुने, पहाडी क्षेत्रमा पहिरो वा ढुङ्गा खस्ने सम्भावना भएकोले अझ बढी सतर्कता आवश्यक हुन्छ। मौसमको अवस्था बुझेर यात्रा गर्ने र धैर्यका साथ गाडी चलाउने अनुरोध गर्दछौँ। सडक सुरक्षा भनेको ट्राफिक प्रहरी अथवा सरकारी कर्मचारीहरूको मात्र जिम्मेवारी होइन, हामी सबै सडक प्रयोगकर्ताहरूको साझा जिम्मेवारी पनि हो। हाम्रो एउटा सावधानीले परिवारको मुस्कान जोगाउन सक्छ। सुरक्षित यात्रा गरौँ, जिम्मेवार नागरिक बनौँ। त आज सम्पूर्ण श्रोताहरूलाई यात्राको मङ्गलमय शुभकामना।

0: पता है दुनिया के कई विकसित देश ऐसे भी हैं जहां मुफ्त इलाज एक सपना है और हमारे यहां वो आम नागरिक का अधिकार। आयुष्मान भारत से 60 करोड़ से अधिक लोगों को मिल रहा है 5 लाख तक का मुफ्त इलाज और 19,000 जन औषधि केंद्रों पर 90% तक सस्ती दवाइयां।
1: किसी एक व्यक्ति की जमीन, घर, गहने या दूसरा कोई सामान बीमारी के खर्च में बिकने से बचा है, गिरवी रखने से बचा है, तो ये आयुष्मान भारत की बहुत बड़ी सफलता है।
0: 12 साल विश्वास के, विकास के, जन कल्याण के।
2: श्रोधर्म, आज हो 17 तारीख जून 2026 बुधवार। आज विश्व मरुभूमिकरण औ सुखा रोकथाम दिवस हो, जसलाई अंग्रेजीमा वर्ल्ड डे कम्ब्याट डिजर्टिफिकेसन एन्ड ड्राफ्ट भनेर भनिन्छ। प्रकृतिले हामीलाई जीवन दिएको छ, तर प्रकृतिको संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो। श्रोताहरू, आज तपाईँलाई हामी एउटा अत्यन्तै महत्त्वपूर्ण विषयमा जानकारी दिइरहेछौँ। आज विशेषमा हरेक वर्ष 17 तारिक जुनको दिनमा हामी विश्वभरिमै मरुभूमिकरण तथा खडेरी विरुद्धको दिवसको रूपमा मनाएको पाउँछौँ। मरुभूमिकरण भन्नाले कुनै जमिन अचानक मरुभूमि बन्नु मात्र होइन, गलत भूमि प्रयोग, वन विनाश, अत्याधिक जलवायु परिवर्तन र पानीको अभावका कारण उर्वर जमिनको उत्पादन क्षमता घट्दै जानु पनि हो। आज विश्वका धेरै भागहरूमा जमिनको गुणस्तर बिग्रन्दै गएको छ, जसले गर्दा कृषि, वन्यजन्तु र मानिसहरूको जीवनमा प्रत्यक्ष रूपमा नराम्रो असर परिरहेको छ। खडेरी पनि आजको ठूलो चुनौती बनेको छ। पानीको कमीले खेतीपाती प्रभावित हुन्छ, जीव जन्तु र मानिसहरूको जीवन कठिन बन्छ, तर त्यसको समाधान हाम्रो सानो सानो प्रयासबाट सम्भव हुन्छ। हामीले के गर्न सक्छौँ त? वन संरक्षण गर्न सक्छौँ, धेरैभन्दा धेरै रुखहरू रोप्न सक्छौँ, पानीको सही प्रयोग गर्न सक्छौँ, जमिनलाई जथाभावी नष्ट गर्नु हुँदैन, वातावरण मैत्री जीवनशैली अप्नाउनु पर्छ। जमिन केवल माटो होइन, जमिनले हाम्रो अन्न, पानी र भविष्य बोकेको छ। आउनु श्रोता, आजको दिन एउटा सङ्कल्प गरौँ, प्रकृतिलाई माया गरौँ, जमिनलाई बचाउँ र आउने पुस्ताका लागि हरियाली पृथ्वी छोडिराख्ने प्रयास गरौँ। मरुभूमि बन्न नदिन, हरियाली बचाउँ। यो त थियो आज विशेष। आज 17 तारिक जुन विश्व मरुस्थलीकरण औ सुखा रोकथाम दिवस।

श्रोताहरूलाई विविध विषयमा जानकारी दिँदा दिँदै फिल्मी गीतहरू सुनाउँदा सुनाउँदै हलो खर्साङको अब हामी पनि अन्ततिर आइसकेका छौँ र अन्तमा विश्वभरिका करोडौँ फुटबल प्रेमीहरूले खुबै उत्साहका साथ प्रतीक्षा गरिरहेका सबैभन्दा ठूलो खेल महोत्सव फिफा विश्वकप 2026 नयाँ रोमाञ्च र नयाँ प्रविधिसहित विश्व सामु आइसकेको छ। फिफा फुटबल प्रतियोगिता खेल मात्र नभई विभिन्न देश संस्कृति र मानिसहरूलाई एकै भावना र एकै मञ्चमा जोड्ने माध्यम हो। यसपटकको विश्वकप अझ विशेष भएको छ श्रोता, किनभने फुटबल इतिहासमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग देख्न पाइरहेका छौँ। हजुर श्रोता, फिफा वर्ल्ड कप 2026 आधिकारिक बल ट्रियोन्डोमा स्मार्ट सेन्सर प्रविधि जडान गरिएको छ। बलभित्रको सेन्सरले बलको गति, दिशा र खेलका महत्त्वपूर्ण क्षणहरूको जानकारी सङ्कलन गरी रेफ्री तथा भिएआर अथवा भिडियो असिस्टेन्ट रेफ्री प्रणालीलाई अझ सही निर्णय लिनु प्रयोगमा गरेर सहयोग पुर्याइरहेको छ। अमेरिका, क्यानाडा, मेक्सिको संयुक्त आयोजनामा सम्पन्न फिफा विश्वकप 2026 कुन देशको फुटबल टोलीको भाग्य चम्किनेछ, कुन टोलीले आफ्नो नाम फुटबल इतिहासको पानामा लेखाउनेछ, कुन कुन खेलाडीको प्रदर्शनले शिखर चुम्नेछ, त्यो त आउने समयले नै बताउला। स्वस्थ प्रतिस्पर्धा, खेल भावना, हार जित नै खेलको नियम हो। महत्त्वपूर्ण कुरा खेलाडीहरूका अनुशासन, परिश्रम र प्रदर्शन हो। विश्वकपमा सहभागी सबै खेलाडीहरू सम्मानका हकदार हुन्। फिफा वर्ल्ड कप 2026 संसारभरिका दर्शकहरूका लागि अविस्मरणीय बनोस्। शुभकामना।

नमस्कार समादरणीय श्रोतागण, एफएमएक्सी 3.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानीको 10:30 अनि 57 सेकेन्ड भइरहेछ। प्रथममा सम्पूर्ण श्रोताहरूमा म उद्घोषिका प्रशिलाको सप्रेम नमस्कार। त आजको हाम्रो सरकारमा यहाँलाई जानकारी दिन लागिरहेका छौं हरेक थोपाको महत्व, जल संरक्षण र खडेरी रोकथाम विषयमाथि, साथै यहाँलाई केही साङ्गीतिक प्रस्तुतिहरू पनि सुनाउने छौं।

हजुरहरू सबैलाई हार्दिक स्वागत गर्दछौँ आजको विशेष कार्यक्रममा। हरेक वर्ष जुन 17 तारिकको दिन विश्वभरि विश्व मरुभूमिकरण तथा खरेरी रोकथाम दिवस मनाइन्छ। यस दिवसले भूमि संरक्षण, जल स्रोतको दिगो व्यवस्थापन तथा खरेरीको जोखिम न्यूनीकरणप्रति अर्थात् कम गर्ने जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ। यस वर्षको सन्देश हो हरेक थोपाको महत्व, जल संरक्षण र खरेरी रोकथाम। पानी जीवनको आधार हो, यो हामी सबैलाई थाहा भएको नै कुरा हो। तर बढ्दो जनसङ्ख्या, जलवायु परिवर्तन, वन विनाश तथा पानीको अव्यवस्थित प्रयोगको कारण पानीको स्रोतहरू सुक्दै गइरहेका छन्। यसको प्रत्यक्ष प्रभाव कृषि, पशुपालन, वातावरण र मानव जीवनमा परिरहेको छ।

खडेरी भनेको के हो यस विषयमा श्रोताहरू आउनु संक्षिप्त रूपमा जानौ। लामो समयसम्म पर्याप्त वर्षा नहुँदा पानीको अभाव हुने अवस्थालाई खडेरी भनिन्छ। खडेरीले खेतीपातीमा क्षति पुर्याउँछ, खाद्य सुरक्षामा चुनौती सृजना गर्छ र प्राकृतिक स्रोतहरूमा दबाव बढाउँछ।

श्रोता, आजको हाम्रो सरोकारमा हामी कुराकानी गरिरहेका छौँ हरेक थोपाको महत्व, जल संरक्षण र खरिरी रोकथाम विषयमाथि, साथै यहाँहरूलाई केही साङ्गीतिक प्रस्तुतिहरू पनि सुनाइरहेका छौँ। भविष्यको पुस्ताको लागि पानी बचाउन, कृषि उत्पादनलाई सुरक्षित राख्न, भूक्षय तथा मरुभूमिकरण रोक्न, वातावरण सन्तुलन कायम गर्न, खरेरीको प्रभाव कम गर्न हामी के गर्न सक्छौँ भन्ने विषयमा पनि हजुरलाई जानकारी गराइरहेका छौँ। वर्षको पानी सङ्कलन गर्ने, पानीको अनावश्यक प्रयोग नगर्ने, वृक्षारोपण तथा वन संरक्षण गर्ने, जल स्रोत वरपरको वातावरण सफा राख्ने, समुदाय स्तरमा जल संरक्षण अभियान सञ्चालन गर्ने।

हामी सबैले पानीको प्रत्येक थोपा अमूल्य सम्पत्ति हो भन्ने बुझ्न आवश्यक छ। आजको सानो प्रयासले भोलिको ठूलो सङ्कट टार्न सकिन्छ। जल संरक्षण केवल सरकार वा संस्थाको मात्र दायित्व होइन, यो हामी सबैको साझा जिम्मेवारी हो। आउनुहोस्, विश्व मरुभूमिकरण तथा खडेरी रोकथाम दिवसको अवसरमा हामी सबैले पानीको सदुपयोग गर्ने, जलस्रोतहरूको संरक्षण गर्ने र हरियाली प्रवर्धन गर्ने प्रतिबद्धता गरौँ। पानी बचौँ, जीवन बचौँ। हरेक थोपा अमूल्य छ। जल संरक्षणमा सबैको सहभागिता आवश्यक छ।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र बयहरू अघि राखिरहेका छौं विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा. त आउनुहोस् कार्यक्रमको पहिलो कोशीले सुनौ प्रेरणा परियारको स्वरमा.

एफएम 105.5 मेगाहर्ज को तरंगमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अहिले प्रसारण भइरहेको छ विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। त हुनुहोस् श्रोता यही क्रममा अब स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति कुमार सुब्बाको आवाजमा।

भर्खरै प्रस्तुत थियो विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। यो प्रसारण हो आकाशवाणी खरसाङको। श्रोताहरू, अब प्रस्तुत छ बंगला संगीतको कार्यक्रम चित्रमालामा केही बंगला फिल्मी गीतहरू। तवनो श्रोता, कार्यक्रमको पहिलो कोशीली सुनौ। अनुसन्धान फिल्मबाट गुञ्जनेश्वर छ लता मंगेशकरको, जहाँ संगीत हामी पाउँछौ आर डी वर्मनको, अनि शब्दरचना गौरी प्रसन्ना मजुमदारको।

नमस्कार आदरणीय श्रोतागण, समाचारको प्रसारणपछि हजुरलाई पुनः स्वागत गर्दछौँ आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। र श्रोता, अब पालो भएको छ हजुरकै फरमाइश भएका फिल्मी गीतहरूलाई सुन्ने कार्यक्रम तपाईँको अनुरोधमा। आजको यस कार्यक्रममा हजुरको साथमा छु म प्रशीला। त हुनु श्रोता, कार्यक्रमको पहिलो साङ्गीतिक कोशीली स्वीकार्नुहोस् खट्टा मिठा फिल्मबाट गुन्जने स्वर छ के अनि सुनिधि चौहानको, जहाँ शब्द रचना हामी पाउँछौँ इर्शद कामीको। र यस गीतलाई सुन्न चाहने हाम्रो श्रोताहरू हुनुहुन्छ पुराना तलाब डुमारामबाट वलिउल्लास अन्सारी, आसमनाज अन्सारी, जेल रोड बक्सरबाट राज अन्सारी, सिराज अन्सारी, इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी, दानिस अन्सारी, जेल रोड रायगढबाट नरेन्द्र यादव, महेन्द्र यादव र जानवी यादव, यसरी नै बिहार कोलोनी लोनीबाट नसिल मोल इस्लाम गुनोरी, प्रकाश वीर राजपूत, डोडी लोहरा बालोदबाट कमलेश जयपुरिया, बिहारपुर खण्डवाबाट पिङ्की अनि रिङ्की, जेल रोड रायगढबाट लालचन्द मिश्र, रमेशचन्द अनि कुमकुम मिश्र, यसरी नै पप्पु श्रोता क्लब मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार पप्पु, नैतिक पिहु कुमार विमल अनि नवरतन हाट वा टिहाट पूर्णिया बिहारबाट ममता रानी, छवि अनोखी, अर्पिता लाडो, दीक्षा देव दिवांशु अनि डब्लुजी। त आउनुहोस् यहाँकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम कोशीली।

एफएम 103.5 मेगाहर्जको तरङ्गमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र रेली प्रसारण भइरहेको छ फरमाइसी फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधमा र आजको यस कार्यक्रममा हजुरको साथमा छु म प्रशीला त आउनुहोस् श्रोता यही फिल्मी गीतको क्रमलाई निरन्तरता दिँदै अब सुन्न लागिरहेका छौँ कार्यक्रमको यो अघिल्लो साङ्गीतिक प्रस्तुति पीके फिल्मबाट गुन्जनेश्वर छ शान अनि श्रेया घोषालको जहाँ शब्द रचना हामी पाउँछौ मनोज मुन्ताशिरको अनि संगीत अंकित तिवारीको रेस गीतलाई सुन्न चाहने हाम्रो श्रोताहरू हुनुहुन्छ कटिहार जिल्ला रायपुर पञ्चायत बिजुली गाउँबाट विमल ऋषि कमल श्यामलाल चन्दन अनि पंकेश्वर ऋषि यसरी नै गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्ता निलु विलास र चनी वंशराज कौशल्य तिनधारेबाट ललन कुमार सिंह प्रभादेवी कुमार मनिष कुमार मिठु चौधरी नितु गौतम कुमार स्नेहलता मीरा मधु अशोक प्रसाद मण्डल अनि सन्तोष कुमार भगत रामपुर चोक बिहारबाट जासिम राही शवना सहिन प्रवीण तमना बेगम रकिब आलम कमरान फरन आलम सञ्जय कुमार कर्ण अनि अब्राल आलम महादेवघाट अमलेश्वरबाट डोमन ठाकुर सुमन मिथिलेश तारिणी सूरज ठाकुर ज्योति रियांश ठाकुर अनि गुडिया ठाकुर इन्द्रप्रसदन रुदी जिल्ला छत्तिसगढबाट चन्द्रकान्त सीमा साहु सूर्यकान्त राघे साहु शुभम सिखानी सफाली यसरी नै जतुका किशनपुरबाट आलम दिलकर सवना नाच रिजवान राही इमरान राज आलम शेख शवना आलम अनि चाँदनी नाच गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य अभयनन्द आर्य परमानन्द आर्य पंकज प्रमोद रोहित अनि मोहित न्यू चम्टा चिया बगान गिर्जालाइनबाट तर्कतुष एका स्वर्णलता श्रद्धा एका अनिरुद्ध डोमियन जुलियन चास एका साथै झौगुरी बस्तीबाट विमल खगडिया मीना खगडिया सुचिता खगडिया सानिया अनि निलु खगडिया त आउनुहोस् यहाँकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति

सलार्य सोकना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल कुमार शर्मा, वन्दना कुमारी शर्मा, प्रियङ्का कुमारी शर्मा अनि शर्मा परिवारका सम्पूर्ण सदस्यहरू, यसरी नै मेहरनगर उमरखेर महाराष्ट्रबाट अभिजित गवाकर, सरिता गवाकर, प्रिन्स एकांश गवाकर, बदलापुर मुम्बईबाट सिद्धान गवाकर, प्रणिता गवाकर अनि टुकटुक गवाकर, राजविराज नेपालबाट श्याम कुमार हाकु, तारादेवी हाकु, राजन हाकु, कल्पना राय हाकु, सुमिमा हाकु, पिङ्की, खुसबू, श्रुति, पूजा, पूर्णिमा अनि शनि हाकु। ताउनुहोस् यहाँहरूको रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति, टोयलेट एक प्रेम कथा फिल्मबाट। गुन्जनेश्वर रहेको छ सोनु निगम अनि श्रेया घोषालको।

हवस् त श्रोता मित्र, हजुरलाई यसरी हालकै फरमाइसमा रहेका केही फिल्मी गीतहरू सुनाउँदा सुनाउँदै कार्यक्रमको समय पनि सिद्धिन लागिसकेछ र अब भने मलाई पनि यस कार्यक्रमबाट आज्ञा दिन हवस्। फेरि भेट्ने आशा साँच्दै बिदा चाहन्छु। नमस्ते। राम्रो अघिल्लो कार्यक्रम रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 1 बजीको मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको रक्षा क्षमतामा विगत दशकमा आत्मनिर्भरताको दृष्टिकोणद्वारा निर्देशित र नवीनता, तकनिकी र स्वदेशी उत्पादनद्वारा सञ्चालित महत्त्वपूर्ण परिवर्तन भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै देशहरूलाई अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षा सुनिश्चित गर्न र नाविकहरूलाई सङ्घर्षसँग सम्बन्धित खतराहरूबाट सुरक्षा दिने आह्वान गर्नुभएको छ। G7 शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बीच आज बैठक हुनेछ। भारत G7 शिखर सम्मेलनमा सहयोगी देशको रूपमा सामेल छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो फ्रान्समा G7 शिखर सम्मेलनको अवसरमा क्यानाडा, ब्रिटेन र संयुक्त अरब अमिरातका नेताहरूसँग द्विपक्षीय बैठकहरू गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले वित्त वर्ष 2025-26 भारतको वार्षिक रक्षा उत्पादन 78,000 करोड रुपियाँ पुगेको बताउनु भएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले व्यापारिक नेताहरू, कार्यकारी अधिकारीहरू, निवेशकर्ताहरू र नवप्रवर्तकहरूलाई भारतसित नवाचारद्वारा सञ्चालित उज्ज्वल र दिगो भविष्य निर्माणको सहयोग गर्न आमन्त्रित गर्नुभएको छ। राष्ट्रिय परीक्षा एजेन्सी NTAले आगामी नेट परीक्षालाई ध्यानमा राख्दै विद्यार्थीहरू र अभिभावकहरूलाई घोटालाबाजहरूबाट सावधान रहन आग्रह गरेको छ। केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहान र पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले प्रबल प्रबन्धन उपायहरूको समीक्षा गर्न र बालीको अवशेष जलाउने दीर्घकालीन समाधानहरूको बारेमा चर्चा गर्न नयाँ दिल्लीमा एक उच्चस्तरीय अन्तर मन्त्रालय बैठकको अध्यक्षता गर्नुभयो। अमेरिका र इरान बीच भएको शान्ति सम्झौतापछि हर्मुज जलटमहरू मध्ये यसै सप्ताह अन्तमा खोल्ने भएको छ। र ICC महिला T20 विश्वकप क्रिकेटमा आज भारत र नेदरल्यान्ड्स म्याच प्रतिस्पर्धा हुनेछ। म्याच आज साँझ 7 बजे ब्रिटेनको लर्ड्समा हुनेछ। मुख्य समाचार पूरा भयो।

Lajala, I want to get in the other shoe.

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। तौन श्रोता कार्यक्रमको पहिलो सांगीतिक गोषीले स्वीकार्नुहोस् रामकृष्ण ढकालको स्वरमा, जहाँ शब्द अनि संगीत छ गुनु खत्रीको।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि श्रोता अब पालो समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै देशहरूलाई अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षा सुनिश्चित गर्न र नाविकहरूलाई सङ्घर्षसँग सम्बन्धित खतराहरूबाट सुरक्षा दिने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्समा जारी G7 शिखर सम्मेलनमा आफ्नो भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कार्यक्रममा भाग लिनुहुनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारत एक प्रमुख इलेक्ट्रोनिक्स उत्पादन केन्द्रको रूपमा उदाएको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले वित्त वर्ष 2025-26 भारतको वार्षिक रक्षा उत्पादन 78,000 करोड रुपियाँ पुगेको बताउनु भएको छ र राष्ट्रिय परीक्षा एजेन्सी NTAले आगामी NEET परीक्षालाई ध्यानमा राख्दै विद्यार्थीहरू र अभिभावकहरूलाई घोटालाबाजहरूबाट सावधान रहन आग्रह गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै देशहरूलाई अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षा सुनिश्चित गर्न र नाविकहरूलाई सङ्घर्षसँग सम्बन्धित खतराहरूबाट सुरक्षा दिने आह्वान गर्नुभएको छ। फ्रान्समा G7 शिखर सम्मेलनको आउटरिच सत्रमा बोल्नुहुँदै प्रधानमन्त्री श्री मोदीले पश्चिम एसियामा जारी सङ्घर्षका कारण विश्व व्यापार अवरुद्ध भएको र यसले जनधनको क्षति भएको बताउनुभयो। पश्चिम एसियामा स्थिरता कारण समुद्री व्यापारमा बढ्दो खतरा र मानवीय क्षतिको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, वैश्विक समुद्री व्यापारको माध्यमबाट सबै देशहरूलाई जोड्ने समुद्री यात्रीहरूको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ पेरिस पुग्नुहुनेछ। भारतीय समुदायका मानिसहरू प्रधानमन्त्री श्री मोदीको आगमनको उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्समा जारी जी शिखर सम्मेलनमा आफ्नो भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कार्यक्रममा भाग लिनुहुनेछ। आज साँझ हुने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको द्विपक्षीय बैठकमा भने विश्वको ध्यान केन्द्रित भएको छ। विगत वर्ष फरवरी 2025 वासिङटन डिसीमा भएको अन्तिम भेटपछि दुई नेताबीच यो पहिलो बातचित हुनेछ। बैठक अवधि दुवै पक्षले भारत अमेरिका द्विपक्षीय सहयोगलाई विभिन्न क्षेत्रहरूमा अझ बलियो बनाउने उपायहरूमाथि विचार विमर्श गर्ने अपेक्षा गरिएको छ। साथै पारस्परिक हितका प्रमुख क्षेत्रीय र वैश्विक मुद्दाहरूमा चर्चा हुने अपेक्षा गरिएको छ।
2: जी लवली, देखिए प्रधानमन्त्री नरेन्द्र मोदी और अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रम्प की जो मुलाकात है ये कई मायनों में अहम है। हालांकि दोनों नेता कल ग्रुप फोटो और वर्किंग सेशन के समय मिले थे, लेकिन अब सबकी निगाहें इस द्विपक्षीय मुलाकात पर टिकी हुई है। ऐसा माना जा रहा है कि दोनों नेताओं की मुलाकात के दौरान पश्चिम एशिया संकट को लेकर बात हो सकती है। देखिए भारत हमेशा से शांति और बातचीत का पैरोकार रहा है, ऐसे में उम्मीद जताई जा रही है कि इस मुद्दे पर व्यापक बातचीत हो सकती है। इसके अलावा दोनों देशों के बीच ट्रेड डील की प्रगति पर भी बात हो सकती है। भारत ऊर्जा सुरक्षा के मुद्दे पर भी बात कर सकता है, क्योंकि पश्चिम एशिया का संकट हो या अन्य कोई भी भू राजनीतिक तनाव हो, ऊर्जा क्षेत्र पर व्यापक असर पड़ने की आशंका बढ़ जाती है। ऐसे में इस मुद्दे पर प्रमुखता से बात हो सकती है। इन मुद्दों के अलावा श्री मोदी और श्री ट्रम्प भारत अमेरिका के द्विपक्षीय व्यापार के सभी पहलुओं पर भी चर्चा कर सकते हैं। लवली।
1: उपराष्ट्रपति डाक्टर सीपी राधाकृष्णनले आज उपराष्ट्रपति भवनमा स्वतन्त्रता सेनानी वाञ्चीनाथनलाई उनको पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्री राधाकृष्णनले सामाजिक सञ्जाल पोस्टमा भन्नुभएको छ, वाञ्चीनाथन भारतको स्वतन्त्रताका लागि समर्पित हुनुहुन्थ्यो र औपनिवेशिक शासन र स्वदेशी आन्दोलनको ब्रिटिस दमनलाई निडर भई चुनौती दिनुभएको थियो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आइसल्यान्डका विदेश मन्त्री थोर्गेदुर क्याट्रिन गुन्नार सद्देललाई र त्यहाँका जनतालाई उनीहरूको राष्ट्रिय दिवसको अवसरमा बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री जयशंकरले भारत र आइसल्यान्ड बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारत एक प्रमुख इलेक्ट्रोनिक्स उत्पादन केन्द्रको रूपमा उदाएको बताउनुभएको छ। उहाँले भारत अब इलेक्ट्रोनिक्सको विश्वको छैटौँ ठूलो निर्यातकर्ता भएको बताउनुभएको छ। पुणेको रञ्जन गाउँ MIDCमा अमेरिकी कम्पनी जाबिलको नयाँ निर्माण सुविधाको उद्घाटन गर्नुभएपछि उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत एक वैश्विक इलेक्ट्रोनिक्स उत्पादन गन्तव्यको रूपमा परिणत भएको छ र विश्वभरिका बजारहरूमा उत्पादहरू निर्यात गरिरहेको छ। उहाँले आगामी वर्षहरूमा देशले विश्व को दोस्रो ठूलो इलेक्ट्रोनिक्स निर्यातकर्ता बन्ने लक्ष्य राखेको बताउनु भएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले मोनाकोका शासक अल्बर्ट द्वितीयसित भेट गर्नुभयो। एक सामाजिक मिडिया पोस्टमा श्री गोयलले भन्नुभयो, नवीनता र उदयमान प्रौद्योगिकीहरूको क्षेत्रमा भारत मोनाकोको साझेदारीलाई अगाडि बढाउने विषयमा चर्चा भएको थियो। उहाँले आगामी दिनमा भारत र मोनाको बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। रक्षा मन्त्री राजनाथ सिंहले वित्त वर्ष 2025-26 भारतको वार्षिक रक्षा उत्पादन 78,000 करोड रुपियाँ पुगेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले भन्नुभयो, यो उपलब्धि गत वित्त वर्षमा 154,000 करोड रुपियाँको उत्पादनको तुलनामा 15%भन्दा अधिकको प्रभावशाली वृद्धि हो। यो वित्त वर्ष 2020-21 तुलनामा 110%को वृद्धि हो, जब यो आँकडा 84,000 करोड रुपियाँभन्दा अधिक थियो। श्री सिंहले भन्नुभयो, स्वदेशी रक्षा उत्पादन वित्तीय वर्ष 2013-14 4,746 करोड रुपियाँबाट 4 गुणा बढेको छ। भारतले अफगानिस्तानमा 5 टन अत्यावश्यक औषधि पठाएको छ। विदेश मन्त्रालयले भनेको छ, यसले अफगानिस्तानका जनताको कल्याणका लागि मानवीय सहायता प्रदान गर्ने देशको अटुट प्रतिबद्धतालाई पुष्टि गर्दछ। कृषि एवं प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणका अध्यक्ष अभिषेक देवका अनुसार भारतको कृषि सम्बन्धी खाद्य उत्पादनको निर्यात बढेर 500 पुगेको छ। भारतले यो उपलब्धि अमेरिका, ब्राजिल, चीन र युरोपीय संघ जस्ता प्रमुख वैश्विक निर्यातकर्ताहरूको प्रतिस्पर्धाको बावजुद हासिल गरेको छ। श्री देवका अनुसार गत वर्षको कृषि निर्यात 53 अरब डलर मूल्यको थियो। भारत विश्वका शीर्ष 10 कृषि निर्यातक देशमध्ये एक हो। राष्ट्रिय परीक्षा एजेन्सी एनटिएले आगामी नीट परीक्षालाई ध्यानमा राख्दै विद्यार्थीहरू र अभिभावकहरूलाई घोटालाबाजहरूबाट सावधान रहन आग्रह गरेको छ। एजेन्सीले एक सामाजिक मीडिया पोस्टमा भनेको छ, घोटालाबाजहरूले टेलिग्राममा च्यानलहरू चलाइरहेका छन् जसमा जुन 21 हुने परीक्षाको प्रश्नपत्र साझा गर्नका लागि 14,000 देखि 25,000 रुपियाँको माग गरिरहेका छन्। पुनः परीक्षाको कुनै प्रश्नपत्र लिक नभएको एजेन्सीले स्पष्ट पारेको छ। एनटिएका महानिदेशक अभिषेक सिंहको भिडियो पनि जारी गरेको छ, जसमा उहाँले टेलिग्राम एप किन तत्कालका लागि बन्द गरिएको छ भनेर व्याख्या गरेका छन्। श्री सिंहले परीक्षा प्रक्रियालाई कदाचार मुक्त राख्ने एनटिए प्रतिबद्ध रहेको र सबै प्रश्नपत्रलाई सबै हिसाबले सुरक्षित राखिएको बताउनु भएको छ। भारतीय जनता पार्टीले कङ्ग्रेसका नेता तथा लोकसभाका विपक्षी नेता राहुल गान्धीमाथि निटको पुनः परीक्षाकी विद्यार्थीहरूको दिमागमा तनाव सृजना गरेको र उनीहरूको एकाग्रतामा बाधा पुर्याएको आरोप लगाएको छ। पार्टी मुख्यालयमा मिडियालाई जानकारी दिनुहुँदै भाजपा प्रवक्ता सुधांशु त्रिवेदीले भन्नुभयो, परीक्षा फेरि सञ्चालन हुने तयारी गरिएको छ र सरकारले यसलाई पूर्ण संवेदनशीलता र सतर्कताका साथ व्यवस्थित रूपमा सञ्चालन गर्न तयारी गरिरहेको छ। उहाँले कङ्ग्रेस पार्टी र विपक्षी दलका नेताहरूले कपटपूर्ण रणनीति अपनाएको आरोप लगाउनु भएको छ। कोइला मन्त्रालयले भोलि मुम्बईमा सतही कोइला लिग्नाइट ग्यासिफिकेसन परियोजनाको प्रबन्धन योजनामाथि तेस्रो रोड सो आयोजना गर्नेछ। सम्मेलनमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस र कोइला

0: $0.6 भएको छ। 28 फरवरीमा अमेरिका र इजरायलको ले इरानमाथि गरेको कारवाहीपछि विश्वभरि कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको थियो र कच्चा तेलको मूल्यमा लगभग $120 प्रति ब्यारल पुगेको थियो। आइसिसी महिला टी20 विश्वकप क्रिकेटमा आज भारत र नेदरल्यान्ड माझ प्रतिस्पर्धा हुनेछ। म्याच आज साँझ 7 बजेदेखि ब्रिटेनको लर्ड्समा हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै देशहरूलाई अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षा सुनिश्चित गर्न र नाविकहरूलाई सङ्घर्षसँग सम्बन्धित खतराहरूबाट सुरक्षा दिने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्समा जारी G7 शिखर सम्मेलनमा आफ्नो भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कार्यक्रमहरूमा भाग लिनुहुनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारत एक प्रमुख इलेक्ट्रोनिक्स उत्पादन केन्द्रको रूपमा उदाएको बताउनु भएको छ र राष्ट्रिय परीक्षा एजेन्सी NTAले आगामी NEET परीक्षा ध्यानमा राख्दै विद्यार्थीहरू र अभिभावकहरूलाई घोटालाबाजहरूबाट सावधान रहन आग्रह गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: समाचारको प्रसारणपछि अब सुनौ यो लोकगीत बसन्ती बाला लामाको स्वरमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक मनीष कानु। विषय छ भारतले स्लोभाकियासँगको सम्बन्ध गहिरो बनाएको छ। बाहिर सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सोमबार युरोप भ्रमणको दोस्रो चरणमा ब्राटिस्लाभामा न्यानो र परम्परागत रूपमा स्लोभाकियन स्वागत गरिएको थियो। प्रधानमन्त्रीलाई स्लोभाकियाका विदेश मन्त्री जुराज ब्यानारले स्वागत गर्नुभएको थियो र स्थानीय कलाकारहरूले सांस्कृतिक प्रदर्शन र भारतको राष्ट्रिय गीत वन्दे मातरमको प्रस्तुति दिएका थिए। श्री मोदीलाई रोटी र नुनको परम्परागत चिन्ह पनि प्रदान गरिएको थियो। साथै परम्परागत नृत्य प्रदर्शन पनि गरिएको थियो। यसलाई उहाँले सांस्कृतिक र इतिहासलाई जीवन्त राख्ने परम्पराको रूपमा प्रशंसा गर्नुभयो। उहाँले एक्समा साझा गर्नुभएको एक पोस्टमा ब्राटिस्लाभामा स्वागत मा रोटी र नुनको परम्परागत भेटी समावेश थियो। स्लोभाकियाको समृद्ध सांस्कृतिक सम्पदाको सुन्दर प्रतिबिम्ब र उनीहरूले मन पराउने सद्भावना र मित्रताको मूल्यहरू भनी उहाँले वर्णन गर्नुभयो। प्रधानमन्त्रीलाई ऐतिहासिक ब्राटिस्लाभामा महलमा गार्ड अफ अनरसहित औपचारिक स्वागत गरिएको थियो। श्री मोदीले आफ्नो स्लोभाक समकक्षी रोबर्ट फिकोसँग द्विपक्षीय वार्ता पनि गर्नुभयो। दुई नेताहरूले टेटे एटेटे र प्रतिनिधि मण्डल स्तरीय ढाँचामा वार्ता गर्नुभयो। उनीहरूले द्विपक्षीय सम्बन्धलाई व्यापक साझेदारीको स्तरमा पुर्याउन स्वागत गर्नुभयो, जसले द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय चिन्हित गर्दछ, जुन दुई देशहरूबीचको साझा मूल्य र समपरिपक्व गरिएको मित्रताको प्रतिबिम्ब हो। दुई प्रधानमन्त्रीहरूले व्यापार र लगानी, रक्षा र सुरक्षा, अन्तरिक्ष, नागरिक परमाणु, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्तन, शैक्षिक आदान प्रदान, संस्कृति र प्रतिभा, गतिशीलता सहित द्विपक्षीय सम्बन्धहरूको सम्पूर्ण क्षेत्रको समीक्षा गर्नुभयो। उनीहरूले नयाँ र उदयमान प्रविधिहरू, एआई र सुपर कम्प्युटरहरू जस्ता नयाँ क्षेत्रमा सहकार्यको लागि अवसर पनि खोज्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रेल 2025 पहलगाममा भएको आतंकवादी आक्रमणपछि स्लोभाकियाले भारतलाई दिएको एकबद्धता र समर्थनको लागि प्रधानमन्त्री फिकोलाई धन्यवाद दिनुभयो। यसले आतंकवादको सबै रूप र अभिव्यक्तिहरूको प्रतिरोध गर्न दुवै देशको बलियो प्रतिबद्धतालाई जोड्दछ। दुई नेताले पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्नुभयो। दुवैले बहुपक्षीय र विश्वव्यापी शासन संस्थाहरूको सुधारप्रति आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। नेताहरूले हालै सम्पन्न भारत EU शिखर सम्मेलनको उत्साहजनक परिणामप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। उनीहरूले ऐतिहासिक भारत EU FTA सफल समापनका साथै संयुक्त व्यापार रणनीतिक एजेन्डा अप्नाएको स्वागत गर्नुभयो, जसले प्रमुख क्षेत्रहरूमा सहयोगलाई गहिरो बनाउन एक प्रमुख कदम चालेको छ। वार्तापछि डिजिटल प्रविधि, श्रम आप्रवासन, उच्च शिक्षा र अनुसन्धान र सभ्य दृश्य सृजनाको क्षेत्रमा सहयोग सम्बन्धी सम्झौताहरू आदान प्रदान गरियो। रक्षामा सहयोग प्रवर्धन गर्ने आश्रय पत्र पनि आदान प्रदान गरिएको थियो। भारतले कोसिसको प्रतिविधित विश्वविद्यालयमा कृत्रिम बुद्धिमत्तामा पहिलो पटक चेयर स्थापना गर्ने कुरामा पनि सहमति जनाए। प्रधानमन्त्री फिकोले प्रधानमन्त्रीको सम्मानमा दिव्य भोज आयोजना गर्नुभएको थियो। श्री मोदीले स्लोभाकियाका प्रधानमन्त्रीलाई पारम्परिक रूपमा सुविधाजनक मितिमा भारत भ्रमण गर्न आमन्त्रित पनि गर्नुभयो। प्रधानमन्त्री मोदीले ब्राटिस्लाभामा अज्ञात सैनिकको समाधिमा स्लोभाकियाका शहीद सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले स्मारकमा माली अर्पण गर्नुभयो र दोस्रो विश्वयुद्धको समयमा स्लोभाकियाको मुक्तिमा महत्त्वपूर्ण भूमिका खेल्ने बहादुर सेनाहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। दुवै प्रधानमन्त्रीले रेलवे, रक्षा, अटोमेटिक ऊर्जा, आइटी र स्वास्थ्य सेवा लगायत विभिन्न क्षेत्रमा स्लोभाकियाका प्रमुख व्यापार र उद्योग नेताहरूसँग अन्तर्क्रिया पनि गर्नुभयो। श्री मोदीले भारत र स्लोभाकियाको बीचको व्यापार, देश र व्यवसाय संलग्नताको विस्तारको प्रशंसा गर्नुभयो। उहाँले हालैको वर्षहरूमा भारतले व्यापार गर्न, सहजतालाई प्रवर्धन गर्न र पारदर्शी, स्थिर र लगानीकर्ता मैत्रिक आर्थिक वातावरणलाई

बढावा दिन ल्याएको प्रमुख सुधार र नीतिगत पहलहरूको प्रशंसा गर्नुभयो। उहाँले स्लोभाकिया कम्पनीहरूलाई भारतमा बढ्दो अवसरहरूको फाइदा उठाउन आमन्त्रित गर्नुभयो। विशेष गरी पूर्वाधार, रक्षा, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्धन, अर्धचालक, एआई र स्वास्थ्य सेवा क्षेत्रमा स्लोभाक उद्योग नेताहरूले विकसित भारततर्फ भारतको सुधारको स्वागत गर्नुभयो र भारतको आर्थिक मार्गमा विश्वास व्यक्त गर्नुभयो। उनीहरूले भारतीय उद्यमानसँग बढ्दो लगानी, प्रविधि साझेदारी र संयुक्त उद्यमानहरू मार्फत भारतमा आफ्नो पहिचान बलियो बनाउन आफ्नो रुचि व्यक्त गर्नुभयो।

श्रोतागण, त अहिले प्रस्तुत थियो समसामयिक समीक्षा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब यहाँहरू अघि राखिरहेका छौं केही फिल्मी गीतहरू। त आउनु श्रोता, कार्यक्रमको पहिलो सांगीतिक कोशीले यहाँहरूको निम्ति राखिरहेका छौं यादव की बारात फिल्मबाट आशा भोसले अनि किशोर कुमारको युगल स्वरमा।

0: श्रोतागणले भर्खरै सुन्दै हुनुहुन्थ्यो केही फिल्मी गीतहरू र अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगरबाट सुन्नुहोस्। पूर्वोत्तर सीमान्त रेलवेले त्रिपुरा र असमबीच चाँडै नै विद्युतीय रेल सेवा शुरू गर्ने प्रयास तीव्र पारेको रेलवे अधिकारीहरूले बताएका छन्। पूर्वोत्तर सीमान्त रेलवेका एक वरिष्ठ अधिकारीले भने, नियमित इलेक्ट्रिक ट्रेन सञ्चालन शुरू हुनुभन्दा पहिले नयाँ इलेक्ट्रिक मेमु मेनलाइन इलेक्ट्रिक मल्टिपल युनिट यात्री सेवाहरू अगरतलालाई उत्तरी त्रिपुराको धर्मनगर जस्ता गन्तव्यहरूसँग जोड्ने परीक्षणको आधारमा सञ्चालन भइरहेको छ। दक्षिण त्रिपुराको सबरूम र दक्षिण असमको करिमगंज अधिकारीका अनुसार 6-8 कोचका इलेक्ट्रिक मेमु ट्रेनहरू हाल त्रिपुरा र दक्षिणी असमका विभिन्न मार्गहरूमा परीक्षण अपरेशनको एक भागको रूपमा चलिरहेका छन्। यी परीक्षणहरूको क्रममा रेलवे इन्जिनियरहरूले नयाँ स्थापित विद्युतीकरण बुनियादी ढाँचा विकासको प्रदर्शनको मूल्याङ्कन गरिरहेका छन् र प्रत्येक तकनिकी कमजोरीहरूको पहिचान गरिरहेका छन्। असमका वित्तमन्त्री जयन्त मल्लबरुवाले विभागको कार्य सम्पादनको मूल्याङ्कन गर्न कर भवनमा कर आयुक्तालयको व्यापक समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। उहाँले सुधारिएको अनुपालन र प्रशासनिक दक्षताको माध्यमबाट राजस्व परिचालनलाई सुदृढ पार्ने रणनीतिहरूको बारेमा चर्चा गर्नुभयो। बैठक अवधि कर आयुक्तले विभागको कामकाज, राजस्व प्रवृत्ति, प्रवर्तन संयन्त्र र चलिरहेको पहलहरूको सिंह अवलोकन प्रस्तुत गर्नुभयो। मन्त्री श्री मल्ल बरुवाले कर भवनमा उपस्थित वरिष्ठ अधिकारीहरूका साथै राज्यभरिबाट भर्चुअल रूपमा भाग लिने क्षेत्र स्तरका कर अधिकारीहरूसँग पनि विस्तृत कुराकानी गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्षको कार्यकालको परिवर्तनकारी उपलब्धिहरूको सम्झना गर्न र असममा उनीहरूको प्रभावलाई उजागर गर्न हिजो गुवाहाटीको स्वाहिद स्मारक क्षेत्रमा 4-दिवसीय प्रदर्शनीको उद्घाटन गरिएको छ। भाजपाका असम राज्य अध्यक्ष दिलीप सैकियाले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्षको कार्यकाल असमका लागि असाधारण रूपमा महत्वपूर्ण र ऐतिहासिक रह्यो। उहाँले राज्यको प्रगति, समृद्धि र सम्मानमा प्रधानमन्त्री श्री मोदीको अतुलनीय योगदानका लागि असमका जनता आभारी रहने बताउनु भएको छ। प्रदर्शनीको उद्देश्य प्रधानमन्त्री श्री मोदी सरकारको कार्यकालमा लागू गरिएका विभिन्न विकास पहलहरू, बुनियादी ढाँचा विकास परियोजनाहरू र कल्याणकारी उपायहरू प्रदर्शन गर्नु रहेको थियो। असमको डिब्रुगढ सहरभित्र ट्राफिक भीड कम गर्ने र सड़क सुरक्षा सुधार गर्ने उद्देश्यका साथ जिल्ला प्रशासनले 19 जुनदेखि लागू गर्दै बस र ट्राभलर स्ट्यान्डलाई हालको स्थानबाट मुरलीधर जालन बस टर्मिनसमा सार्न आदेश दिएको छ। अरुणाचल प्रदेश सरकारले केन्द्रको व्यापार सुधार कार्य योजना अन्तर्गत 51 क्षेत्रमा अनुपालन आवश्यकताहरू घटाएर व्यापार गर्न सजिलो बनाउन सुधारहरू लागू गरेको छ, जसमा 16 प्राथमिकता सुधारहरू केन्द्रले पहिले नै अनुमोदन गरिसकेको छ। हिजो जारी एक आधिकारिक विज्ञप्तिमा भनिएको छ, सुधारहरूमा भूमि प्रबन्धन, शहरी विकास, श्रम, पर्यावरण र उपयोगिता सेवाहरू समावेश छन्। प्रस्तावित अरुणाचल प्रदेश MSME सुविधा अध्यादेश 2026 योग्य उद्यमहरूको लागि स्वप्रमाणीकरण, सशर्त अनुमोदन र नियमित निरीक्षणबाट 3 छुट पेश गरेको छ। मेघालयका मुख्यमन्त्री कोनराड के सङमाले युवा खेल बुनियादी ढाँचा विकास र संस्थाहरूमा निवेश अत्यावश्यक भएको बताउनुहुँदै 20 कम उमेरका लगभग 18 लाख मानिसहरू राज्यको जनसङ्ख्याको आधा हिस्सा हुन् भनी जानकारी गराउनु भएको छ। सिलोङमा मेघालय स्पोर्ट्स कन्क्लेभ 2026 उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले राज्यको जनसाङ्ख्यिकीय प्रोफाइलले अवसर र चुनौतीहरू दुवै प्रस्तुत गर्दछ र शिक्षा, रोजगार र खेलका अवसरहरूको भविष्यको मागहरू पूरा गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउनु भएको छ।

0: नागाल्यान्डले राष्ट्रव्यापी जनसङ्ख्या सर्वेक्षणको पहिलो चरणको शुरूआतलाई चिन्हित गर्दै जनगणना 2027का लागि स्वगणना प्रक्रिया शुरू गरेको छ। यस अभ्यासले बासिन्दाहरूलाई आधिकारिक क्षेत्र स्तरीय प्रमाणीकरण शुरू गर्न अघि उनीहरूको घरको विवरण अनलाइन पेश गर्न अनुमति दिएको छ। जनगणना प्रक्रियालाई थप पहुँचयोग्य र तकनिकीमूलक बनाउन स्वगणना सुविधा शुरू गरिएको हो। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले राज्य सरकार लागू पदार्थ सञ्जाल नष्ट गर्न र लागू पदार्थ मुक्त मणिपुर निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। यसका साथै समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:45 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: नमस्कार, नेपाली प्रसारण सेवाको आजको विश्वमा हामीको फिफा विश्वकप फुटबल महाकुम्भलाई लिएर प्रस्तुत हुन गइरहेको विशेष अङ्कमा हाम्रो सम्पूर्ण आदरणीय श्रोताहरूलाई स्वागत छ अनि यस गरी हजुरको साथमा छु निर्मल गुरुङ लिएर विश्वकप फुटबलबारे विस्तृत जानकारी।

फिफा विश्वकप अन्तर्राष्ट्रिय फुटबल सङ्घका सदस्य देशहरूका वरिष्ठ पुरुष राष्ट्रिय टोलीहरूद्वारा प्रतिस्पर्धा गरिने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो। फिफा खेलको विश्वव्यापी प्रशासकीय निकाय पनि हो। सन् 1930 पहिलो प्रतियोगिता भएदेखि यो दोस्रो विश्वयुद्धको कारणले गर्दा सन् 1942 र सन् 1946 अपवाद बाहेक प्रत्येक चार वर्षमा आयोजना हुँदै आइरहेको छ। वर्तमान च्याम्पियन अर्जेन्टिना हो, जसले सन् 2022 विश्वकपमा फ्रान्सलाई हराएर तेस्रो पल्ट उपाधि जितेको थियो।

प्रतियोगिताको छनौट अर्थात् क्वालिफाइङ चरणबाट सुरु हुन्छ, जुन प्रतियोगिताको लागि छनौट हुने टोलीहरू निर्धारण गर्न प्रत्येक 3 वर्षमा आयोजना गर्ने गरिन्छ। प्रतियोगिताको चरणमा 32 टोलीहरूले लगभग 1 महिनासम्म आयोजक देशका विभिन्न स्थानहरूमा उपाधिको लागि प्रतिस्पर्धाहरू गर्ने गर्छन्। आयोजक देशहरू प्रतियोगिताको समूह चरणको लागि अटोमेटिक रूपमा छनौट हुन्छन्। यस वर्ष अर्थात् 2026 विश्वकपमा जम्मा 48 टोलीहरूले भाग लिइरहेका छन्।

सन् 1930 स्थापना भएदेखि यता 22 फाइनलहरू प्रतियोगिताहरू आयोजना भइसकेको छ र कुल 80 राष्ट्रिय टोलीहरूले यस प्रतिष्ठित प्रतिस्पर्धामा भाग लिइसकेका छन्। विशेष रूपले भन्नुपर्दा यो ट्रफी 8 राष्ट्रिय टोलीहरूले जितेका छन्, जसमा रहेको छ 5 जितको साथ ब्राजिल एकमात्र यस्तो देश हो जसले प्रत्येक प्रतियोगितामा भाग लिएका छन्। अन्य विश्वकप विजेताहरू

जर्मनी र इटली हुन् जसले चार चार पल्ट यस उपाधिलाई जितेका छन् भने अर्जेन्टिनाले तीन पल्ट जितेको छ। फ्रान्स अनि उद्घाटन विश्वकप विजेता उरुग्वेले दुई दुई पल्ट यो उपाधि जितेका छन् र इङ्ल्यान्ड र स्पेनले एक एक पल्ट यो उपाधि जितेका छन्। विश्वकपलाई विश्वव्यापी रूपमा सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिताहरू मानिन्छ, साथै विश्वको सबैभन्दा धेरै हेरिएको र पछ्याइएको खेलकुद कार्यक्रम पनि मानिन्छ। सन् 2018 विश्वकपमा अनुमानित 3.57 अरब दर्शक थिए, जुन विश्व जनसङ्ख्याको लगभग आधा बराबर थियो, जबकि सन् 2022 विश्वकपमा 5 अरब दर्शकहरू हुने अनुमान गरिएको थियो, जसमध्ये लगभग 1.5 अरबले फाइनल खेल हेरेका थिए।

अहिलेसम्म 18 देशहरूले विश्वकप गरिसकेका छन्, जसमध्ये सबैभन्दा पछिल्लो 2022 कतारले आयोजना गरेको थियो। सन् 2026 अहिले चलिरहेको प्रतियोगिता क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गरिरहेको छ, जसले गर्दा मेक्सिको 3 विश्वकप खेल आयोजना गर्ने पहिलो देश पनि बनेको छ। अब फिफा विश्वकपको इतिहासलाई एकपल्ट यहाँ हेरौँ।

0: विश्वको पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल सन् 1872 ग्लास्गोमा स्कटल्यान्ड र इङ्ल्यान्ड बीच खेलिएको चुनौतीपूर्ण खेल थियो। राष्ट्रहरूको लागि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता उद्घाटन ब्रिटिस होम च्याम्पियनसिप सन् 1884 भएको थियो र यसमा इङ्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र आयरल्यान्ड बीचका खेलहरू समावेश छन्। 20 शताब्दीको सुरुमा विश्वका अन्य भागहरूमा फुटबलको लोकप्रियता बिस्तारै बढ्दै जाँदा यसलाई सन् 1900 र त्यसपछि सन् 1904 ग्रीष्मकालीन ओलम्पिकमा कुनै पदक बिना प्रदर्शन खेलको रूपमा पनि आयोजना गरिएको थियो। सन् 1904 फिफाको स्थापनापछि यसले सन् 1906 स्विजरल्यान्डमा ओलम्पिक ढाँचा बाहिरका राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने प्रयास गर्यो। यी अन्तर्राष्ट्रिय फुटबलको प्रारम्भिक दिनहरू थिए र फिफाको आधिकारिक इतिहासले प्रतियोगितालाई असफल भएको वर्णन गर्दछ। सन् 1908 लन्डन ग्रीष्मकालीन ओलम्पिकमा फुटबल आधिकारिक ओलम्पिक खेल बन्यो। इङ्ल्यान्डको फुटबल सहित निकाय र फुटबल सङ्घ एफएद्वारा आयोजित यो कार्यक्रम केवल एमेच्योर खेलाडीहरूको लागि थियो र यसलाई प्रतियोगिताको सट्टा प्रदर्शनको रूपमा हेरिएको थियो। ग्रेट ब्रिटेनले स्वर्ण पदक जित्यो। उनीहरूले यो उपलब्धि सन् 1912 स्टकहोम ग्रीष्मकालीन ओलम्पिकमा दोहोऱ्याए। ओलम्पिक प्रतियोगिता एमेच्योर टोलीहरूमा सीमित भएपछि सर थोमस लिप्टनले सन् 1909 टुरिनमा सर थोमस लिप्टन ट्रफी प्रतियोगिता आयोजना गरे। लिप्टन प्रतियोगिता विभिन्न देशका व्यक्तिगत क्लबहरू बीचको च्याम्पियनसिप थियो। प्रत्येकले सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्ने गर्थ्यो। यस प्रतियोगितालाई कहिलेकाहीँ पहिलो विश्वकप पनि भनेर भन्ने गरिन्छ। इटाली, जर्मनी र स्विजरल्यान्डका सबैभन्दा प्रतिष्ठित व्यावसायिक क्लबहरू समावेश थिए यस प्रतियोगितामा। यद्यपि अङ्ग्रेजी फुटबल सङ्घले प्रतियोगितामा सामेल हुन अस्वीकार गर्यो र पेसेवर टोली पठाउने प्रस्ताव अस्वीकार गर्यो। लिप्टनले यसको सट्टा काउन्टी डरहमको एमेचर टोली वेस्ट अकल्यान्डलाई इङ्ल्यान्डको प्रतिनिधित्व गर्न आमन्त्रित गरे। वेस्ट अकल्यान्डले प्रतियोगिता जित्यो र सन् 1911 सफलतापूर्वक आफ्नो उपाधि बचायो। लिप्टन प्रतियोगिता अघि सन् 1876 सन् 1904 फुटबल विश्व च्याम्पियनसिप मानिने खेलहरू अग्रणीय अङ्ग्रेजी र स्कटिस क्लबहरू बीचको प्रतियोगिता थियो। जस्तै सन् 1895 सुन्दरल्यान्ड एफसी र हार्ट अफ मिडलोथियन एफसी बीचको खेल जुन सुन्दरल्यान्डले जितेको थियो। सन् 1914 फिफाले ओलम्पिक प्रतियोगितालाई एमेचर खेलाडीहरूको लागि विश्वकप फुटबल च्याम्पियनसिपको रूपमा मान्यता दिन सहमत भयो र कार्यक्रम व्यवस्थापनको जिम्मेवारी लियो। यसले सन् 1920 ग्रीष्मकालीन ओलम्पिकमा राष्ट्रहरूको लागि विश्वको पहिलो अन्तर्महादेशीय फुटबल प्रतियोगिताको लागि मार्ग प्रशस्त गर्यो, जसमा इजिप्ट र 13 युरोपेली टोलीहरू समावेश थिए र बेल्जियमले यो खिताब जितेको थियो। उरुग्वेले सन् 1924 र सन् 1928 अर्को दुई ओलम्पिक फुटबल प्रतियोगिताहरू जित्यो। यी पहिलो दुई खुल्ला विश्व च्याम्पियनसिप पनि थिए, किनकि सन् 1924 फिफाको व्यावसायिक युगको सुरुवात थियो र यही कारणले गर्दा उरुग्वेलाई आफ्नो जर्सीमा 4 तारा लगाउन अनुमति दिएको छ। सन् 1982 प्रतियोगिता 24 टोलीमा विस्तार गरिएको थियो र त्यसपछि सन् 1998 32 टोलीमा विस्तार गरिएको थियो, जसले गर्दा अफ्रिका, एसिया र उत्तरी अमेरिकाका धेरै टोलीहरूले भाग लिन पाए। त्यस बेलादेखि यी क्षेत्रका टोलीहरूले ठुलो सफलता हासिल गरेका छन्। धेरै टोलीहरू क्वार्टर फाइनलसम्म पुगेका छन्। मेक्सिको सन् 1986 क्वार्टर फाइनलमा पुगेका थिए। क्यामरुन सन् 1990 क्वार्टर फाइनलमा पुगेको थियो। त्यसरी नै दक्षिण कोरिया सन् 2002 चौथो स्थानको लागि भिडन्त गरेका थिए। त्यसरी नै सेनेगल संयुक्त राज्य अमेरिकासँगै सन् 2002 दुवै क्वार्टर फाइनलमा पुगेको थियो। घानाले सन् 2010 क्वार्टर फाइनल पुग्नमा सफल बनेको थियो। कोस्टरिका, मोरक्को आदि देशहरूले पनि चौथो स्थानमा पुग्ने सौभाग्य प्राप्त गरेको थियो। युरोपेली र दक्षिण अमेरिकी टोलीहरूले प्रभुत्व जमाउन जारी राखेछन्। फिफा विश्वकपको इतिहासलाई फर्केर हेर्दा हामीले के पाउँछौँ भने अहिलेसम्म यस प्रतिष्ठित प्रतियोगितामा युरोपेली र दक्षिण अमेरिकी टोलीहरूले आफ्नो प्रभुत्व जमाउन जारी राखेका छन्। उदाहरणको लागि सन् 1994, सन् 1998, 2006 र 2018 क्वार्टर फाइनलमा पुगेका छन् सबै युरोप अनि दक्षिण अमेरिकाका टोलीहरू र अहिलेसम्मका सबै प्रतियोगिताहरूमा फाइनलमा पुग्ने टोलीहरू पनि त्यहीका छन्। सन् 2002 फिफा विश्वकप छनौट चरणमा 200 टोलीहरूले प्रवेश गरे। 2006 विश्वकप फुटबलको लागि छनौट हुन 198 देशहरूले प्रयास गरेका थिए। सन् 2010 फिफा विश्वकपको लागि छनौट चरणमा 204 देशहरूले प्रवेश गरेको एउटा रेकर्ड पनि छ। र वर्तमान समयमा जुन अहिले 23 विश्वकप चलिरहेको छ त्यसमा टोलीहरूको संख्या बढेर 48 पुगेको छ।
1: I have to say that after this World Cup and the success of the groups of four, and looking at as well some other competitions like the Euro, for example, where you have 24 teams and the top two plus the best third ones go to the next group stage. I mean, here the groups of four have been absolutely incredible in the sense that until the last minute of the last match, you would not know who goes ahead. I think we have to revisit or at least rediscuss the format, whether we go for 16 groups of three or 12 groups of four. The fact of playing in November, December, as opposed to the end of the season for many players, the end of exhausting season, has certainly an impact. I mean, for many of these players, it is the first title of the season that is played in this World Cup. And we've seen it on the quality of the games. Honestly, I believe that we are defending values, we are defending human rights, we are defending rights of everyone. And these people, when they go back home, they will speak about their experience. The people who stay here, they will speak about their experience and they will open up more to the others. And I think this is really an important non-football legacy which this particular World Cup has brought.
0: अक्टोबर सन् 2013 सेप ब्ल्याटरले क्यारिबियन फुटबल युनियन क्षेत्रलाई विश्वकपमा स्थान प्रदान गर्न आह्वान गरेका थिए। अक्टोबर 25 सन् 2013 फिफा साप्ताहिक अङ्कमा ब्ल्याटरले लेखेका छन्, विशुद्ध खेलकुदको दृष्टिकोणबाट म विश्वव्यापीकरणलाई अन्तत गम्भीरतापूर्वक लिन चाहन्छु र अफ्रिकी अनि एसियाली राष्ट्रिय सङ्घहरूले पनि फिफा विश्वकपमा उनीहरूले पाउनुपर्ने स्थिति प्राप्त गरोस् भन्ने चाहन्छु भने उनले लेखेका

छन्। जब ब्लाटरको भनाई पत्रिकामा प्रकाशन भयो तब फिफा अध्यक्षको लागि ब्लाटरका सम्भावित प्रतिद्वन्दी युएएफएका अध्यक्ष मिसेल प्लाटिनीले प्रतिज्ञा दिँदै भने कि उनी विश्वकपलाई 40 राष्ट्रिय सङ्घहरूमा विस्तार गर्ने, सहभागीहरूको सङ्ख्या 8 बढाउने इरादा राखेका थिए। प्लाटिनीले भने कि उनले युएएफएलाई एक अतिरिक्त स्थान एसियाली फुटबल महासङ्घ र अफ्रिकी फुटबल महासङ्घलाई 2 स्थान, कन्क्याकेफ अनि कन्मेबोल बीच साझा 2 स्थान र ओसेनिया फुटबल महासङ्घको लागि ग्यारेन्टी गरिएको स्थान छुट्याउने छन्। प्लाटिनीले विश्वकप विस्तार गर्नुको आफ्नो कारणहरू व्याख्या गरे। उनले भने विश्वकपमा प्रतिभागी गर्ने टोलीहरूको गुणस्तरमा आधारित हुँदैन, किनभने तपाईँसँग विश्वकपमा उत्कृष्ट 32 टोलीहरू छैनन्, तर यो एक राम्रो सम्झौता पनि हो। यो राजनीतिक मामिला हो, त्यसो भए किन धेरै अफ्रिकीहरू नहुने? प्रतियोगिताको उद्देश्य विश्वका सबै मानिसहरूलाई एकसाथ ल्याउनु हो। यदि तपाईँले उनीहरूलाई भाग लिने अवसर दिनु भएन भने तिनीहरूमा सुधार कसरी आउँछ? यो भनाइ थियो मिसेल प्लाटिनीको। अक्टोबर 2016 तत्कालीन फिफा अध्यक्ष जियो इन्फान्टिनियोले 2026 48 टोलीको विश्वकपको लागि आफ्नो समर्थन व्यक्त गरे। 10 जनवरी 2017 फिफाले पुष्टि गरे कि 2026 विश्वकपमा अब 48 देशहरूले भाग लिनेछन्। यसरी आज हामीले कार्यक्रम विश्वमा हामीमा फिफा विश्वकपको इतिहासबारे संक्षिप्तमा भए पनि जान्ने प्रयास गर्यो भने अब समय भएको छ कार्यक्रम विविध चर्चाको। अनि आजको विविध चर्चाको यस अङ्कमा हामी एकपल्ट 2026 फिफा विश्वकपलाई निर्कल गर्नेछौँ भने यस विश्वकपसित जडित चाखलाग्दो जानकारी पनि हजुरहरूलाई बताउनेछु। साथै बताउन गइरहेको छु भारत देशको फिफा विश्वकप फुटबलको रोचक जानकारी। हामीसँग साथमा रहनुहोस् अनि सुन्दै गर्नुहोस् एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणी खरसाङलाई।

श्रोता महानुभावहरू, यो त तपाईँहरूलाई थाहा भइहाल्यो कि खेलहरूको महाकुम्भ फिफा विश्वकप 2026 फुटबल प्रतियोगिता यसपालि विश्वका 48 देशहरूले अंशग्रहण गरिरहेका छन्। यो विश्वकप 23 संस्करण हो भने 22 संस्करणसम्म केवल 32 देशहरूले यस प्रतिष्ठित प्रतियोगितामा भाग लिने गर्थे, तर यसपालि भने 48 देशहरूलाई यो खेलमा भाग लिन मौका प्रदान गरिएको छ। केवल एउटै उद्देश्यको साथ कि यस खेल महाकुम्भमा अधिकभन्दा अधिक देशहरूले भाग लिन सकोस् भनी। पूर्व फिफा अध्यक्ष जोसेफ सेप ब्लाटरले भारतको भ्रमण अवधि उनले भारतलाई एउटा सम्भावनाको रूपमा देखेको पनि बताएका थिए। आशा गरौँ आउने भविष्यमा चाँडै हाम्रो देश भारतले पनि यस प्रतिष्ठित प्रतियोगितामा भाग लिनेछ भनी।

यस फिफा विश्वकपमा भारतले त खेलिरहेका छैनन्, तर भारतीय मूलका चार विदेशी खेलाडीहरूले भने यस विश्वकपमा खेलिरहेका छन्। प्रथममा रहेको छ 19 वर्षीय तेजिन मोहम्मद जमशेद। तेजिन मोहम्मद जमशेदले कतार देशको तर्फबाट आफ्नो कौशल संसारलाई देखाउनेछ भने तिनका मातापिता केरलाको कन्नुरबाट सम्बन्ध राख्छन्। त्यसरी नै दोस्रो खेलाडी रहेको छ सरप्रीत सिंह। सरप्रीत सिंह एक मिडफिल्डर खेलाडी हुन् भने तिनी न्युजिल्यान्डको तर्फबाट यस विश्वकपमा खेलिरहेका छन्। सरप्रीत सिंहले ब्रायन म्युनिकको तर्फबाट 3 वर्ष बुन्डेस लालिगामा खेलिसकेका छन् भने तिनको पुर्खा पन्जाबबाट सम्बन्धित रहेको छन् भने सरप्रीतको जन्म चाहिँ न्युजिल्यान्डको अकल्यान्डमा भएको थियो। त्यसरी नै तेस्रो भारतीय मूलका खेलाडी रहेको छ निशान भेलुपल्ली, जो अस्ट्रेलियाको तर्फबाट यस विश्वकपमा खेल्नेछन्। निशान भेलुपल्ली एउटा विङ्गर खेलाडी हुन्। तिनका बाबु तमिलनाडुका हुन् भने निशानको जन्म चाहिँ अस्ट्रेलियाको मेलबर्नमा भएको हो। अनि अर्को यानि कि चौथो खेलाडी रहेको छ स्यामुएल मुथुस्वामी। मिडफिल्डरको रूपमा खेल्ने स्यामुएल मुथुस्वामीले कङ्गो देशको प्रतिनिधित्व गर्नेछन्। स्यामुएलका आमा कङ्गोबाट हुनुहुन्छ भने बाबा तमिलनाडुबाट। अब जानकारी गराइरहेको छु कि यस फिफा विश्वकपको सबैभन्दा कम आबादी अथवा जनसङ्ख्या भएको देशबारे। लगभग 1.5 लाखको जनसङ्ख्या भए तापनि यस देशले प्रथमपल्ट फिफा विश्वकपमा भाग लिइरहेका छन्। अनि यो देश रहेको छ क्युरोसाओ। क्युरोसाओ एउटा संयुक्त डच क्यारिबियन आइल्यान्ड हो, जो साउथ अमेरिकाको नर्दर्न कोस्टमा अवस्थित छ। यसको क्षेत्रफल केवल 442 स्क्वायर किलोमिटर छ भने यस देशको एक कुनाबाट अर्को कुनासम्म पुग्न गाडीमा केवल आधा घन्टाको मात्र समय लाग्ने गर्छ। क्युरोसाओ अहिलेसम्मको फिफा विश्वकप फुटबल प्रतियोगितामा भाग लिने सबैभन्दा सानो देश हो। यसभन्दा अघि यो रिकर्ड आइसल्यान्डको नाममा थियो, जसको जनसङ्ख्या 3.5 लाख रहेको थियो। र आइसल्यान्डले सन् 2018 रसियामा सम्पन्न उक्त प्रतियोगितामा भाग लिएका थिए।

अन्य जानकारी राख्न पर्दा 52 वर्षपछि हाइती देशले यस विश्वकपको लागि क्वालिफाई गरेको छ भने हाइतीले अन्तिमपल्ट सन् 1974 यस प्रतिष्ठित प्रतियोगितामा अंशग्रहण गरेका थिए। जोर्डन, उज्बेकिस्तान, क्याफे बडा आदिले भने प्रथमपल्ट विश्वकपमा खेल्ने मौका पाइरहेका छन्। अब जाँदा जाँदै जानकारी दिन गइरहेको छु कि भारतको फिफा विश्वकप फुटबलको यात्राको सुन्दा अचम्म लाग्यो होला है कि म के भनिरहेको छु भने, तर यो कुरो सत्य हो कि सन् 1950 ब्राजिलमा सम्पन्न भइरहेको विश्वकपमा भारतले खेल्ने मौका पाएको थियो। तर त्यस समय भारतको फुटबल सञ्चालन गर्ने सङ्घसित त्यति क्षमता अथवा पैसा नभएको अनि फेरि खेलाडीहरू केवल खाली खुट्टा मात्र खेल्न सक्ने फुटबल बुटको सट्टा भनेर फिफालाई जानकारी दिँदा भारतले यो सुनौलो मौका गुमाएको थियो।

लौ त श्रोता महानुभावहरू, यसै आशा भरोसाको साथ कि आगामी वर्षहरूमा यानि कि भविष्यमा चाँडै नै भारत देशले पनि यस प्रतिष्ठित फुटबल महाकुम्भमा भाग लिनेछ अनि त्यस समय हामी आफ्नो भारतीय झन्डा लिएर मैदानमा पुग्नेछौँ। मैदानमा पुग्न नसक्ने घर घरमा आफ्नो धुरीमा झन्डा लगाएर भारत देशको लागि आवाज बुलन्द गर्नेछ भन्ने आशा साथै आजलाई भने विश्वकपको यो विशेष अङ्क यहीँ समाप्त गर्न गइरहेको छु। हवस् त, नमस्कार।

0: यो प्रसारण हो आकाशवाणीको रब पालो समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। G7 नेताहरूले वैश्विक स्थिरता, सुरक्षा सहयोग र अन्तर्राष्ट्रिय संगठित अपराध विरुद्ध लड्ने प्रयासहरूमा केन्द्रित धेरै घोषणाहरू अप्नाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज फ्रान्सको एभियामा हुने G7 शिखर सम्मेलनको छेक पारी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसित भेटवार्ता गर्नुहुनेछ। श्री मोदी आज साँझ पेरिस पुग्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले सर्जिकल स्ट्राइक बालाकोट र अपरेसन सिन्दुरको उदाहरण दिँदै भन्नु भयो, भारतको सम्प्रभुतासित कुनै सम्झौता हुन सक्दैन। वित्त वर्ष 2025-26 भारतको रक्षा उत्पाद रेकर्ड 178,000 करोड रुपियाँ पुगेको छ, 2020-21 तुलनामा 110% वृद्धि। सुरक्षा बलहरूले मणिपुरमा आतंकवाद विरोधी अभियानहरू तीव्र पारेका छन्। 3 आतंकवादी गिरफ्तार, 26 अवैध बंकर नष्ट गरिएको छ। र भारत र अफगानिस्तान बीच 3 एकदिवसीय क्रिकेट म्याचहरूको श्रृङ्खलाको दोस्रो म्याच लखनऊमा जारी छ। अब समाचार विस्तारमा। G7 नेताहरूले वैश्विक स्थिरता, सुरक्षा सहयोग र सीमापार संगठित अपराध विरुद्ध लड्ने प्रयासहरूमा केन्द्रित धेरै घोषणाहरू अप्नाएका छन्। आफ्नो बयानमा नेताहरूले अमेरिका र इरान बीच भएको सम्झौताको स्वागत गरेका छन्। नेताहरूले यस सम्झौतालाई क्षेत्रीय तनाव कम गर्न र इरानलाई परमाणु हतियार हासिल गर्नदेखि रोक्नमा एक महत्वपूर्ण अवसर बताएका छन्। नेताहरूले हर्मुज जलडमरू मध्यबाट सुरक्षित नौवहन गतिविधिको महत्वबारे पनि उल्लेख गरेका छन्। एक अन्य घोषणामा G7 नेताहरूले लागू औषध तस्करी विरुद्धको कार्यवाहीलाई तीव्र बनाउने संकल्प गरेका छन् र यसलाई राष्ट्रिय सुरक्षा, सार्वजनिक स्वास्थ्य र आर्थिक स्थिरताको लागि बढ्दो खतरा बताएका छन्। सहयोगी देशहरू ब्राजिल र दक्षिण कोरियाले पनि यस पहलको समर्थन गरेका छन्। नेताहरूले ज्ञान कौशललाई बढाउन र तस्करी रोक्नका लागि G7+ पोर्ट्स नेटवर्कको प्रस्ताव पनि गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ फ्रान्सको एभियामा G7 शिखर सम्मेलनको छेक पारी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसित भेटवार्ता गर्नुहुनेछ। यसअघि दुवै नेताले फरवरी 2025 अमेरिकाको वाशिङटनमा बैठक गर्नुभएको थियो। यस अवधिमा दुवै देशबीच द्विपक्षीय सहयोगका विभिन्न क्षेत्रहरूका साथै क्षेत्रीय तथा विश्वव्यापी हितका मुद्दाहरूमा छलफल हुने सम्भावना छ। श्री मोदीले सम्मेलनको क्रममा सबैको हितका लागि सन्तुलित, समावेशी र मजबूत आर्थिक विकासलाई बढावा दिने नामक सत्रमा पनि भाग लिनुहुनेछ। यस सत्रमा G7 सदस्य र साझेदार देशहरू र अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता प्रमुख संगठनका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्। श्री मोदीले आर्टिफिसियल इन्टेलिजेन्सको सुरक्षित, छिटो र प्रभावकारी प्रयोग सुनिश्चित गर्ने सम्बन्धी विशेष सत्रमा पनि भाग लिने कार्यक्रम छ। यस उपरान्त प्रधानमन्त्री मोदीले युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लियन र जर्मन चान्सलर फेड्रिक मेट्ससित पनि भेट गर्नुहुनेछ। त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ फ्रान्सको राजधानी पेरिस पुग्नुहुनेछ। हाम्रा संवाददाताले बताए अनुसार भारतीय समुदायले प्रधानमन्त्री मोदीको आगमनको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्। सुन्नुहोस् एक रिपोर्ट।
2: प्रधानमंत्री मोदी कल सुबह प्रमुख वैश्विक कंपनियों के मुख्य कार्यकारी अधिकारियों यानी CEOs के साथ बैठक करेंगे। यह बैठक दोपहर तक चलने की संभावना है। इसके बाद प्रधानमंत्री यूरोप के प्रमुख प्रौद्योगिकी और नवाचार आयोजनों में से एक विवाटेक शिखर सम्मेलन में भाग लेंगे और वहां उपस्थित प्रतिनिधियों को संबोधित करेंगे। पेरिस में विवाटेक शिखर सम्मेलन का उद्घाटन कुछ ही समय में होने जा रहा है। दुनिया भर के अग्रणी प्रौद्योगिकी कंपनियों, स्टार्टअप्स, निवेशकों और नवाचार क्षेत्र के विशेषज्ञों का इस प्रतिष्ठित आयोजन में जुटना शुरू हो चुका है।

0: यो उपलब्धि गत वित्त वर्षमा 1,54,000 करोड रुपियाँको उत्पादनको तुलनामा 15% भन्दा अधिकको प्रभावशाली वृद्धि हो। यो वित्त वर्ष 2020-21 को तुलनामा 110% वृद्धि हो, जब यो आँकडा 24,000 करोड रुपियाँ भन्दा अधिक थियो। माफ गर्नुहोला, यो आँकडा 84,000 करोड रुपियाँ भन्दा अधिक थियो। श्री राजनाथ सिंहले भन्नुभयो, स्वदेशी रक्षा उत्पादन वित्तीय वर्ष 2013-14 4,746 करोड रुपियाँबाट 4 गुणा बढेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, विगत 1 दशकमा भारतको रक्षा क्षमतामा आत्मनिर्भरता र नवाचार प्रविधि र स्वदेशी निर्माणको सहयोगमा उल्लेखनीय परिवर्तन आएको छ। माइगोभको पोस्टलाई आफ्नो सोसियल मीडिया प्लेटफर्ममा साझा गर्दै प्रधानमन्त्रीले भन्नुभयो, कसरी भारतले जल, थल र आकाशमा उन्नत स्वदेशी प्रविधिको बलमा आफ्नो रक्षा क्षमतालाई मजबुत बनाएको छ। उहाँले भन्नुभयो, यसले विगत 12 वर्षमा भारतको रक्षा क्षेत्रमा भएका परिवर्तनहरूलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दछ। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकार अन्तर्गत विगत 12 वर्षमा भारतको सुरक्षा अझ बलियो भएको बताउनु भएको छ। एक सोसियल मीडिया पोस्टमा श्री शाहले भन्नुभयो, भारतलाई सर्जिकल स्ट्राइक, हवाई हमला र अपरेशन सिन्दुरको मारक क्षमताको साथ सीमापारका शत्रुहरूलाई जवाफ दिन आउँछ। भारतले राष्ट्रिय सुरक्षाप्रति आफ्नो बलियो प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेको छ, जसलाई विश्वले प्रशंसा गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मीडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। मणिपुरमा सुरक्षा बलहरूले राज्यभरि उग्रवाद विरोधी अभियान तीव्र पारेका छन्। अधिकारीहरू अनुसार छुट्टा छुट्टै अभियानमा 3 उग्रवादीहरूलाई पक्राउ गरिएको छ र 26 अवैध बंकरहरू नष्ट गरिएको छ। पक्राउ परेका उग्रवादीहरूको पहिचान प्रतिबिम्बित पिपल्स लिबरेशन आर्मी र उसको राजनीतिक विंग रेभोल्युसनरी पिपल्स फ्रन्टका सक्रिय सदस्यहरूको रूपमा गरिएको छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आगामी नीट परीक्षालाई ध्यानमा राख्दै विद्यार्थी र अभिभावकहरूलाई ठगी गर्नेहरूबाट सावधान रहन अनुरोध गरेको छ। एनटीएका महानिदेशक अभिषेक सिंहले भन्नुभयो, हामी परीक्षा कुनै पनि अवरोध बिना सञ्चालन हुने कुरा सुनिश्चित गर्नेछौँ।
1: एनटीए यह पक्का करने के लिए पूरी तरह से प्रतिबद्ध है कि कोई भी गड़बड़ी ना हो। हर प्रश्न पत्र और उसमें शामिल हर सवाल को पूरी तरह सुरक्षित तरीके से तैयार किया गया है। हमने सामान्य सुरक्षा उपायों के अलावा अतिरिक्त सुरक्षा इंतजाम भी किए हैं। एनटीए ने कई एजेंसियों की मदद ली है और हम यह सुनिश्चित करेंगे कि परीक्षा बिना किसी गड़बड़ी के सम्पन्न हो।
0: यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उम्मेद्वारहरूलाई प्रवेश पत्र देखाएर राज्य सड़क परिवहन निगमको बस भाडामा 50% छुट दिने बताउनु भएको छ। भारत हकी महिला नेसन्स कपको सेमी फाइनलमा पुगेको छ। हिजो न्यूजील्याण्डमा भएको क्वार्टर फाइनलमा भारतले जापानलाई 2-1 पराजित गर्यो। भारत पुल एमा शीर्षमा छ। भोलि बिहान 4:15 भारतको सामना उरुग्वेसित हुनेछ। लखनऊमा जारी 3 म्याचहरूको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको दोस्रो म्याचमा अफगानिस्तान विरूद्ध भारतले भोजन अवकाशसम्म 28 ओभरमा 2 विकेट गुमाएर 193 रन बनाएको छ। यसअघि अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। शुभमन गिलको अगुवाईमा भारतीय टिमले हाल श्रृङ्खलामा 1-0 अग्रता लिएको छ। आज विश्व मरुस्थलीकरण र खडेरी रोकथाम दिवस हो। यो दिवस मरुस्थलीकरण र खडेरीको प्रभावसित जुझ्न जागरूकता फैलाउने उद्देश्यले मनाइन्छ। यस वर्षको विषय चरण स्थल पहिचान सम्मान र पुनर्स्थापना रहेको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। G7 नेताहरूले वैश्विक स्थिरता, सुरक्षा सहयोग र अन्तर्राष्ट्रिय संगठित अपराध विरूद्ध लड्ने प्रयासहरूमा केन्द्रित धेरै घोषणाहरू अप्नाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज फ्रान्सको एभियामा G7 शिखर सम्मेलनको छेक पारी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसित भेटवार्ता गर्नुहुनेछ। श्री मोदी आज साँझ पेरिस पुग्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले सर्जिकल स्ट्राइक, बालाकोट र अपरेशन सिन्दुरको उदाहरण दिँदै भन्नु भन्नुभयो, भारतको संप्रभुतासित कुनै सम्झौता हुन सक्दैन। यसका साथै आकाशवाणी

0: बाट समाचार पूरा भयो।
1: समाचारको प्रसारणपछि श्रोताहरू अघि अब राखिरहेका छौं मम्मत रफी अनि साथीहरूको स्वरमा यो देशभक्ति गीत।

0: FM 101 दशमलव 5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ आकाशवाणी खरसाङ पोडकास्ट।
1: नमस्कार प्रिय श्रोता मित्र, आकाशवाणी खरसाङको प्रस्तुति हाम्रो विशेष पोडकास्ट कार्यक्रममा तपाईँहरू सम्पूर्णलाई स्वागत छ।
2: नमस्कार समादेन श्रोता भन्नुहरू, म उमेश कार्की डोली उपस्थित भएको छु आजको पोडकास्ट लिएर। यो पोडकास्टमा हामी विभिन्न क्षेत्रहरूसित सम्बन्धित व्यक्तित्वहरू लिएर आउने गर्छौँ र आजको यो पोडकास्टमा पनि यस्तै व्यक्तित्व हामीसँग हुनुहुन्छ। तर त्यसभन्दा पहिले हामी हाम्रा तमाम श्रोता महानुभावहरूलाई हार्दिक स्वागत जनाउँछौँ। जो कलाकारिताको गहिरामा डुब्दछ तिनै कलाकार भिडमा पनि देखिन्छन्। आँखामा समुद्र दिएर जो हाँस्दछन् दुनियाँमा उनी हरेक दिन नौलो व्यक्तित्वमा फुल्दछन्। हजुर श्रोता, यस्तै कलाकार आज हामीसँग हुनुहुन्छ एकजना प्रतिभाशाली व्यक्तित्व, साहित्यकार, अभिनय कलाकार, निर्देशिका, गीतकार, उद्घोषिका अनि प्रथम नारी निर्देशिका, हिमालयन कला मन्दिरमा एकजना कर्मचारीको रूपमा कार्यरत अनि परालको आगोको झुठे दमैनी आज हामीसँग यहाँ हुनुहुन्छ। यसो त श्रोताहरूले अनुमान लगाइसक्नुभएको छ, यता थुप्रै प्रतिभा भएका व्यक्तित्व यहाँ हुनुहुन्छ मेनुका प्रधान। आउनुहोस्, यहाँलाई आजको यो पोडकास्टमा स्वागत जनाऊ। नमस्कार दिदी।
3: नमस्कार। आकाशवाणी खरसाङद्वारा यो पोडकास्ट कार्यक्रममा मलाई निम्त्याउनु भएकोमा आकाशवाणीका सम्पूर्ण कर्मचारी साथै भाइ उमेश कार्की डोली जसले मलाई यो अन्तर्वार्ता लिन लाग्नु भएको छ, तपाईँलाई पनि एकदमै हार्दिक धन्यवाद।
2: धन्यवाद। यहाँको थुप्रै प्रतिभाहरू छ, साहित्यिकदेखि लिएर अभिनय कलाकार है, चलचित्र अभिनेता अनि उद्घोषिका र काम पनि गर्नु। मलाई लागिरहेको छ यहाँलाई कथाबाट सुरु गरौँ भनेर है। विभिन्न क्षेत्रमा यहाँले काम गरिसक्नु, ख्याति कमाइसक्नु भएको छ र एकजना व्यक्तित्व है, यस व्यक्तित्व मान्छे त बहुप्रतिभा हुनु, साहित्यमा पनि काम गरिरहनु भएको छ, ड्रामा पनि खेलिरहनु भएको छ, फिल्म अभिनय पनि गर्नुहुन्छ, निर्देशिका पनि गर्नुपर्छ, गीत पनि गाउनुभयो अनि त्यस सँगसँगै यहाँले गीत पनि लेख्नुभयो, एल्बम पनि निकाल्नुभयो। मतलब एकजना मान्छे यति धेरै समाजको निम्ति काम गर्नु कति गाह्रो कुरो छ र यहाँले कसरी ती जम्मै चिजहरूलाई समेटेर अगाडि बढिरहनु भएको छ?
3: सर्वप्रथम त म यो कलाको क्षेत्रमा आउनुको मुख्य उद्देश्य, मलाई त थाहा पनि थिएन म यस्तो गर्न सक्छु, अभिनय गर्न सक्छु, गीत गाउन सक्छु भन्ने मलाई एकै राखेको थिएन। मलाई गीतप्रति चाहिँ पुरा चासो थियो, त्यस कारणले गर्दा मैले के गर्थेँ भने नि, सानो त्यो पहिलाको हुन्थ्यो नि टेप, त्यो टेपमा गीत बजाउँथेँ, अरुणा दिदीको गीतहरू हुन्थ्यो है, केटीले गीत गीतहरू, अब फिमेल सिङ्गरहरूले त्यसलाई गरेर गीत गाउँथेँ शब्दहरू, त्यहाँदेखि म्युजिकमा चाहिँ आफैले क्या ठुलो बनाएर त्यसलाई म्युजिक, फेरि भर्स आयो हो, तिनीहरूमा चाहिँ आफै गीत गाउने गर्थे, अब अरुणा दिदीको मान्छे सबै एउटै रगतको भन्ने गीतहरू, त्यस्तोहरू गीत गाउँथे। बाहिर निस्किनु पनि अप्ठ्यारो लाग्थ्यो र एउटा कमरामा बसेर त्यो गर्थेँ है, मतलब मेरो इच्छा थियो रहेछ।
2: तपाईँको हामीले जाने अनुसार तपाईँको सुरुवाती इच्छा नै सङ्गीतप्रति थियो, एउटा गायिका बन्नुथ्यो
3: हजुर
2: है, तपाईँले गायिका पनि गाउनु, यो गायन क्षेत्रमा तपाईँ जब प्रवेश गर्नुभयो नि तपाईँसँग बसन्ती शाह है जसले चाहिँ तपाईँलाई यो बाटो देखाए भनौँ न,
3: हजुर हजुर,
2: कस्तो सम्बन्ध थियो?
3: बसन्ती चाहिँ मसँग स्कुलको साथी, एकदमै राम्रो नृत्य कलाकार, अहिले पनि निर्देशिका हुनुहुन्छ, उहाँले नृत्यको स्कुलमा नानीहरूलाई प्रशिक्षण दिइरहनु भएको छ है। उहाँ र मेरो चाहिँ अब स्कुलको एकदम मिल्ने साथी, बसन्ती आफै पनि एउटा राम्रो कलाकारहरूको घरानाको कान्छा बाजे।

0: छविलाल शर्मा कि छोरी, गणेश शर्मा कि बहिनी, कमल शर्मा कि बहिनी,
1: उहाँको परिवारमै जम्मै त्यो कलाकारहरू
0: हजुर हजुर. त्यस कारणले गर्दाखेरि चाहिँ मेरो गाउने इच्छा थियो, अन्त मैले त्यसलाई भन्थेँ म तोतो भने, अन्त मलाई त कस्तो गीत गाउनु मनपर्छ हो भने, अन्त त्यसले ए हिँड्न कला मन्दिर, उहाँको त बाबा पनि पहिला प्रेसिडेन्ट बसिसक्नु भएको कला मन्दिरको है, हिँड्न त कला मन्दिर भन्ने, अब कला मन्दिर घरबाट जान दिन्छ दिँदैन त्यो पनि छैन, तर आमालाई भनेर मेरो आमाले पुरा सपोर्ट गर्नुहुन्थ्यो मलाई, बुवाले अलिक स्ट्रिक्ट गर्नुहुन्थ्यो है, अनि त्यसबाट त्यहाँदेखि मलाई एक दिन लग्यो त्यसले, त्यहाँ गएर मैले ठुला ठुला कलाकारहरू भेटेँ कला मन्दिरमा है, गीत गाउनु चाहिँ म त ब्याकग्राउन्ड बसेर गीत गाउँथेँ, त्यसले इच्छा छ भनेर पनि मलाई त्यो डान्सको गीतहरू चाहिँ पुरै गीत गाउँथेँ मैले त्यति बेला, म त्यति बेला फर्स्ट टाइम मैले डान्सकै गीत गाएँ, त्योबाट सबैजना चिन्दै गयो, सबैले माया गर्दै गरे हिमालय कला मन्दिरमा. हिमालय कला मन्दिर चाहिँ यस्तो संस्था हो कि जहाँ चाहिँ ठुलाहरूले हामी सानोहरूलाई त्यस बेला चाहिँ नानीहरू आफ्नो छोराछोरी जस्तो माया गर्थ्यो.
1: र तपाईँको यो यो अहिले पनि तपाईँको सम्बन्ध कस्तो छ उहाँसित?
0: एकदमै राम्रो छ. अस्तिको दिन पनि एउटा किताब विमोचनमा सँगै थियौँ हामी दुईजना, फोटो खिचाखिच गऱ्यौँ.
1: मतलब तपाईँलाई यो कलाकारको क्षेत्रमा ल्याउनुमा
0: हजुर
1: उहाँको एउटा
0: एकदम ठुलो हात छ, ठुलो हात छ.
1: मतलब
0: हजुर म एकदम आत्मस्वीकृत म जहाँ पनि भन्ने गर्छु, मलाई चाहिँ हिमालय कला मन्दिर लाने चाहिँ बसन्ती नै हो, बसन्ती शाह हो.
1: पछि लोक मनोरञ्जन शाखामा
0: हजुर
1: यहाँले काम गर्नुभयो पेसागत रूपमा कर्मचारी.
0: हजुर
1: त्यहाँ कसरी प्रवेश भयो?
0: लोक मनोरञ्जन शाखामा चाहिँ कस्तो थियो भने पहिला नृत्य र सङ्गीत मात्रै थियो विभाग, दुईवटा विभाग थियो, अनि पछि आरपी लामा सर जो अब वरिष्ठ साहित्यकार हुनुहुन्छ, हाम्रो प्रशासनिक अधिकारी पनि हुनुहुन्थ्यो उहाँ, र उहाँको जोडले गर्दाखेरि चाहिँ अब दार्जिलिङमा हामी त्यति बेला चाहिँ मतलब नाम अलिकति स्थापित गरिसकेका थियौँ, मैले अन्देउरा लुन्छ नाटक खेलिसकेको थिएँ, पराल कागज चलचित्र पनि खेलिसकेको कारणले गर्दाखेरि अरू पनि थिए हाम्रा सिनियर कलाकारहरू, जसमा किरण ठकुरी, विश्वमणी हिङमाङ है, मरिमित लेप्चा, बिमला सुब्बा, उनीहरू सबैले मणिकमल छेत्री म्युजिकमा पछि आउनु भएको है, उहाँहरूसँग सरले चाहिँ के सोच्नु भयो होला जस्तो लाग्छ भने मैले मेरो कति कुरा भन्छु भने, दार्जिलिङ यति राम्रो राम्रो कलाकारहरू नाटकमा अभिनयमा छ, किन नाटक विभाग नखोल्नु भनेर उहाँको जोड जबरजस्तीले पश्चिम बङ्गाल सरकारको इन्फर्मेसन एन्ड कल्चर डिपार्टमेन्टमा उहाँले कोसिस गर्दा गर्दाखेरि नाटक विभाग खोलियो. त्यहाँदेखि हामी आएर काम गर्न थालेको 1980 खोलिएको नाटक विभाग लोकमनोरञ्जन शाखाको.
1: स्कुल अध्ययनभरि कुनै नबोल्ने एकदम साधारण हुनुहुन्थ्यो
0: है, एकदम साइ नेचरको म
1: हजुर. अनि त्यो एउटा लजालु प्रवृत्ति भएको स्कुलभरि कुनै कार्यक्रममा सहभागी हुनु भएन, कसरी एकैचोटि त्यो यति बिना कलाकारी त यति बिना प्रतिभाहरू जन्मियो?
0: हजुर मेरो फ्यामिलीमा पनि कोही छैन यो कलाको क्षेत्रमा, कोही कोही कोही छैन है. अनि मलाई अब जब म कला मन्दिर गएँ बसन्तीले लगेर त्यहाँ गएर ठुलाहरूको हामीले माया, हाम्रो त्यो सङ्कोचपनाहरू निकालिदिनु भयो. स्कुलमा पनि प्रोग्रामहरू हुन्थ्यो है, मैले अरूले प्रोग्राम गरेको देख्थेँ, ती अब इच्छा त थियो तर अब गुरुआमाहरूसँग हामी कति डराउँथ्यौँ. पछि गएर जब कला मन्दिरमा गएपछि ठुलाहरूले जति पनि ठुला हाम्रा गुरुहरू थिए है, गीतमा भयो यता नृत्यमा भयो, उहाँहरूबाट चाहिँ यति साह्रो माया पाएँ कि घरमा जस्तो भयो क्या, घरको वातावरण उहाँहरूले आफ्नो छोरी छोरीहरू जस्तो गरेर हामीलाई वातावरण भन्दा त्यो खुलिँदै गएको होला जस्तो मलाई लाग्छ.
1: एउटा तपाईँ भारतीय नाट्य क्षेत्रमा अभिनय क्षेत्रमा चाहे नाटकमा होस् या चलचित्रमा होस् एउटा स्थापित र एउटा प्रतिष्ठित अभिनय कलाकार हुनुहुन्छ है, स्थापित भइसक्नुहुन्छ तपाईँलाई
0: भन्छन् सबैले त्यो चाहिँ
1: चिनिसक्नु, एउटा स्थापित कलाकार एउटा त्यो वरिष्ठ कलाकार भइसक्नु भएको छ. यो यात्रा कसरी सुरु भयो?
0: यो चाहिँ कस्तो भने, हिमालय कला मन्दिरमा जब म त्यहाँ थिएँ है, मनबहादुर मुखिया दाजु, पी अर्जुन, त्यति बेला अर्जुन प्रसाद भनेर भनिन्थ्यो, उहाँहरू एकदमै मिल्ने साथीहरू, दुईजना नाटकका अब दिग्गज कलाकार, नाटककार, निर्देशकहरू हुनुहुन्थ्यो. अनि त्यस बेला 1972 सालमा मैले जब कला मन्दिरमा नृत्य नाटिकाहरू हुँदाखेरि ब्याकग्राउन्ड भोइसहरू दिन्थेँ, पार्श्व स्वरहरू क्या दिने गर्थे, त्यति बेला चाहिँ अब सायद मेरो त्यो डायलग डेलिभरीहरू मन पऱ्यो होला मनबहादुर दाजुलाई, अनि एकचोटि भन्नुभयो मैले अन्देउरा लुन्छ

0: एउटा नाटक गर्दैछु अनि देव रहन्छु भन्नुभयो होइन, एउटा नाटक गर्दैछु तिमी खेल्छौ मेनका भनेर भन्नुभयो है। अन्तखेरि अब मैले मेरो भित्र इच्छा थियो होला मैले पनि हुन्छ भनेर भने, त्यसरी चाहिँ म अभिनयमा पसेँ। उहाँले अनि देउराल हुन्छ 1972 सालमा 72 है उहाँले नाटक गर्नुभयो, अनि त्यसमा मलाई उहाँले ठुलो रोल दिनुभएन, कान्छी दिदीको अलिक सानै रोल भन्दा पनि कि रोलै थियो त्यसमा मलाई हाल्नुभयो। अन्त पछि उहाँले भन्नुभयो क्या, मेनुका तिमीलाई मैले त साह्रै सानो रोल दिएछु भनेर भन्नुभयो क्या। अन्तखेरि ठिकै छ, मलाई त्यसमा सुहाउँथ्यो। त्यसमा चाहिँ एउटा म्यारिड वुमन केटीहरूलाई घाँस दाउरामा जाँदाखेरि केही अर्ती बुद्धि दिने बाटो भयो, चौतारीमा बसेर, त्यो रोल थियो क्या मलाई, तर राम्रै लाग्यो। अनि पछि गएर मैले यो नाटकलाई निर्देशन पनि गरेँ 2006 2006 सालमा, दोस्रोचोटि जब गोर्खा दुःख निवारक सम्मेलनको कौस्तुभ जयन्ती भयो 75 उसमा गर्दाखेरि चाहिँ एमबी दाजुले उताबाट मलाई चिठी पठाउनु भयो, मेनका म त आउनु भ्याउँदिनँ, मेरो कलेज छ अनि तिमीले निर्देशन गर भनेर भन्नुभयो है। मैले एक्लैले गरेँ किन, किरण ठकुरी अब एउटा स्थापित कलाकार, उहाँले अब पहिलादेखि नै गर्नुभएको भनेर, किरणले पनि गरोस् न भनेर मैले दाजुलाई भन्दा, दाजुले ठिकै छ नि त भनेर भन्नुभयो, तिमी मिलेर गर न भने म चाहिँ खेल्नु चाहिँ आउँछु भन्नुभयो। अन्त आउनु भएर हामी त्यो निर्देशन पनि गरेँ, अनि त्यही नाटकदेखि चाहिँ मेरो यो अभिनय यात्रा सुरु भएको।
1: नाटकको यात्रामा हेर्दा तपाईँको अनि देउराली जुन छ
0: सर्वप्रथम
1: माइल खुट्टी,
0: एकदमै माइल खुट्टी हो
1: है, यहाँबाट तपाईँको यात्रा सुरु हुन्छ। यति लामो यात्रा छ, त्यसमा अभिनय नाटककै कुरा गर्दाखेरि अनि देउराली जुन छबाट यहाँको सुरु भएको छ, फेरि इतिहास दोहोरिन्छ साह्रै त्यस समयको धेरै चर्चित
0: 1955 त्यो मार्गसोपटी गार्डनको
1: असत्यम अशिवम असुन्दरम, त्यो फेरि फर्कला, क्रसमा टाङ्गिएको जिन्दगी, कालो गुलाब, व्यापार, गीती नाटक, गीती गोविन्द, रातको प्रथम प्रहर, अन्डर सेक्रेटरी, मुना मदन, ज्वाला, जिब्रो सङ्घर्ष र यस्ता कैयन झन्डै झन्डै यहाँले 150-200 भन्दा अधिक नाटक र चलचित्रहरूमा यहाँले अभिनय गरिसक्नुहुन्छ। गायनबाट अभिनयमा जाँदा गायन तपाईँको छुट्यो,
0: अनि पछि मैले लोक मनोरञ्जन शाखामा गएपछि चाहिँ डान्सको गीतहरू फेरि गाउँथेँ, उस पनि गीत गाउँथेँ, स्टेजमा पनि गीत गाउँथेँ। जस्तो हाम्रो म्युजिक डाइरेक्टर चाहिँ मणिकमल दाजु हुनुहुन्थ्यो, मणिकमल दाजुसित मैले धेरै गीत गाएँ मञ्चमा, मतलब बाहिर चाहिँ गरिनँ तर अफिसको जुन चाहिँ हुन्थ्यो नि प्रोग्रामहरूमा त्यसमा धेरै ठाउँमा मैले गीत गाएँ मणिकमल दाजुसित।
1: यहाँको सबैभन्दा चर्चित अहिलेसम्म पनि दर्शकहरूले मन पराइरहेको
0: हजुर
1: है सुनको औँठीको चर्चा नगरी यहाँलाई अपुरो हुन्छ है
0: हजुर।
1: र यहाँ यो यात्रामा कस्तो थियो यात्रा जीवनको, यो नाटक
0: सुनको औठी चाहिँ लक्ष्मण श्रीमल दाजुको नाटक हो, सबैलाई थाहा भएको हो, हुँदा रामराज्य नहुँदा वनवास, उहाँको सर्ट अब त्यो नाटक छ है, त्यो नाटक लघु नाटकलाई चाहिँ हामी लोकमनोरञ्जन शाखामा हुँदाखेरि चाहिँ उहाँनिर गर्ने एउटा थियो, उहाँ दिनुभएको उसले श्रीमल दाजुले अफिसमा दिनुभएको, त्यसलाई हामीले अब छोटो साह्रै छोटो नाटक भएर पूर्णाङ्कीकरण गर्नु भनेर चाहिँ किरण ठकुरीले, किरण ठकुरी सँगसँगै पनि अरू हाम्रा देवराज शेर्पा, प्रह्लाद छेत्री बितेर गए, उहाँहरूको पनि ठुलो योगदान छ। हामी सबैजनाले अब यस्तो टाइलाग गरौँ न, यसो गरौँ न, यसो गर्दा राम्रो हुन्छ भन्ने हुन्छ नि त, अन्त किरणले त्यो चाहिँ पूर्णाङ्कीकरण गर्यो, अनि त्यसपछि त्यो नाटक हामीले रिहर्सल गऱ्यौँ अफिसमा हुँदाखेरि है, त्यहाँदेखि नाटक विभागमा हुँदाखेरि रिहर्सलहरू गऱ्यौँ, तर हाम्रो बजेट हेरेर हो क्या के हो त्यो मिल्दै मिलेन, त्यो पासै भएन। च्याप्टर बन्द भए पनि पछि अब धेरै वर्ष बितेर गयो है, बितेर जाँदाखेरि अब जब चाहिँ शहीद दुर्गा मल्लको शालिग संसद परिसरमा बनाउने भनेर जब कुरा भयो, त्यति बेला चाहिँ मलाई चाहिँ कस्तो लाग्यो भने हामीले जानेको त अभिनय त हो, कसैले टिकट बेच्दैछ, कसैले क्यालेन्डर बेच्दैछ, कसैले के, कसैले आर्थिक सहयोग गर्दैछ, ठुलाहरू सानोदेखिले स्कुल स्कुलमा पनि चन्दा उठाउँदैछ। अन्त मैले यसो सोचेँ, मेरोमा स्क्रिप्ट त छँदै थियो, यसो गरेँ, त्यो अब यो गऱ्यो भने त राम्रो हुन्छ होला हौ अब कमेडी पनि छ अलिअलि चल्छ होला जस्तो लाग्यो. सबभन्दा पहिला म गणेश रिजाल अङ्कलकोमा गएँ. गणेश रिजाल उहाँ त अब उहाँलाई त भीष्म पितामह नाटकको भनेर

0: कालेबुङले उहाँलाई उपाधि पनि दिइसकेको छ है। अनि गएँ त्यहाँबाट चाहिँ नाटक हामीले सुरु गर्ने चाहिँ जमर्को गऱ्यौँ है, जमर्को गऱ्यौँ, मुहुर्त पनि गऱ्यौँ है। देवराज त्यति बेला देवराज शेर्पा पहिला रातको प्रथम पहर नाटक प्रताप सुब्बा दाजुको गरेकोदेखि एकैचोटि 22 वर्ष बाद यो सुनकौटीमा, अनि जब मुहुर्त हुने बेलामा त त्यो त हतालिन्छ होला, सक्दिनँ होला हौ, सक्दिनँ,
1: कन्फिडेन्स
0: हराइसकेको मान्छे सक्दिनँ होला भन्दा मैले चाहिँ गरेको काम त भइहाल्छ त भने त्यहाँदेखि त्यो दिन गर्दाखेरि सबैले जतिजना आउनु भएको थियो दर्शकहरू मन पराइदिनु भयो, त्यो प्रकारले चाहिँ सुनको औँठी चाहिँ भयो।
1: सुनको औँठी यति साह्रो प्रसिद्धि पाउँछ, यसले यति ख्याति पाउँछ, र त्यही सुनकै औँठीको माध्यमद्वारा
0: हजुर
1: जम्मै कलाकारहरू चर्चित पनि भए।
0: हजुर
1: यस्तो सोच थियो यसले यति उपलब्धि पाउँछ भन्ने तपाईँलाई आशा थियो?
0: एकदमै थिएन नि, थाहै थिएन अब त्यो, तर हामीले चाहिँ मेरो चाहिँ के थियो भने एउटा नाटक गरेर अलिकति पैसा चाहिँ दिन सकौँ, हाम्रो कन्ट्रिब्युसन चाहिँ होस्, त्यो
1: एउटा सहयोगको निम्ति सुरु गरेको नाटक यति साह्रो चर्चित भयो,
0: राम्रो इन्टेन्सनले गरेको रहेछौँ, गरेको थियो र राम्रो भयो।
1: जब नाटकमा यथार्थ कुराहरू हुन्छ अनि त्यसलाई हास्य रूपमा जब प्रस्तुत हुन्छ, त्यसले गर्दा नाटकको अहिले पनि
0: हजुर
1: श्रोताले मन पराउँछन्
0: भन्ने हजुर
1: एउटा ज्ञान पनि यहाँ नाटकको जुन
0: एकदमै त्यो त एकदम सत्य हो
1: है। नाटक यसरी हराउँदै यहाँले परालको आगो चलचित्रमा जेठे दमिनीको भूमिका निर्वाह गर्नुभयो,
0: हजुर
1: यो तपाईँको प्रथम चलचित्र थियो,
0: हजुर
1: कस्तो अनुभव थियो त्यो परालको आगोमा?
0: अब हामीले फिल्महरू हेरेको मात्रै देखेको पनि थिएनौँ, क्यामेरा पनि देखेको थिएन, तर फोटोतिर देखेको क्यामेरा त हो है। त मेरो फर्स्ट सिन अब गर्नुपर्ने थियो, अब ड्रेसहरू लगाएँ के गर, दाजुले हेर्नुभयो है त्यो यस्तो यस्तो गर, यस्तो घरबाट लुगाहरू सबै लगेर गएको त्यति बेला कस्तो हुन्छ है, आफू सबै लाउने पर्ने गरे आफ्नै घरबाट लगेर गएको अनि यो भनेर तर पुरा हाँस्नुपर्छ हाँस्नुपर्छ भनेर भन्नुभयो कि। अन्तखेरि अब सबैजना अब फर्स्ट गरेको अनि प्रताप दाजुले भन्दाखेरि मैले माथिबाट आएँ मेरो बेला हाँस्दै लोग्ने मान्छेले पानी बोकेको कति नसुहाएको आयो भनेर यो डाइलग थियो क्या, एकदमै अब म हाँसेको देखेर त त्यो अब ओके एकैलाई म सर्ट ओके भयो, फर्स्टको पनि फर्स्टमै ओके भयो कि। त्यहाँको क्यामराम्यानहरूको अब यत्रो त अब नयाँ अब सानै थिएँ म अब होइन, केटी अब उमेर पनि त्यति नभएको यसले गर्छ कि गर्दैन, हाँस्नु सबभन्दा ठुलो छ, डाइलग बोल्नु त केही छैन, हाँस्नु चाहिँ यसले हाँस्छ कि हाँस्दैन भनेर भइरहेको रहेछ मनमा। अहिलेसम्म म जस्तो सक्यो क्यामेरा कट भनेपछि त क्यामराम्यान सुनिल चक्रवर्ती यसरी गाला यसो समय त नि मलाई गालामा चुप्पा खाएको, अब गर्नु सकेछु जस्तो लाग्यो त्यति बेला, आफूलाई पनि खुसी लागेको क्या। अनि एउटा कुरा यही चलचित्रमा चाहिँ यो कलकत्तातिर पनि चल्यो है, कलकत्ता पनि राम्रो चल्यो, यसैमा चाहिँ मैले फर्स्ट एन्ड वान एन्ड ओन्ली भनौँ न क्रिटिक सर्कल अफ इन्डिया पुरस्कार मैले पाएँ है, जसमा चाहिँ मेरो नाम पछाडि चाहिँ इन्डियाज प्राइड लेखेको छ, भारतको गौरव होइन इन्डियाज प्राइड लेखेको छ है।
1: यहाँले यहाँले 35-40 जस्तो फिल्म गरिसक्यो,
0: हजुर गरिसक्नु
1: भर्खरै उनको सिटर,
0: हजुर
1: त्यो ब्ल्याक एन्ड व्हाइट फिल्मबाट सुरु भएर अहिलेको लेटेस्ट टेक्नोलोजी कतिको अन्तर पाउनुभयो?
0: हुन त क्यामेरा त क्यामेरै हो, त्यस्तो केही फरक त लाग्दैन है, उहाँहरूले अब जुन डाइलग दिन्छ त्यसलाई याद गर्यो त्यसलाई भन्नु हो, त्यही हो कुरा त, कलाकार त त्यही हो, अन्त टेक्निकल साइड एकदमै विकसित भएर गएको छ होइन, डेभलप भएर गएको छ, उहाँहरूले त्यो पक्षबाट गर्नुहुन्छ, तर अभिनय कलाकारहरूले चाहिँ प्राय त्यही नै लाग्छ मेरो विचारमा चाहिँ त्यस्तो प्रकारले क्या गरेको त्यो नाटक चाहिँ एकदमै याद आउँछ।
1: अहिले सम्झिँदाखेरि मजाको क्षण पनि हो,
0: एकदमै हाँसुट्छ नि अहिले सम्झिँ, त्यति बेला डरले तुर पनि अब भोलि अर्को नाटक गर्नु दिन्छ दिँदैन, अर्को प्रोग्राम गर्नु दिन्छ दिँदैन, त्यस्तो पनि हुन्थ्यो क्या।
1: यहाँले धेरै वर्ष पछाडि फेरि एउटा गीत एल्बम निकाल्नु भयो, यतापट्टि जान्छौँ, यहाँको सङ्गीत पनि भुल्न गाह्रो भयो एल्बम शान्ति ठटालको सङ्गीत रचनामा है, यहाँ थुप्रै गीत, यो सोच फेरि कसरी आयो कि गीत निकाल्नुपर्छ मैले, यो एल्बम निकाल्नुपर्छ भनेर?

0: होइन म कोही कोही बेला यसो मनमा के आउँदा सधैँ अब गीतकारै छ होइन है म वास्तवमा
1: हजुर
0: है
1: वाह
0: गीतकारै छैन कोही कोही बेला यसो लेखौँ कि जस्तो लागेर लेख्थेँ है एउटा दुईवटा अगाडि पनि लेखेको थिएँ त्यहीँ पछि गर्दै जाँदा थुप्रिँदै गयो अन्त थुप्रिँदै गएपछि चाहिँ गर्न मलाई एउटा चाहिँ के लागेको थियो भने मैले गरेको उसमा चाहिँ एउटा फिमेलले नै गरोस् भन्ने लाग्थ्यो क्या
1: हजुर
0: फिमेल सङ्गीतकारले नै सङ्गीत भरेर गरोस् भन्ने त्यहीँ मैले दिदीलाई भने दिदीले अँ गरौँ न त भनेर भन्नुभयो रोना उसले प्रड्युस गरेको रोना त अब गीत गाउने इच्छा गरेको सिङ्गर हो एउटा होइन अनि उसले पनि हुन्छ भन्ने विचार प्रड्युस गर्यो मैले पनि अलिकति त लगाएँ तर म सबै रोनाले नै गरेकै भन्छु है उसले गर्दा नै भएको अनि त्यसरी चाहिँ तिनजना अस्ति भर्खर पनि मेरो यो गीतमा कुञ्जुनीको पाप पलेटीमा दुर्गा खरेलले गाउनु लाउनु भयो शान्ति दिदीको सङ्गीत भनेर है त्यसमा पनि दुर्गाले भन्यो मलाई चाहिँ एउटा फिमेलले गरेको फिमेलले नै प्रिमियर प्रड्युसर हुँदा झन् राम्रो तिनजनाको मेल भएर
1: एउटा
0: चाहिँ
1: मिल भएर
0: हजुर
1: है
0: त्यस्तो
1: तर
0: लाग्यो
1: आफैले
0: पनि
1: किन गाउनु भएन तपाईँ जब गाउनु म हामीलाई थाहा छ यहाँले गोर्खा दुःख नरिवारक सम्मेलनमा
0: हजुर
1: पनि दुर्गा खरेलसँग जोडी भएर गीत
0: हजुर
1: गाउनुभयो
0: हजुर
1: है
0: जसयोन्जन सरको उयो
1: ज शब्दमा
0: शब्दमा
1: तर यहाँ आफ्नै एल्बम निकालेर किन गाउनु भएन यहाँलाई त्यो गाउने
0: यस्तो
1: रहर किन भएन भने
0: होइन रहर त हुन्छ नि तर पनि यस्तो धेरै वर्षको अन्तरालमा चाहिँ त्यो प्र्याक्टिसै भएन म नाटकपट्टि एकदमै डुबेर गएँ नाटक अभिनयपट्टि नाटक फिल्मपट्टि प्र्याक्टिसै अब भएन भने कतै कतै सुरहरू यताउता हुन्छ भन्ने पनि डर पनि भयो त्यस कारणले नगरेको यसमा चाहिँ शान्ति दिदीले भन्नुहुन्थ्यो तिमीले पनि एउटा गीत त गाउनुपर्ने थियो मेनुका भन्नुहुन्थ्यो क्या शान्ति दिदीले पनि
1: र यहाँले एउटा पुस्तक निकाल्नु भएको छ निफन्न नसकेका सम्झनाहरू कतिवटा सम्झनाहरू यस्तो हुन्छ त्यसलाई हामी फ्याँक्नै सक्दैनौँ मनभित्र गाडेर बसिहाल्छ है यो सम्झना यो पुस्तकको आकार जुन रूप दिनुभएको छ यहाँले आफ्ना स्मरण संस्मरणहरू यसमा समावेश गर्नुभएको छ है धेरै सुन्दर पुस्तक छ हाम्रा श्रोताहरूलाई पनि पढ्ने हामी यहाँबाट अनुरोध गर्छौँ र यो पुस्तकबारे केही बताइदिनुहोस् न
0: यो
1: यो
0: पुस्तक
1: कसरी
0: चाहिँ
1: आयो अनि
0: हजुर कस्तो पुस्तक म धेरै अब धेरै ठाउँमा म कार्यक्रमहरू गरेँ कुनै ठाउँमा म अभिनय गर्नु गएँ कुनै ठाउँमा म कार्यक्रम सञ्चालिकाको रूपमा अब अनाउन्सरको रूपमा पनि गएँ कुनै ठाउँमा यो अभिनय सुटिङको क्रममा पनि गएँ है त्यस्तो धेरै धेरै घटनाहरू मलाई क्या छुयो कतिवटाले अन्त यो कुरा त अरूले पनि सुन्नुपर्छ यो पनि जानेको भए मैले भन्नु पाएको भएदेखि चाहिँ राम्रो हुन्थ्यो भन्ने अब जस्तै हामी अब उता बोडोल्यान्ड गएको कुराहरू बोडोल्यान्डका मा उसहरू कस्ता छन् नेपालीहरू गोर्खाहरू त्यहाँनिर कसरी बसेको छ उहाँहरूको के चाहना छ कसरी चाहिँ हामीलाई स्वागत उसहरू गर्यो उहाँहरूले कस्तो आत्मीयता बाँडे हामीसित भनेको जस्तो लाग्थ्यो मलाई क्या अनि यो कुरा अरूले पनि भन्नुपर्छ जस्तो लागेर मैले कतिवटा पत्र पत्रिकामा छापेँ अन्त छापिसकेपछि त यो पेज त कुनै कहाँ जान्छ त्यो अर्को कुनै कहाँ जान्छ अनि सबैलाई चाहिँ समेटेर किन एउटा पुस्तक नबनाउनु भन्ने हेतुले चाहिँ यो बनाए किताब निकालेको मैले निफन्न नसकेका सम्झनाहरू
1: यहाँनिर एकजना हाम्रा वरिष्ठ साहित्यकार है कृष्ण सिंह मुक्तान सरले यहाँको भूमिका र आशीर्वाद पनि लेख्नु लेख्नुहुन्छ नाट्य विद्या त श्रीमती प्रधानको जादुमै कला हो किशोरी अवस्थादेखि अहिलेको परिपक्व उमेरसम्म अद्भुत अभिनयद्वारा उहाँले आफ्ना सबै दर्शकहरूलाई आफ्नो अभिनय कलाले अचम्भित पार्नुभएको छ उहाँको अभिनय कलाले स्वत स्फूर्त सबैलाई मोहित पार्छ यति राम्रो यहाँले एउटा आशीर्वाद है
0: एकदमै आशीर्वाद उहाँको आशीर्वाद छन्
1: यहाँनिर एउटा चिज उहाँले फेरि जोड्नु भएको छ आफैलाई एक कुशल नाटक अभिनेत्रीदेखि एक किंवदन्ती कलाकार बनाउनु भएको छ ठुलो कुरा लेख्नुभएको
0: एकदमै सरले सरको आशीर्वाद म सानो हुँदा सायद म जामै लाउँथेँ कलकत्तामा प्रोग्राम भएको थियो अनि देउराल लुन्छ यो 75-76 सालको कुरा हो है त्यहाँ जाँदा उहाँले नाटक हेर्नु भएको रहेछ उहाँ कलकत्तामा जेलको आइजी के हुनुहुन्थ्यो उहाँ हुँदाखेरि हेर्नु भएको रहेछ उहाँले त्यो आँखामा बसिरहेको रहेछ क्या मलाई हेरेको जहिले मलाई कुरा गर्नुहुन्थ्यो मेनका नानीलाई मैले यत्रो जामा लाउँदा देखेको त्यो स्टेजमा आहा अब त्यसो भन्नुहुन्थ्यो जहिले पनि है उहाँ फेरि यति संस्मरण शक्ति भयङ्कर छ सरको अनि उहाँले अब यो

0: नगाह्रो भयो, कुरा गरिरहनु हुन्छ, निफन्न नसके बिर्सिनै हुन्न, मलाई भेटेकै त भुल्न गाह्रो भयो, निफन्न नसकेका सम्झनाहरू भनिहाल्नुहुन्छ। अनि मैले त्यो मोहन पुकार दाजुको नाटक गरेको थिएँ है, अन्त आपद विपद सङ्कट, त्योमै हेर्नु आउनु भएको थियो, त्यो कुराहरू गरिरहनुहुन्छ क्या। अनि सरले अब त्यो सबै सायद फर्स्ट मेरो जुन चाहिँ एक्टिङ गरेको थिएँ अनि देउराल डुन्सामा, त्यहाँदेखि प्रभावित हुनुभयो होला मलाई उहाँले, प्रत्येक कुरा प्रत्येक पाली के अरे उहाँले मैले गरेको कामहरूमा उहाँले चासो दिन थाल्नुभयो होला, र म त्यसरी नै उहाँको हृदयमा पस्न सकेँ जस्तो लाग्छ, र आशीर्वाद स्वरूप यति लेखिदिनु भएको उहाँप्रति पनि आभारी छु।
1: यहाँले उद्घोषणा पनि गर्नुहुन्छ, विभिन्न विधा छ, यो भिन्न भिन्न छोटो छोटो विधा हो
0: हजुर
1: है। उद्घोषणा गर्ने रहर कहाँबाट आयो अनि यो यसमा कसरी प्र्याक्टिस भयो?
0: विशेष हिमालय कला मन्दिरबाटै है, एउटा हिमालय कला मन्दिरको कार्यक्रममा जाँदा म उद्घोषणा पनि गर्थेँ, गीत पनि गाउँथेँ, ड्रामा पनि खेल्नु पर्थ्यो। अब त्यस्तो भने त्योभन्दा अगाडि अलिअलि गर्दै जान्थेँ, पहिला त म त कस्तो बोल्नु पर्दा त गुटुक्यो थुक क्या, डर लागेर त्यस्तो हुन्थ्यो। पछि गर्दै जाँदाखेरि अरूले मन परायो मैले बोलेको है, अनि गरिदिनुहोस् न भनेर भन्दाखेरि नै भन्नु सक्दिनँ, फेरि मेरो एउटा नराम्रो बानी हो कि राम्रो बानी हो, कसैले यसरी गरिदिनुहोस् न भन्यो भने नै नै भन्नु सक्दिनँ। त्यसरी गर्दै गर्दै गरेर म चाहिँ उद्घोषण चाहिँ अलि राम्रै गर्दो रहेछु क्या हो भने, तर म यो क्षेत्रमा चाहिँ मलाई एकदमै मेरो गुरु नै भनौँ, उहाँले मलाई सिकाउनु त भएन, पी अर्जुन दाजु, अर्जुन प्रसाद दाजुको, उहाँको त्यो गराई उद्घोषणा गराई नेपालीमा इङ्ग्लिसमा, उहाँको त्यो भाषा शैली एकदमै राम्रो लाग्थ्यो है, अनि उहाँबाट प्रभावित पनि भएर पनि हो कि जस्तो पनि लाग्छ। अनि एकताल चाहिँ त्यो लोरिटो कलेजको मिस हुनुहुन्थ्यो नि वाङ्दी, मिस वाङ्दी, उहाँले त मेनका बहिनी बहिनीले त अरूहरूलाई अनाउन्समेन्टको लागि अब यो उद्घोषणाको त ट्रेनिङ दिनु नि हो, अब ट्रेनिङ यो उद्घोषणा भन्ने कुरा चाहिँ ट्रेनिङमा त हुँदैन नि, आफूभित्र जे छ त्यो कुरा भन्नु पर्यो। कोही बेला बाहिरबाट अरू प्रोग्राम गर्दै गर्दा यो गरिदिनुपर्छ, यो गर्दै मेरो अगाडि पछाडि अथवा यो प्रोग्राम हुँदैन त्यसलाई
1: प्रेजेन्स
0: एकदमै हुनुपर्छ नि त, त्यो कुरा चाहिँ मैले सुजाता बराइली हुनुहुन्छ, डाक्टर सुजाता बराइली, उसलाई चाहिँ मैले अलिकति सिकाएँ है, अन्त उसले चाहिँ गर्छ, जहिले पनि बेचारा मेरो नाम लिन्छ क्या। अब अन्त यस्तो भयो, मलाई चाहिँ के लाग्छ भनेदेखिलाई मेरो अगाडि आएको कामलाई चाहिँ मैले कहिल्यै नाइ भनिनँ, आउँदै गयो, अवसर पाएको म होला है, अन्तखेरि गरी हेरौँ न त, गऱ्यो भने पनि राम्रै हो, सफल भयो भने राम्रै हो, सफल भयो अनु होइन अनुबल त अनु हो त बटु छ।
1: कहिले तपाईँ असफल हुनुभयो?
0: असफल खै त्यस्तो त लागेको छैन,
1: अब हामी समय पनि सकिसकेको छ र अब हामी यहाँ बिदा जान्छौँ। अन्तमा के भन्न चाहनुहुन्छ हाम्रो श्रोताहरूलाई?
0: श्रोतावर्गलाई सबैले नै, श्रोतावर्ग पनि दर्शक वृन्द जति पनि हुनुहुन्छ है, सबैले मलाई धेरै माया दिनुभएको छ, सम्मान इज्जत दिनुभएको छ, यहाँ मात्र होइन नेपाल नेपालमा पनि अहिले मलाई चिन्छ अलिकति भए पनि है, अनि जति पनि हाम्रा दर्शकहरू हुनुहुन्छ, जति पनि मेरो श्रोताहरू हुनुहुन्छ, सबैले नै मलाई माया गरिदिनु भएको छ, त्यसको निम्ति म एकदमै आन्तरिक हृदयबाट आभारी छु। अनि आज यो अब रेडियो कस्याङमा आएर तपाईँहरूले मलाई मायाले त बोलाउनु भयो होइन, अनि त्यसको लागि पनि धन्यवाद दिँदछु तपाईँहरूलाई है। अनि म एउटा कुरा के भन्न चाहन्छु भने, जति पनि नयाँ आउनुहुँदैछ गर्नुहुँदैछ, उहाँहरूले चाहिँ एउटा लगनशीलता हुनु पर्यो कुनै काममा गएपछि, अनि त्यसमा एउटा डेडिकेसन त भइहाल्यो, डिसिप्लिन सबभन्दा ठुलो, ठुलोहरूको इज्जत,
1: इमान्दारिता
0: त हुनैपर्छ, लगनशीलता इमान्दारिता यो के अरे उज पनि हुनै पर्यो, अनि समर्पण हुनु पर्यो कुनै काम गरेको छ। म चाहिँ कुनै कसैको केही काम गरेँ भने मतलब मलाई जहिले पनि मोहन पुकार दाजुहरूले एसिस्टेन्टमा राख्नुहुन्छ क्या, अब गरेपछि म आफ्नो म जुनै प्रोजेक्टमा पसे पनि म चाहिँ आफ्नो यो मेरो हो भन्ने प्रकारले गर्छु क्या।
2: हवस् त श्रोता मित्र, हजुरहरू हुनुहुन्थ्यो 103.5 मेगाहर्ट्स आकाशवाणी खरसाङको प्रस्तुति हाम्रो विशेष पोडकास्ट कार्यक्रममा, र आजको यस कार्यक्रमको अन्ततिर हामी आइसकेका छौँ। आजको यस कार्यक्रमबाट प्रस्तुता मिङमा तामाङ, अन्तर्वार्ताकार उमेश दर्जी लगायत मनवराजलाई आजको यस बसाइबाट दिनुहोस् बिदा। अर्को कार्यक्रममा अर्को अतिथिको साथ उपस्थित हुने

सम्पूर्ण श्रोतावर्ग साथै विद्यार्थी भाइ बहिनीहरूलाई म सञ्जलिका शर्मिष्ठाको तर्फबाट हार्दिक अभिवादन एवं स्वागत।

श्रोता, देशभक्ति गीतपछि अब आजको विषयतर्फ लागौं र आज शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत गर्न लागिरहेका छौं साधारण ज्ञान अन्तर्गत दिगो विकास लक्ष्य अर्थात् सस्टेनेबल डेभलपमेन्ट गोल्स. यस विषयलाई प्रस्तुत गर्नका निम्ति हुनुहुन्छ शिक्षिका प्रिया प्रधानज्यू.

0: नमस्कार आदरणीय श्रोताहरू, म आज सामान्य ज्ञान र दिगो विकास लक्ष्य भन्ने महत्वपूर्ण विषयमा केही विचार प्रस्तुत गर्न गइरहेकी छु। आजको युग विज्ञान प्रविधि र विकासको युग हो। मानिसले चन्द्रमासम्म पुग्ने सफलता हासिल गरिसकेको छ। अर्कोतर्फ गरिबी, बेरोजगारी, प्रदूषण, जलवायु परिवर्तन, अशिक्षा, भोकमारी र असमानता जस्ता समस्याहरू अझै पनि विश्वभर चुनौतीका रूपमा रहेका छन्। यी समस्याको समाधान गर्न संयुक्त राष्ट्र संघले सन् 2015 दिगो विकास लक्ष्य अर्थात् सस्टेनेबल डेभलपमेन्ट गोल्स SDGs घोषणा गरेको हो। यस अन्तर्गत 17 लक्ष्य राखिएको छ, जसलाई सन् 2030 पूरा गर्ने लक्ष्य राखिएको छ। अब म तपाईँहरूलाई दिगो विकास भनेको के हो त्यसबारे छोटो जानकारी दिन गइरहेकी छु। दिगो विकास भन्नाले वर्तमान पुस्ताको आवश्यकता पूरा गर्दा भविष्यको पुस्ताको अधिकार र आवश्यकता नोक्सान नहुने गरी गरिने विकास हो। यदि हामीले आज प्राकृतिक स्रोतको अत्यधिक प्रयोग गर्यौं भने भविष्यमा आउने पुस्ताले समस्या भोग्नु पर्ने हुन्छ। त्यसैले विकाससँगै वातावरण संरक्षण पनि आवश्यक हुन्छ। दिगो विकासका 3 मुख्य आधारहरू यस प्रकार रहेका छन्। ती हुन् आर्थिक विकास, सामाजिक विकास, वातावरण संरक्षण। यी 3 सन्तुलन नै दिगो विकास हो। अब जानौ SDGs किन आवश्यक छन्। आज विश्वले धेरै चुनौतीहरूको सामना गरिरहेको छ, जस्तै गरिबी, बेरोजगारी, शिक्षा अभाव, जलवायु परिवर्तन, प्रदूषण, लैंगिक विभेद, खाद्यान्न संकट। यदि यी समस्याको समाधान भएन भने भविष्य असुरक्षित बन्न सक्छ। त्यसैले SDGs एकदमै आवश्यक छ। म अब तपाईँहरूको समक्ष 17 दिगो विकासको विस्तृत व्याख्या गर्न गइरहेकी छु। नम्बर 1 रहेको छ गरिबी अन्त्य, नो पोभर्टी। गरिबी विश्वको सबैभन्दा ठूलो समस्या मध्ये एक हो। धेरै मानिस अझै पनि आधारभूत आवश्यकता जस्तै खाना, कपडा र आवासबाट वञ्चित छन्। ग्रामीण क्षेत्रमा गरिबी ठूलो चुनौती बनेको छ। त्यसैले रोजगारी, सिपमूलक शिक्षा र आर्थिक अवसरले गरिबी घटाउन मद्दत गर्छ। अर्को दिगो लक्ष्य रहेको छ भोकमारी अन्त्य, जीरो हंगर। हरेक व्यक्तिले पर्याप्त र पोषणयुक्त खाना पाउनु पर्छ। कुपोषण विशेष गरी बाल बालिकामा ठूलो समस्या हो। त्यसैले कृषिमा आधुनिक प्रविधि, सिंचाई व्यवस्था र उत्पादन वृद्धि आवश्यक छ। तेस्रो नम्बरमा रहेको छ राम्रो स्वास्थ्य र सुखी जीवन, गुड हेल्थ एन्ड वेलबिङ। स्वास्थ्य नै जीवनको आधार हो। यदि मानिस स्वस्थ छैन भने उसले पढ्न, काम गर्न वा समाजमा योगदान दिन सक्दैन। त्यसैले खोप, पोषण, सरसफाई, नियमित व्यायाम र मानसिक स्वास्थ्यमा एकदमै ध्यान दिनुपर्छ। COVID-19 महामारीले पनि स्वास्थ्य प्रणालीको महत्व बुझाएको थियो। चौथो नम्बरमा रहेको छ गुणस्तरीय शिक्षा, यानि क्वालिटी एडुकेसन। शिक्षाले मानिसको सोच बदलन्छन्। शिक्षित समाजले मात्र देशलाई समृद्ध बनाउन सक्छ।
1: त श्रोता साथै विद्यार्थीवर्ग, केही क्षण मनोरञ्जन गर्दै गरौँ यो गीत सुनेर।

0: तयी गीतपछि सस्टेनेबल डेभलपमेन्ट गोल विषयमा रहल जानकारी दिनुहुनेछ शिक्षिका प्रिया प्रधानज्यूले।
1: अब पाँचौं दिगो विकास लक्ष्यतर्फ लागौं। लैङ्गिक समानता यानि जेन्डर इक्वालिटी। महिला र पुरुष बराबर हुन् तर धेरै ठाउँमा अझै पनि महिलामाथि विभेद हुन्छ। बाल विवाह, घरेलु हिंसा र छुवाछुत जस्ता समस्याको अन्त्य गर्नुपर्छ। महिलालाई शिक्षा र नेतृत्वमा अवसर दिनुपर्छ। अब अर्को दिगो विकास लक्ष्यतर्फ लागौं, जो रहेको छ स्वच्छ पानी र सरसफाई, क्लिन वाटर एन्ड

0: सैनिटेशन पानी बिना जीवन संभव छैन तर विश्वका धेरै ठाउँमा सुरक्षित पिउने पानीको अभाव छ तर विश्वका धेरै ठाउँमा सुरक्षित पिउने पानीको अभाव छ
1: त श्रोता साथै विद्यार्थीवर्ग अहिलेलाई केही क्षण मनोरञ्जन गरौं यो गीत सुनेर
0: नदी ताल र खोलालाई सफा राख्नु पर्छ अब सात नम्बरमा रहेको लक्ष्य छ सस्तो तथा स्वच्छ ऊर्जा अफोर्डेबल एन्ड क्लिन एनर्जी ऊर्जा विकासको आधार हो तर पेट्रोल र डिजलको प्रदूषण बढिरहेका छन् नेपाल जल विद्युतको धनी देश हो सौर्य ऊर्जा र स्वच्छ ऊर्जाको प्रयोग बढाउनु पर्छ अब आठ नम्बर तर्फ लागौ यसमा रहेको छ सम्मानजनक काम र आर्थिक वृद्धि डिसेन्ट वर्क एन्ड इकोनोमिक ग्रोथ युवाहरूलाई रोजगार आवश्यक छ बेरोजगारीले गरिबी र निराशा बढाउँछ त्यसैले सिपमूलक तालिम उद्योग र व्यवसाय विकासले आर्थिक वृद्धि गराउनु पर्छ यसरी नै नौ नम्बरमा रहेको छ उद्योग नव परिवर्तन र पूर्वाधार इन्डस्ट्री इनोभेसन एन्ड इन्फ्रास्ट्रक्चर सडक पुल अस्पताल इन्टरनेट र उद्योग विकासका आधार हुन् त्यसैले नयाँ सोच र प्रविधिले देशलाई आधुनिक बनाउनु पर्छ दस नम्बरमा रहेको छ असमानता न्यूनीकरण रिड्युस इनइक्वलिटिज सबै मानिस बराबर हुन् जात धर्म भाषा र आर्थिक अवस्थाका आधारमा विभेद हुनु हुँदैन त्यसैले समावेशी समाज निर्माण गर्नुपर्छ अब जानौ एघार नम्बरमा रहेको दिगो विकास लक्ष्यको जानकारी दिगो सहर तथा समुदाय सस्टेनेबल सिटीज एन्ड कम्युनिटिज सहर सफा सुरक्षित र व्यवस्थित हुनुपर्छ फोहोर व्यवस्थापन हरियाली र सुरक्षित यातायात आवश्यक छ अब दिगो विकासको अर्को लक्ष्यतर्फ लागौं जिम्मेवार उपभोग तथा उत्पादन रेस्पोन्सिबल कन्जम्सन एन्ड प्रडक्सन हामीले आवश्यक कुरो मात्र प्रयोग गर्नुपर्छ रियुज रिसाइकलको अभ्यास गर्नुपर्छ र प्लास्टिकको प्रयोग एकदमै कम गर्नुपर्छ यसरी अर्को लक्ष्य रहेको छ जलवायु परिवर्तन विरुद्ध कदम यानि क्लाइमेट एक्सन आज विश्वमा तापक्रम बढिरहेको छ हिमाल पग्लिरहेका छन् बाढी र पहिरो बढिरहेका छन् नेपाल पनि जलवायु परिवर्तनबाट प्रभावित देश हो हाम्रो सबै संसार नै जलवायु परिवर्तनबाट प्रभावित भएको छ त्यसैले रुख रोप्ने प्रदूषण घटाउने र वातावरण जोगाउने काम एकदमै आवश्यक छ अब चौध नम्बर लक्ष्यतर्फ लागौँ त्यो रहेको छ पानी मुनिको जीवन संरक्षण यानि लाइफ बिलो वाटर नदी ताल र समुद्रका जीव जन्तु जोगाउनु पर्छ किनभने पानी प्रदूषणले जलचर जीवलाई असर पुर्याइरहेको छ अब पन्ध्र नम्बर लक्ष्यतर्फ लागौँ स्थल जीवन संरक्षण लाइफ अन ल्यान्ड वन विनाशले वातावरणीय समस्या बढिरहेको छ त्यसैले वन्य जन्तु संरक्षण र वृक्षारोपण एकदमै आवश्यक छ अब सोह्र नम्बरमा रहेको लक्ष्य हो शान्ति न्याय र सशक्त संस्था पीस जस्टिस एन्ड स्ट्रङ इन्स्टिट्युसन्स देश विकासका लागि शान्ति आवश्यक हुन्छ त्यसैले भ्रष्टाचार नियन्त्रण र निष्पक्ष न्याय प्रणाली एकदमै आवश्यक हुन गएको छ अब अन्तिम दिगो विकास लक्ष्यतर्फ लागौँ यो रहेको छ लक्ष्यका लागि साझेदारी पार्टनरसिप फर द गोल्स एसडिजिएस सरकार एक्लैले पुरा गर्न सक्दैन त्यसैले विद्यार्थी युवा शिक्षक नागरिक समाज र अन्तर्राष्ट्रिय समुदाय सबै मिलेर यो काम गर्नुपर्छ अब म सामान्य ज्ञानको महत्त्वबारे तपाईँहरूलाई केही जानकारी दिन गइरहेकी छु सामान्य ज्ञानले मानिसलाई सचेत बनाउँछ ज्ञान केवल परीक्षा पास गर्नका लागि होइन जीव

क्यों? साधारण ज्ञान अन्तर्गत सस्टेनेबल डेभलपमेन्ट गोल्स अर्थात् दिगो विकास लक्ष्य बारेमा र यस कार्यक्रमलाई प्रस्तुत गर्नुभएको थियो शिक्षिका प्रिया प्रधानज्यूले। त कार्यक्रमको अन्तमा सम्पूर्ण श्रोतावर्गको निम्ति सुनाउन लागिरहेछु यो गीत।

हवस्त श्रोता, यो मिठो गीतको अन्त साथै कार्यक्रम प्रस्तुता लेखनाथ राय लगायत म संसारिका शर्मिष्ठा पनि शिक्षा ज्योति कार्यक्रमबाट आज्ञा चाहन्छौ। नमस्ते।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम शिक्षा ज्योति। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ट्ज।

एफएम 103.5 मेगाहर्ज लगाए दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र समय यस बेला साँझको 5:05 अनि 32 सेकेन्ड भइरहेछ। प्रथमत यहाँलाई हार्दिक स्वागत तथा अभिवादन म प्रेमिकाको तर्फबाट साथै साथमा हुनुहुन्छ प्रसारण सहयोगी याङचेन अनि प्राविधिक मित्र पवन डुक्पा। त कार्यक्रमलाई अघि बढाउँदै अब प्रस्तुत गर्न लागिरहेछौँ हाम्रा फौजी श्रोताहरू लगायत अन्य श्रोताहरूको निम्ति फिल्म सङ्गीतको कार्यक्रम जय जवान।

त कार्यक्रमको प्रथम गीत स्वीकार्नुहोस् फिल्म बोर्डरबाट रूप कुमार राठौरको शर्मा, शब्द जावेद अख्तरको अनि सङ्गीत अन्नु मल्लिकको।

त श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र अन्तिम कोसीले यहाँहरूको निम्ति फिल्म ओम शान्ति ओमबाट केकेको शर्मा, शब्द विशाल ददलानीको अनि सङ्गीत विशाल शेखरको।

0: This is Evening Melodies on 103.5 Akashvani Karshong, and now it's time for the news in Nepali.
1: Namaskar, yo Akashvani ho, Divyatam Adhikari bata samachar sunnuhos. प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सको इभियाँ G7 शिखर सम्मेलनको एक महत्वपूर्ण कार्य सत्रमा अन्तर्राष्ट्रिय वित्तीय संस्थानहरूले विकासशील देशहरूलाई आर्थिक शक्ति प्रदान गर्ने संयन्त्रहरूको विकास गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारत एउटा प्रमुख इलेक्ट्रोनिक्स उत्पादन केन्द्रको रूपमा उदाएको बताउनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीमा एक विशेष कार्यक्रममा प्रधानमन्त्री विकसित भारत रोजगार योजना अन्तर्गत लगभग 2400 करोड रुपियाँको प्रोत्साहन राशि वितरण गर्नुहुनेछ। G7 का नेताहरूले वैश्विक स्थिरता, सुरक्षा, सहयोग अनि अन्तर्राष्ट्रिय सङ्गठित अपराध विरुद्ध लड्ने प्रयासमा केन्द्रित थुप्रै घोषणापत्र पारित गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज केन्द्रीय मन्त्री प्रह्लाद जोशी अनि अन्तर्राष्ट्रिय सौर्य गठबन्धनका महानिर्देशक आशिष खन्नाको लेख साझा गर्नुभयो। यस लेखमा सौर्य ऊर्जाको रूपान्तरणकारी शक्तिको उदयलाई प्रकाश पारिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साँझ फ्रान्सको इभियामा G7 शिखर सम्मेलन अवधि भेट गर्नुहुनेछ। यसअघि दुई नेताबीच फेब्रुअरी 2025 अमेरिकाको वासिङटनमा

बैठक भएको थियो। रक्षा मन्त्री राजनाथ सिंहले आतंकवादलाई सहन नगरिने तथा शून्य सहनशीलतादेखि लिएर सर्जिकल स्ट्राइक, बालाकोट र अपरेसन सिन्दूर जस्ता निर्णायक कार्यवाहीसम्म भारतले आफ्नो सार्वभौमिकतामा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिनुभएको बताउनु भएको छ। अमेरिका र इरान बीच भएको शान्ति सम्झौतापछि हर्मुज जलडमरूमध्ये यसै हप्ता खुल्ने भएको छ। अनि आइसिसी महिला टी20 विश्वकप क्रिकेटमा आज भारत र नेदरल्यान्ड्स माझ प्रतिस्पर्धा हुनेछ। म्याच आज साँझ 7 बजेदेखि ब्रिटेनको लजमा हुनेछ। आकाशवाणीबाट अहिलेलाई मुख्य समाचार पूरा भयो।

यो प्रसारण हो आकाशवाणी खरसाङको र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआईआर एपमा पनि र समय यस बेला साँझको 6:02 अनि 48 सेकेन्ड भइरहेछ र अब केही क्षण आनन्द लिउँ फिल्मी गीतहरूबाट।

र भर्खरै यहाँले सुन्नुभयो किशोर कुमारको शर्मा चलचित्र जेहरिला इन्सानबाट, जसमा शब्द थियो मजरूको अनि सङ्गीत आरडी बर्मनको। र अब अघिल्लो कोसीले यहाँलाई सुनाइरहेछौँ फिल्म अजनबीबाट किशोर कुमारको शर्मा, शब्दकार आनन्द बख्सी अनि सङ्गीतकार आरडी बर्मन।

हवस् त श्रोता, यस गीतसँगै फिल्म सङ्गीतको कार्यक्रम आजलाई यतिमा नै। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र अघिल्लो कार्यक्रम गाउँले सभा।

0: नमस्ते कान्छीमाया दिदी, आइपुगेँ म पनि।
1: ए नमस्ते छ बिरे भाइ, नमस्ते छ। सोच्दै थिएँ आज सभामा को आउनुहुन्छ होला भनेर, तपाईँ आइपुग्नु भयो, एकदमै खुसी लाग्यो बिरे भाइ। सजिलो गरेर बस्नुहोस् न यतैतिर।
0: हुन्छ नि कान्छीमाया दिदी।
1: ज्यू, मैले त्यो पिरा पनि राखिदिएको छु, गुन्द्रीमा बसे पनि हुन्छ है।
0: होइन, म त यो बेन्चीमै बस्छु।
1: ए हजुर हजुर, तपाईँलाई त त्यो बेन्ची नै सजिलो लाग्छ, त्यस्तै बस्नुहोस् न, म त गुन्द्रीमा बसिहालेँ।
0: हुन्छ नि, भन्दा पनि अब हामी यसरी भेटघाट भएपछि सधैँ विभिन्न विषयमा कुराकानी
1: गर्छौं है। कुराकानी त गर्नै पर्यो नि।
0: आज चाहिँ तपाईँलाई नि
1: ज्यू
0: एउटा पुरानो साथसाथै नयाँ कुरा पनि यसो तपाईँलाई सम्झना गरौँ भन्दैछु के।
1: के होला हो बिरे भाइ?
0: कुरा चाहिँ के भन्दाखेरि, अब हाम्रो समयमा हेर्नु हो भने कुनै प्रकारको खबरहरू भयो है, अब पठाउनु निकै चर्को पर्थ्यो है।
1: चर्को पर्थ्यो नि, आमामामामामाम, कतिजनालाई नेवारा गर्दा गर्दा यो चिठी लगिदेऊ न भन्दा भन्दा हुन्थ्यो, अनि डाकको जुन चाहिँ सेवा थियो उहाँहरूलाई पर्खिनु पर्थ्यो, अथवा टाढोको चिठी आउनुलाई पनि धेरै महिना पर्खिनु पर्थ्यो।
0: हजुर, त्यो सँगसँगै अब कतिजना बाहिरतिर पनि त हुन्थ्यो हाम्रो शाखा सन्तानहरू है, उनीहरूको कतै अब बिरामीहरू परेको बेला उनीहरूलाई खबर गर्नु निकै चर्को पर्थ्यो है। तर हिजो आज त्यस्तो छैन है, किनभने सामाजिक सञ्जाल चाहिँ दिनोदिन बढ्दै गइरहेको छ, त्यसले गर्दा हामीलाई सुविधा पनि छ, त्यो सँगसँगै फेरि यो सामाजिक सञ्जालको कतिजनाले दुरुपयोग पनि गरिरहेको
1: छ।
0: अनि आज चाहिँ यो सामाजिक सञ्जाल के हो, यसको महत्व कस्तो छ, होइन यसको दुरुपयोग सदुपयोग विषयमा चाहिँ केही कुरा बताइदिनुहोस् भनेर एकजना अतिथि निम्ताको थिए।
1: अस्ति भन्नुहुँदै थियो अतिथि निम्ताको छु भनेर, आइपुग्नु भएको छैन
0: उहाँ? अहिलेसम्म त आइपुग्नु भएको छैन, यसो गरौँ न, उहाँलाई पर्खिँदै हामी चाहिँ एउटा गीत सुनेर आउनु।
1: मनको कुरा गर्नुभयो, मैले पनि त्यही भन्न आँटेको थिएँ, अब उहाँ नआइन्जेल त हामीले केही त सुन्नु पर्यो, आनन्द त लिनु पर्यो, लु न त बरु गीत सुनेर आनन्द लिउँ।
0: हुन्छ हुन्छ।

0: लौ त अहिले हामीले विश्राम गरेर यो गीत पनि सुन्यौँ
1: हजुर हजुर
0: अनि हाम्रो अतिथि पनि भर्खरै हामी माझ आइसक्नु भएको छ
1: नमस्ते साई
2: यहाँलाई हजुर नमस्ते
0: यहाँलाई त चिन्नुहुन्छ
1: हजुर हजुर यहाँसँग त हाम्रो भेटघाट भइरहन्छ यहाँ अहिले पनि आएर हामीलाई राम्रो राम्रो विषयहरूमा बताउनुहुन्छ यहाँ आउँदा एकदमै खुसी लाग्छ हौ बिरे भाइ
0: हजुर हजुर अनि यहाँको परिचय गर्नु पर्दा गराउनु पर्दाखेरि चाहिँ यहाँ चाहिँ हुनुहुन्छ ज्ञान प्रसाद छेत्रीज्यू यहाँलाई नमस्कार छ
2: हजुर नमस्कार
0: अनि अघि सभाको पहिलो चरणमा हामीले आज के कुराकानी गर्ने भनेर विषय त झिकिसकेका
1: छौँ है
0: अनि यो विषयमा चाहिँ आज हामीलाई यहाँ ज्ञान प्रसाद छेत्रीज्यूले चाहिँ जानकारी गराउनु हुनेछ
1: साह्रै राम्रो भयो बिरे भाइ नजानेको नबुझेको कुरा हामीले सोद्धै गर्नुपर्छ के रहेछ कसो रहेछ होइन सामाजिक सञ्जालको दुरुपयोग गर्दा के हुने रहेछ त्यो त जान्नु पर्यो नि त हौ
0: हजुर हजुर अनि छेत्रीज्यू यो जुन सामाजिक सञ्जाल विषयमा चाहिँ तपाईँले नै कुरा अगाडि राखिदिनुहोस् न
2: सामाजिक सञ्जाल जसलाई अङ्ग्रेजीमा सोसियल मिडिया भनेको इन्टरनेट मार्फत मानिसहरूलाई एक अर्कासित जोड्ने विचार आदान प्रदान गर्ने सूचना साझा गर्ने तथा मनोरञ्जन प्राप्त गर्ने डिजिटल माध्यम हो आजको आधुनिक युगमा सामाजिक सञ्जाल मानव जीवनको अभिन्न अङ्ग बनेको छ यसले विश्वलाई एउटा सानो गाउँ जस्तै बनाएको छ जहाँ मानिसहरू भौगोलिक दूरीको सीमाभन्दा माथि उठेर सहज रूपमा सम्पर्कमा रहन सक्छन्
0: छेत्रीज्यू
2: हजुर
0: अनि अर्को कुरो नि अब यो अहिलेको समयमा हेर्नु पर्दाखेरि चाहिँ यो सामाजिक सञ्जालको महत्त्व चाहिँ के कस्तो रहेको छ
2: अब यो सामाजिक सञ्जालको महत्त्वमा सर्वप्रथम छिटो सञ्चार
0: हजुर हजुर
2: अब यसमा चाहिँ संसारको जुनसुकै ठाउँमा रहेका व्यक्तिसँग तुरन्त सम्पर्क गर्न सकिन्छ
0: हो नि
2: सूचना आदान प्रदान समाचार ज्ञान शिक्षा तथा विभिन्न जानकारीहरू छिटो प्राप्त गर्न सकिन्छ
0: पक्का हो हजुर
2: त्यस्तै अर्को महत्त्व छ शिक्षामा सहयोग विद्यार्थी तथा शिक्षकले अध्ययन सामग्री साझा गर्न र अनलाइन सिकाइलाई प्रभावकारी बनाउन सक्छन्
0: हजुर हजुर
2: अब त्यस्तै अर्को छ व्यापारमा प्रवर्धन
0: हजुर
2: व्यवसायीहरूले आफ्ना वस्तु तथा सेवाको प्रचार प्रसार गर्न सक्छन् सामाजिक सम्बन्ध विस्तार अर्को चाहिँ नयाँ साथी बनाउने तथा पुरानो सम्बन्धलाई बलियो बनाउने अवसर पनि प्राप्त गर्नु
1: कति राम्रो राम्रो रहेछ बिरे भाइ है
0: हो त सामाजिक सञ्जालको महत्त्व त निकै रहेछ नि
1: अब यस यो सामाजिक सञ्जालको महत्त्व बारे त बताउनु भयो अब लाभ पनि त हुनु पर्यो योबाट के लाभहरू छ होला
2: अब सामाजिक सञ्जालबाट पाइने लाभको कुरा गर्दा पहिलो लाभ छ शैक्षिक लाभ
0: यसमा चाहिँ के पर्छ
2: यसमा चाहिँ विद्यार्थीहरूले विभिन्न शैक्षिक सामग्री भिडियो लेख तथा अनुसन्धान सम्बन्धी जानकारी प्राप्त गर्न सक्छन् ज्यू अब त्यस्तै अर्को लाभ छ व्यावसायिक अवसर साना तथा ठुला व्यवसायीहरूले ग्राहकसम्म पुग्न सामाजिक सञ्जालको प्रयोग गर्छन् यसले कम खर्चमा प्रचार गर्न मद्दत गर्दछ
0: निकै राम्रो कुरो हो
2: ज्यू अब त्यस्तै अर्को छ मनोरञ्जन गीत चलचित्र हास्य सामग्री तथा अन्य मनोरञ्जनात्मक सामग्री सजिलै उपलब्ध हुन्छन् त्यस्तै अर्को छ सामाजिक चेतना सामाजिक सांस्कृतिक तथा वातावरणीय विषयमा जनचेतना फैलाउन सामाजिक सञ्जालको प्रभावकारी माध्यम बनेको छ
0: हजुर हजुर अनि अर्को कुरो नि छेत्रीज्यू कुनै पनि कुरोको लाभ र हानि त
2: हुन्छ नि
0: अनि यो सामाजिक सञ्जालबाट हुने हानिहरू चाहिँ के रहेका छन्
2: अब हानिको कुरा गर्दाखेरि चाहिँ समयको दुरुपयोग अत्याधिक प्रयोगले अध्ययन काम तथा अन्य महत्त्वपूर्ण गतिविधिमा असर पार्न सक्छ
1: हुनु पनि अब है यसो निकालेर हेरेपछि त
2: हो
0: नि अब हाम्रै बाल बालिकाहरूलाई हेरौँ न उनीहरू मोबाइलमा बसेपछि उनीहरूले कति घन्टा बिताउँछन् त्यो पनि समयको दुरुपयोगै हो नि त
1: कोही बेला हामीले यसो हेर्दा पनि हेऱ्यो एकछिन हेर्छु एक दुई मिनट हेर्छु भने हेऱ्यो निकै हेरी पठाउँदा त यता तरकारी पनि डढ्दो रहेछ
2: अनि घरमा को आयो को गयो त्यो पनि पत्तो हुँदैन
1: कोसँग बोल्नु पर्ने त्यो पत्तो हुँदैन
2: त्यस्तै अर्को छ

0: गलत सूचना जसलाई अङ्ग्रेजीमा फेक न्युज अफवाह तथा गलत समाचार छिट्टै फैलिन सक्छन् जसले समाजमा भ्रम सिर्जना गर्न सक्छ। त्यस्तै अर्को छ गोपनीयताको समस्या, व्यक्तिगत जानकारीको दुरुपयोग हुने जोखिम रहन्छ। अब प्राइभेसी कुराहरू सबै प्रचार हुन बाहिर निक्लिन सक्छ। ज्यू अर्को छ साइबर अपराध, ह्याकिङ, ठगी, साइबर बुलिङ तथा अनलाइन दुर्व्यवहार जस्ता समस्या बढ्न सक्छन्। अर्को चाहिँ छ मानसिक स्वास्थ्यमा असर, अत्याधिक प्रयोगले तनाव, चिन्ता, एक्लोपन तथा आत्मविश्वासमा कमी ल्याउन सक्छ।
1: एकदमै राम्रो।
2: अनि तपाईँले यो सामाजिक सञ्जालको महत्व, लाभ अनि हानिहरू सम्बन्धी त जानकारी गराउनु भयो।
0: ज्यू
2: अनि यो सामाजिक सञ्जालको प्रयोग गर्नु पर्दाखेरि चाहिँ हामीले कस्तो कस्तो जिम्मेवारी, कस्तो प्रकारले चाहिँ चलाउनु पर्ने, कस्तो सचेत भएर चाहिँ चलाउनु पर्ने होला छेत्रीज्यू?
0: अब सामाजिक सञ्जालको सबैले प्रयोग गर्छन्, तर यसमा जिम्मेवार भएर प्रयोग गर्नुपर्छ। सत्य र प्रमाणित जानकारी मात्र साझा गर्ने, व्यक्तिगत जानकारी सुरक्षित राख्ने, अनलाइन शिष्टाचारको पालना गर्ने, समयको उचित व्यवस्थापन गर्ने, हानिकारक तथा भ्रामक सामग्रीबाट टाढा रहने।
2: यो चाहिँ सावधानीहरू चाहिँ जिम्मेवारी चाहिँ अपनाउनु पर्यो है।
1: हजुर हजुर। अब त्यो बाहेक पनि छेत्रीज्यू यो सामाजिक सञ्जालको सदुपयोग चाहिँ हामीले कस्तो प्रकारले गर्नु पर्यो?
0: अब सामाजिक सञ्जाल सोसियल मिडिया आधुनिक सञ्चारको एउटा महत्त्वपूर्ण माध्यम हो
2: नि।
0: इन्टरनेटको विकाससँगै मानिसहरू बीच सूचना आदान प्रदान, विचार अभिव्यक्ति, शिक्षा, व्यवसाय तथा मनोरञ्जनका लागि सामाजिक सञ्जालको प्रयोग तीव्र रूपमा बढेको छ। सामाजिक सञ्जालको माध्यमहरूले विश्वलाई एकै ठाउँमा जोड्ने काम गरेका छन्। यो चाहिँ अब सदुपयोगमा आयो
2: है।
0: अब
1: दुरुपयोगमा
0: होइन, अब यो सामाजिक सदुपयोग बारेमा अब यति मात्रै कुरा नभनेर अरू पनि यस्ता उपयोग छन्। जस्तै शिक्षामा उपयोग, सामाजिक सञ्जाल शिक्षा प्राप्त गर्ने उत्कृष्ट माध्यम बनेको छ
2: हो नि।
0: विद्यार्थीहरूले विभिन्न शैक्षिक सामग्री, अनलाइन कक्षा, अनुसन्धान तथा ज्ञानवर्धक भिडियोहरू हेरेर आफ्नो ज्ञान बढाउन सक्छन्। शिक्षक र विद्यार्थी बीच पनि सहज सम्पर्क कायम गर्न सकिन्छ। त्यस्तै अर्को छ सूचना तथा समाचार प्राप्ति, देश विदेशका ताजा समाचार र घटनाबारे छिटो जानकारी प्राप्त गर्न सामाजिक सञ्जाल उपयोगी छ। प्राकृतिक विपत्ति, स्वास्थ्य सम्बन्धी सूचना तथा सरकारी घोषणाहरू पनि छिटै जनतासम्म पुग्ने गर्दछन्
2: हो नि।
0: त्यस्तै साना तथा ठुला व्यवसायहरूले आफ्ना वस्तु तथा सेवाको प्रचार प्रचार सामाजिक सञ्जाल मार्फत गर्न सक्छन्। यसले कम खर्चमा धेरै ग्राहकसम्म पुग्न सहयोग पुर्याउँछ। साथै रोजगारीका अवसरहरूको जानकारी प्राप्त गर्न पनि सामाजिक सञ्जालको प्रभावकारी भूमिका रहेको छ।
2: यो बाहेक अरू सदुपयोगहरू पनि छ।
0: हजुर छन्, अरू पनि छन्। जस्तै प्रतिभा प्रदर्शन, अब गायन, नृत्य, चित्रकला, लेखन, फोटोग्राफी जस्ता प्रतिभाहरू सामाजिक सञ्जाल मार्फत विश्व सामु प्रस्तुत गर्न सकिन्छ। धेरै व्यक्तिहरूले आफ्ना प्रतिभाका कारण अन्तर्राष्ट्रिय स्तरमा पहिचान पनि बनाएका छन्। अब त्यस्तै अर्को छ सामाजिक जागरण र जनचेतना। अब त्यस्तै अर्को छ आपतकालीन सहयोग, प्राकृतिक प्रकोप, दुर्घटना तथा अन्य आपतकालीन अवस्थामा सहयोग जुटाउन र सूचना फैलाउन सामाजिक सञ्जाल प्रभावकारी माध्यम भन्न सक्छ।
2: कान्छी माया दिदी, आज हाम्रो सभामा यहाँ ज्ञान प्रसाद छेत्रीज्यू आउनु भएर हामीलाई सामाजिक सञ्जालको महत्त्व, यसको लाभ, यसको सदुपयोग कसरी गर्ने भन्ने कुराहरूमा जानकारी गराउनु भयो। यो बाहेक यो सामाजिक सञ्जालको दुरुपयोगहरू सम्बन्धी अनि अन्य विषयहरू सम्बन्धी पनि केही जान्नु त पर्ने नै हो।
1: हजुर, मलाई त अझै धेरै कुरो यहाँलाई सोध्नु मन लागेको थियो, तर अब के गर्नु, यहाँ बोल्दा बोल्दा घाँटी सुकेको जस्तै लाग्यो। बरु यसो तातो चिया ल्याउनु भएको होइन तपाईँले?
2: हो नि हो नि,
1: यसो घाँटी पनि भिजाउने सलल पिएर त्यहाँदेखि चाहिँ हामी आनन्द लिएपछि फेरि कुराकानी गरौँ।
2: हुन्छ, त्यसै गरौँ न।
1: हुन्छ हुन्छ, लु सुनौ न त।

0: लौ त कान्छी माई दिदी, अहिले हामीले विश्राम गरेर यो गीत पनि सुन्यौँ, हाम्रो अतिथिलाई चाहिँ कस्तो लाग्यो?
1: राम्रो लाग्यो,
2: मैले यसो हेरेको त उहाँले हात खुट्टा सबै हलाउनु हुँदो रहेछ, आनन्द लिनु हुँदो रहेछ। हामीलाई पनि खुसी लाग्छ यसरी अतिथि बोलाएर जुन चाहिँ गीत सुनायौँ त्यसमा आनन्द लिनु भयो भने हाम्रो मन पनि एकदम आनन्द भएर आउँछ। अब आनन्दको कुरा गर्दा अघि हामीले सामाजिक सञ्जालको सदुपयोग गर्ने त यहाँले धेरै कुरो हामीलाई बताउनु भयो कसरी गर्ने भनेर, अब यो सामाजिक सञ्जालको दुरुपयोगपट्टि जुङ्न छेत्रीजी यसो बताइदिनुहोस् न यसको पनि।
1: हजुर, अब यो सामाजिक सञ्जालको सदुपयोग मात्र नभएर यसको दुरुपयोग पक्षहरू पनि छन्। सामाजिक सञ्जाल आधुनिक सञ्चारको एउटा प्रभावकारी माध्यम हो,
0: पक्का हो।
1: यसले मानिसहरूलाई विश्वभरका व्यक्तिसँग जोड्ने, सूचना आदान प्रदान गर्ने, ज्ञान प्राप्त गर्ने तथा मनोरञ्जन गर्ने अवसर प्रदान गरेको छ। तर यसको सही प्रयोगसँगै दुरुपयोग पनि बढ्दै गएको छ। सामाजिक सञ्जालको गलत प्रयोगले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई समेत नकारात्मक असर पुर्याउन सक्दछ।
0: अनि यो सामाजिक सञ्जालको दुरुपयोगका प्रमुख पक्षहरू चाहिँ के छन् दाजु?
1: यसको दुरुपयोगको प्रमुख पक्षहरूमा चाहिँ पहिलो हो गलत सूचना र अफवाहको प्रसार।
0: हजुर,
1: सामाजिक सञ्जाल मार्फत अप्रमाणित समाचार, झुटा सूचना तथा अफवाहहरू छिटो फैलिन्छन्। यस्ता सूचनाले समाजमा भ्रम, डर र अशान्ति सिर्जना गर्न सक्दछ। त्यस्तै अर्को साइबर अपराध,
0: हजुर,
1: ह्याकिङ, ठगी, पहिचान चोरी, नक्कली खाता सञ्चालन, आर्थिक धोकाधडी जस्ता साइबर अपराधहरू सामाजिक सञ्जाल मार्फत बढिरहेका छन्। यसले व्यक्तिको गोपनीयता र सुरक्षामा खतरा उत्पन्न गर्ने गर्छ। धेरै मानिसहरू सामाजिक सञ्जालमा अत्यधिक समय बिताउने गर्छन्। यसले अध्ययन, काम तथा अन्य उत्पादनशील गतिविधिहरूमा बाधा पुर्याउँछ। विशेष गरी विद्यार्थीहरूको शैक्षिक प्रदर्शनमा नकारात्मक प्रभाव पार्ने गर्दछ। अर्को छ मानसिक स्वास्थ्यमा असर।
0: यो चाहिँ कसरी होला?
1: यो चाहिँ अब सामाजिक सञ्जालको अत्यधिक प्रयोगले तनाव, चिन्ता, एक्लोपन, आत्मविश्वासको कमी तथा डिप्रेसन जस्ता समस्या निम्ताउन सक्छ।
0: हो नि,
1: अरूसँग आफ्नो जीवन तुलना गर्दै प्रवृत्तिले मानिसलाई असन्तुष्टि पैदा गर्ने गर्दछ।
2: हजुर हजुर।
1: अब अर्को छ अश्लील तथा अनुचित सामग्रीको प्रचार।
0: हजुर,
1: सामाजिक सञ्जालमा अश्लील, हिंसात्मक तथा समाज विरोधी सामग्रीहरू छिटै उपलब्ध हुन सक्छन्। यस्ता सामग्रीहरूले विशेष गरी बालबालिका र किशोर किशोरीहरूको सोच र व्यवहारमा नकारात्मक प्रभाव पार्ने गर्दछ। अर्को छ सामाजिक सम्बन्धमा दूरी। अनलाइन सम्बन्ध बढ्दै जाँदा प्रत्यक्ष भेटघाट र पारिवारिक संवाद घट्न सक्छ।
0: हजुर हजुर।
1: यसले परिवार तथा समुदाय बीचको आत्मीयता कमजोर बनाउन सक्छ। त्यस्तै अर्को छ साइबर बुलिङ र उत्पीडन। कसैलाई अपमान गर्ने, धम्की दिने, गाली गलौज गर्ने वा झुटो आरोप लगाउने कार्य सामाजिक सञ्जाल मार्फत बढिरहेको छ।
0: हजुर
1: हजुर। यसले पीडित व्यक्तिको मानसिक अवस्थामा गम्भीर असर पार्न सक्दछ।
0: हजुर हजुर। अनि यो जुन सामाजिक सञ्जालको दुरुपयोगहरू सम्बन्धी जुन तपाईँले जानकारी गराउनु भयो है, यो दुरुपयोगलाई नियन्त्रणका लागि चाहिँ हामीले के उपायहरू चाहिँ अप्नाउन सक्छौँ होला छेत्रीज्यू?
1: अब नियन्त्रणको कुरा गर्दा सामाजिक सञ्जालको जिम्मेवार र सचेत रूपमा प्रयोग गर्ने,
0: हजुर,
1: कुनै पनि सूचना साझा गर्नु अगाडि त्यसको सत्यता जाँच गर्ने,
0: हजुर,
1: व्यक्तिगत जानकारी अनावश्यक रूपमा सार्वजनिक नगर्ने,
0: हजुर,
1: समय व्यवस्थापन गरी समय सीमित समय मात्र सामाजिक सञ्जाल प्रयोग गर्ने, अभिभावक तथा शिक्षकले बाल बालिकाहरूलाई डिजिटल साक्षरताबारे शिक्षा दिने, साइबर अपराध विरुद्ध कडा कानुनी व्यवस्था लागू गर्ने, सकारात्मक शैक्षिक र सृजनात्मक सामग्रीको मात्र प्रबन्धन गर्ने,
0: यो कुराहरू चाहिँ हामीले ध्यान दिनु पर्यो है।
1: अब यसमा यो सँगसँगै के छ भने सामाजिक सञ्जाल विज्ञान र प्रविधिको महत्त्वपूर्ण उपलब्धि हो
0: नि।
1: यसको सही प्रयोगले ज्ञान, सूचना र अवसरहरूको विस्तार गर्छ भने दुरुपयोगले व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय स्तरमा गम्भीर समस्या उत्पन्न गर्न सक्छ। त्यसैले सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवारी, नैतिकता र सचेतनालाई प्राथमिकता दिन आवश्यक छ। सही प्रयोगले सामाजिक सञ्जाललाई विकास र समृद्धिको माध्यम बनाउन सकिन्छ।
0: अनि छेत्रीज्यू, यो सामाजिक सञ्जालको दुरुपयोगहरू सम्बन्धी त तपाईँले जानकारी
1: गराउनुभयो,
0: यसको नियन्त्रणको उपाय पनि बताउनुभयो है, तर यो सामाजिक सञ्जालको दुरुपयोगलाई समाधान गर्नुको लागि चाहिँ के उपायहरू चाहिँ हामीले गर्न सक्छौँ होला?
1: अब यसको समाधानको बारेमा कुरा गर्दाखेरि चाहिँ सामाजिक सञ्जालको जिम्मेवारी र मर्यादित रूपमा प्रयोग गर्ने, कुनै पनि सूचना साझा गर्न अगाडि त्यसको सत्यता जाँच गर्ने, व्यक्तिगत जानकारी र पासवर्ड सुरक्षित राख्ने, सामाजिक सञ्जाल प्रयोगको माध्यम सीमित गर्ने, बालबालिकाको अनलाइन गतिविधिमा अभिभावकले निगरानी राख्ने, साइबर अपराध विरुद्ध कडा कानुनी व्यवस्था लागू गर्ने, डिजिटल साक्षरता तथा जनचेतना कार्यक्रम सञ्चालन गर्ने, शिक्षा ज्ञान र सकारात्मक सन्देश प्रचारका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने।
0: हजुर हजुर। अनि छेत्रीज्यू, यो सामाजिक सञ्जालको विषयमा, दुरुपयोग विषयमा समग्रमा तपाईँलाई भन्नुपर्दाखेरि के भन्न चाहनुहुन्छ?
1: निष्कर्षमा भन्नुपर्दा चाहिँ सामाजिक सञ्जालको सहयोग प्रयोगले ज्ञान सूचना तथा अवसरको विस्तार गर्छ भने दुरुपयोगले व्यक्ति परिवार र समाजमा नकारात्मक असर पार्दछ।
0: हो नि,
1: त्यसैले यसको लाभ लिन र हानि कम गर्न सचेत जिम्मेवारी र सुरक्षित रूपमा प्रयोग गर्न आवश्यक छ।
0: हजुर।
1: सामाजिक सञ्जाल आधुनिक समाजको शक्तिशाली सञ्चार माध्यम हो। यसको सही प्रयोगले शिक्षा, व्यवसाय, सञ्चार र सामाजिक विकासमा ठूलो योगदान पुर्याउँदछ। तर यसको दुरुपयोगले विभिन्न सामाजिक, मानसिक तथा नैतिक समस्या निम्ताउन सक्दछ। त्यसैले सामाजिक सञ्जाललाई जिम्मेवार, सचेत र सन्तुलित रूपमा प्रयोग गर्नु आवश्यक छ।
0: हो नि हो नि, ठिकै कुरा गर्नुभयो कान्छीमाया दिदी। यहाँ
2: मलाई त एकदमै राम्रो लाग्यो यहाँले जुन चाहिँ सामाजिक सञ्जालको दुरुपयोग र सदुपयोग हामीले के कस्तो प्रकारले गर्नुपर्छ है।
0: हो नि हो नि, यो सँगसँगै यहाँले सामाजिक सञ्जालको महत्व, यसबाट पाइने लाभ र हानि के कस्तो छ भन्ने कुराहरू बताउनु भयो, अनि यो सामाजिक सञ्जालको दुरुपयोगको नियन्त्रण चाहिँ कसरी गर्नुपर्ने भन्ने विषयमा यहाँले साह्रै राम्रो जानकारी गराउनु हो। यहाँले भने जस्तै हामीले पनि सामाजिक सञ्जाललाई चाहिँ सठिक तरिकाले उपयोग गर्न सक्यो भने चाहिँ सबैको निम्ति हित र भलो चाहिँ हुने रहेछ नि त,
2: होइन?
0: यहाँ ज्ञान प्रसाद छेत्रीज्यूसँगै कुराकानी गर्दा गर्दै निकै समय बितेकोले आजलाई चाहिँ
2: समय भयो भनेपछि त हामी बसिरहने कुरो आएन, र यहाँ ज्ञान प्रसाद छेत्रीज्यू सँगसँगै हामी पनि आजको सभाबाट बिदा लिनुपर्छ होला।
0: हुन्छ, त्यसै गरौँ न, लु जाउँ न त।
2: लु त्यो चियाको बोतल बोक्नुहोस्, अनि के यो लट्ठी सट्ठी के रहेछ यो पनि बोक्नुहोस्, लु जाउँ त जाउँ।
0: लु जाउँ जाउँ,
2: बोके लट्ठी जाउँ।
3: र अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार आगामी 21 तारिक जुनसम्म सिक्किमका अधिकांश स्थानहरू लगायत पश्चिम बङ्गालको निम्न हिमालय अञ्चलको दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार, कुचबिहार जिल्लाहरूका एक वा दुई स्थानहरूमा भारी वर्षा हुने र 30-40 किलोमिटर प्रति घण्टाको वेगमा तेज हावाहुरी र मेघगर्जनसहित बिजुली चल्ने सम्भावना रहेको छ। र मौसमको कृषि विज्ञप्ति अहिले लाई पूरा भयो।

र यतिन्जेल प्रस्तुत थियो कार्यक्रम गाउँले सभा। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ट्ज।

रवको केही बेरमा समप्रसारण गरी सुनाइरहेछौँ आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार र यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस् र जुडिरहनुहोस् आकाशवाणीको खरसाङ केन्द्रसित।

प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्। केन्द्रीय सूक्ष्म साना तथा मझौला उद्यम तथा श्रम एवं रोजगार राज्य मन्त्री शोभा करन्दलाजेले आज आफ्नो दुई दिने सिक्किम भ्रमण सम्पन्न गर्नुभयो। आज वहाँले गान्तोकको मनन केन्द्रमाथि अवस्थित आगामी पीएम एकता मल अथवा युनिटी मलको प्रगतिको समीक्षा गर्नुभयो। यो 2023-24 को केन्द्रीय बजेटमा घोषणा गरिएको पहल हो, जसको अनुमानित लागत 106 करोड़ रूपियाँ रहेको छ। यो परियोजनालाई एक जिल्ला एक उत्पादन, भौगोलिक संकेत, जीआई उत्पादनहरू, हस्तकला र हस्तशिल्प वस्तुहरू र देशभरका अन्य परम्परागत उत्पादनहरूलाई प्रवर्धन गर्न एक अद्वितीय मञ्चको रूपमा परिकल्पना गरिएको छ। राज्यमन्त्रीले बुलबुलेको स्मृति वनमा राष्ट्रव्यापी पर्यावरण अभियान एक पेड़ माँ के नाममा भाग

0: राख्दै त्यहाँ बिरूवा रोप्नुभयो। वहाँले आज गान्तोकभरिका विभिन्न उद्यमी प्रतिष्ठानहरूको पनि भ्रमण गर्दै व्यवसाय मालिकहरू र उद्योग प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्नुभयो। त्यो क्रममा सुश्री करन्दलाजेले उद्यमीहरूलाई व्यवहार्य परियोजना प्रस्तावहरू तयार गर्न र विभिन्न एमएसएमई समर्थन कार्यक्रमहरू अन्तर्गत विचारका लागि भारत सरकारलाई पेश गर्न प्रोत्साहित गर्नुभयो। केन्द्र पूर्वोत्तर क्षेत्रमा नवप्रवर्तन, उद्यम विकास र रोजगारी सिर्जनालाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको राज्यमन्त्रीले सरोकारवालाहरूलाई आश्वासन दिनुभयो। वहाँले पद्मश्री पुरस्कार विजेता स्वर्गीय तुलाराम उप्रेतीका परिवारका सदस्यहरूलाई पनि भेट्नुभयो अनि समाजमा उनको स्थायी विरासत र योगदानलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सिक्किमका मुख्य निर्वाचन अधिकारी राज यादवले आज गान्तोकस्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए। कार्यक्रममा उनले राज्यभर निर्वाचन फर्मको वितरण प्रक्रिया 100% पूरा भएको बताउँदै यी फर्महरू बुझाउने अन्तिम मिति 28 जून भएको स्मरण गराए र समय सीमाभित्र फर्म बुझाउन असफल हुने मतदाताहरूलाई मतदाता नामावलीको मस्यौदामा समावेश नगरिने चेतावनी दिए।
1: हामी तपाईँलाई इन्फर्म गर्न चाहन्छौँ कि सबै बेलोले भन्नुभएको छ कि हामीले 100% फर्म डिस्ट्रिब्युसन गर्नुभयो। यदि तपाईँले अहिलेसम्म फर्म पाएको छैन र तपाईँले अगर केही इस्यु फेस गर्नुहुँदैछ तपाईँ आफ्नो बिएलओसँग कन्ट्याक्ट गर्नुहोस्। यदि बिएलओले काम गरेको छैन र तपाईँलाई फर्म दिएको छैन पुऱ्याएको छैन त तपाईँ इआरओसँग एआरओसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तपाईँ सोध्नु सक्नुहुन्छ कि मेरो बिएलओको नाम के हो र नम्बर पाएपछि तपाईँ कल पनि गर्न सक्नुहुन्छ बिएलओलाई र बिएलओलाई कल गरेर तपाईँ झट्टै
0: एक्ला लिम्बु, अनुप छेत्री र मन्जिल शर्माले 15 जूनदेखि आजसम्म भारतको संसद नयाँ दिल्लीको संविधान सदनमा आयोजित विकसित भारत राष्ट्रिय युवा संसद 2026मा सिक्किमको प्रतिनिधित्व गरे। नारी शक्ति वन्दन क्याटलाइजिङ इन्क्लुसिभिटी एण्ड विकसित भारत 2047 भन्ने विषयवस्तुमा केन्द्रित यस कार्यक्रमले देशभरका 28 राज्य र 8 केन्द्रशासित प्रदेशका 108 जना सहभागीहरूलाई एकै ठाउँमा ल्याएको थियो। कार्यक्रमले सार्थक संसदीय बहस, नीतिगत छलफल र रचनात्मक युवा सहभागिताका लागि एक मञ्च प्रदान गर्यो जसले युवा प्रतिनिधिहरूलाई राष्ट्रिय महत्वका मुद्दाहरूमा छलफल गर्न सक्षम बनायो। नेपाली साहित्य परिषद सिक्किमले यस वर्षको प्रतिष्ठित भानु पुरस्कार वरिष्ठ साहित्यकार सुकरात सुब्बालाई प्रदान गर्ने निर्णय गरेको छ। परिषदको कार्यकारिणी समितिको बैठकले चयन समितिको सिफारिश अनुसार उक्त निर्णय गरेको हो। नेपाली भाषा साहित्य तथा संस्कृतिको संरक्षण संवर्धन र प्रवर्धनमा दीर्घकालीन योगदान पुर्याएका सुब्बा परिषदका पूर्व उपाध्यक्ष तथा भारतीय नेपाली राष्ट्रिय परिषदका पूर्व कोषाध्यक्ष हुन्। उनी सिक्किम अकादमीका दुई कार्यकाल अध्यक्ष समेत रहिसकेका छन्। कथा बनेका व्यथाहरू र मेरो झ्यालबाट उनका चर्चित कृतिहरू हुन्। पुरस्कार 13 जुलाई 2026मा 212 भानु जयन्ती समारोहमा प्रदान गरिनेछ। कृषि तथा बागवानी विभागले एटीएमए, केभीके, सीएई, पीएचटी र सीएयूसँगको समन्वयमा पाकिम जिल्लाको दुगा ब्लक अन्तर्गत पश्चिम पेन्दममा खेत बचाओ अभियान कार्यक्रम आयोजना गर्यो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

समाचारको प्रसारणपछि पुनः स्वागत जनाउँदछौँ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। र अब सुनोस् आजको रहल कार्यक्रमहरू लगायत भोलि दिनभरि प्रसारण गर्ने कार्यक्रमहरूको छोटो रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार। बेलुकी 7 लोकलहरी अनि 7:15 सुसङ्गम। भुटानी कार्यक्रम 7:45 कार्यक्रम युवावाणी 8 अनि 8:30 सप्तसुर, जसमा सुन्नुहुनेछ पण्डित भजन सोफारीबाट सितार वादन। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौ 9:15 स्पटलाइट, 9:30 राष्ट्रिय कार्यक्रम आज चर्चाका विषय हे, अनि अन्त्यमा राति 10 विविध भारतीको कार्यक्रम। भोलिको हाम्रो बिहानी अधिवेशन शुभारम्भ हुनेछ बिहान 6:22 भने सुरुवात गर्नेछौँ कार्यक्रम अर्चनाबाट बिहान 6:30 विषय सामाजिक परिवर्तनको स्रोत युवा शक्ति। यसरी नै बिहान 7:05 शुभ प्रभात सङ्गीत प्रभात 7:35 8:30 रङ बिरङको संसार विषय नैनिताल उत्तराखण्डबारे कुराकानी। कार्यक्रम योजना बिहान 8:45 9:02 हिन्दी फिल्मी गीत, 9:30 कार्यक्रम इन्द्रेणी साहित्यिक कार्यक्रम जसमा श्रोताले सुन्नुहुनेछ स्वरचित कविता र गजल पाठ। हेलो खरसाङ बिहान 10:02 कार्यक्रम हाम्रो सरोकार विषय अटिजम जागरूकतादेखि स्वीकृतिसम्म। यसै गरी पूर्वाह्न 11:05 स्वरमाधुरी अनि बङ्गला सङ्गीतको कार्यक्रम गीताञ्जली 11:30 तपाईँको अनुरोधमा समय 12:05 मेलोडी टाइम अनि तिब्बती कार्यक्रम 1:05। यसरी नै दिउँसो 2:30 सुन्नुहुनेछ केही लोक तथा आधुनिक गीतहरू। 3 फिल्मी गीत, 3:20 गीत सङ्गीत। अपराह्न 4 कार्यक्रम नारी प्रगति विषय नारीको बदलदो रूप, अनि 4:30 शिक्षा ज्योति जसमा श्रोताले जानकारी पाउनुहुनेछ एरिन सुनवारद्वारा रानी लक्ष्मीबाईको जीवनी विषय। यसै गरी 5:05 फौजी कार्यक्रम जय जवान, अनि 5:30 इभिनिङ मेलोडिज। 6:10 गाउँले सभा, 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 लोकलहरी अनि 7:15 सुसङ्गम। भुटानी कार्यक्रम 7:45 8 युवावाणी अनि 8:30 चर्चा चौतारी। यस अतिरिक्त समप्रसारण गरी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू क्रमैले 9:15 स्पटलाइट, 9:30 राष्ट्र कार्यक्रम, अनि अन्त्यमा राति 10 विविध भारतीको कार्यक्रम। यतिन्जेल सुन्नुभयो आजको रहल कार्यक्रमहरू लगायत भोलि दिनभरि प्रसारण गर्ने कार्यक्रमहरूको संक्षिप्त जानकारी। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार आगामी 7 सिक्किम लगायत पश्चिम बङ्गालको निम्न हिमालय अञ्चलको जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा वा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। र मौसमको साधारण विज्ञप्ति अहिलेलाई पूरा भयो।

0: एफएम 103.5 मेगाहर्जमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। र अबको क्रममा समय भएको छ यस केन्द्रबाट प्रादेशिक समाचारको।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सारण मंगलबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीमा एक विशेष कार्यक्रममा प्रधानमन्त्री विकसित भारत रोजगार योजना अन्तर्गत लगभग 2400 करोड रुपियाँको प्रोत्साहन राशि वितरण गर्नुहुनेछ। गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जीटीएका प्रमुख कार्यपाल अनित थापाले जीटीए चिफ तथा सभासद पदबाट राजीनामा दिनुभएको छ। पश्चिम बंगाल सरकारले जनकल्याण शिविरको अवधि एक दिनको लागि बढाउने निर्णय लिएको छ। राज्यकै सर्वाधिक ठूलो दार्जिलिङ पुल बजार खण्ड पञ्चायत समितिमा भारतीय जनता पार्टीको बोर्ड गठन भएको छ। अनि आकाशवाणी खरसाङका अप्पर डिभिजन क्लर्क वरिष्ठ लिपिक श्री दावानार नर्बु यल्मोको असामयिक निधन भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीमा एक विशेष कार्यक्रममा प्रधानमन्त्री विकसित भारत रोजगार योजना पीएमवीबीआरवाई अन्तर्गत लगभग 2400 करोड रुपियाँको प्रोत्साहन राशि वितरण गर्नुहुनेछ। प्रधानमन्त्री कार्यालय पीएमओले भनेको छ, यो वितरण केन्द्रको प्रमुख रोजगार आधारित प्रोत्साहन योजनाको कार्यान्वयनमा एक महत्वपूर्ण उपलब्धि हो,

0: गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिएका प्रमुख अनित थापाले जिटिए चिफ तथा सभासद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। जनताको दीर्घकालीन आकांक्षा र गोर्खा समुदायको अधिकार प्राप्तिका लागि आफूले यो कदम चालेको बताउनु भएको छ। आफ्नो सम्बोधनमा थापाले गोर्खाहरूको जन आकांक्षा पूरा हुनु आवश्यक रहेको उल्लेख गर्नुहुँदै शान्तिपूर्ण लोकतान्त्रिक तथा संवैधानिक पद्धति मार्फत सरकार समक्ष जनभावनालाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ। उहाँले जनताको आवाजलाई सम्मान गर्दै समस्याको स्थायी समाधान खोज्न सबै पक्षलाई एकजुट हुन अपील समेत गर्नुभएको छ। यो घटनालाई लिएर पहाड़को राजनैतिक वृत्तमा निकै हलचल मचिएको छ।
1: नमस्कार, आज म तपाईँहरूको माझ एउटा ठुलो डिसिजन लिनु गइरहेको छु र इलेक्सन पश्चात जुन एउटा पहाड अन्यलतामा छाइरहेको छ अनि मान्छेले नयाँ सरकार चुनिसकेको छ र नयाँ सरकारमाथि एउटा मान्छेको आस्था भरोसा धेरै छ उहाँहरूमाथि नयाँ सरकारमाथि र त्यो सरकारमाथि एउटा अब हाम्रो जातिले न्याय र उन्मुक्ति पाउँछ भन्ने पनि मान्छेको भरोसा आस्था छ त्यसलाई मैले एक्सेप्ट गर्नुपर्छ र म पनि नयाँ सरकारलाई रिक्वेस्ट गर्छु कि अब हाम्रो यहाँनिर जुन धेरै वर्षदेखिको मान्छेको एक्सपेक्टेसन छ त्यो एक्सपेक्टेसनमाथि तपाईँहरूले काम गरिदिनुहुन्छ भन्ने भरोसा पनि छ मलाई र काहीँ न काहीँ म हारेको छु अनि हारेपछि मैले एउटा जिम्मावारी लिनुपर्छ र त्यो जिम्मावारीसँगै मैले आज एउटा ठुलो डिसिजन गर्नुपर्छ मान्छेलाई एउटा जिटिएले गर्दाखेरि काहीँ न काहीँ हाम्रो एउटा जातिको सुरक्षित व्यवस्था रोकिँदैछ भन्ने फिल पनि हुँदैछ मान्छेलाई।
0: राज्यभरि नै आयोजित जनकल्याण शिविरहरूमा उर्लिएको जनसमुद्रलाई मध्यनजर गर्दै पश्चिम बङ्गाल सरकारले शिविरको अवधि एक दिनको लागि बढाउने निर्णय लिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज दक्षिण 24 परगनाको फाल्टामा आयोजित एक जनकल्याण शिविरको निरीक्षण भ्रमण गर्नुहुँदै अब यो अभियान बिहिबारसम्म जारी रहने घोषणा गर्नुभयो। मुख्यमन्त्री श्री अधिकारीले भन्नुभयो, निर्धारित समयमा सबै क्षेत्रहरूमा पर्याप्त संख्यामा शिविर आयोजना गर्न नसकिएको कारणले शिविरहरूमा लाभार्थीहरूको अत्याधिक भीड देखिँदैछ।
2: मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, राज्यका मानिसहरूले सरकारमाथि विश्वास व्यक्त गरिरहेका छन् र ठूलो संख्यामा सरकारी योजनाहरूको लाभ लिनका लागि शिविरहरूमा पुगिरहेका छन्। उहाँले भन्नुभयो, जनकल्याण शिविरहरूको माध्यमबाट केन्द्र तथा राज्य सरकारका विभिन्न योजनाहरूको लाभ एउटै समयमा उपलब्ध गराइँदैछ। मुख्यमन्त्री श्री अधिकारी अनुसार सरकारले यो सुनिश्चित गरिरहेको छ कि नागरिकहरूलाई सबै कल्याणकारी योजनाहरूको लाभ पूर्ण पारदर्शिता तथा भ्रष्टाचार रहित प्राप्त होस्। मुख्यमन्त्री श्री अधिकारीले बताए अनुसार 54 योजनाहरूलाई जन कल्याण शिविरको माध्यमबाट मानिसहरूसम्म पुर्याइँदैछ। यसमा आयुष्मान भारत योजना सबैभन्दा महत्वपूर्ण छ। उहाँले भन्नुभयो, राज्यका 1,43,00,000 परिवार तथा लगभग 6.5 करोड मानिसहरूलाई यस योजनाको लाभ प्राप्त हुनेछ। आकाशवाणी खरसाङ, रोशनी छेत्री।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड रहेको खरसाङ खण्ड पञ्चायत समितिको बोर्ड पनि ढलेको छ। आज खरसाङ खण्ड पञ्चायत समितिको 5 कर्म अध्यक्ष सहित जम्मा 11 पञ्चायत समिति सदस्यहरूले सामूहिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट राजीनामा दिएका छन्। भारतीय रेलवेले पूर्वी रेलवेको सिग्नलिङ प्रणालीको आधुनिकीकरणका लागि 405 करोड रुपियाँ लागतको परियोजना स्वीकृत गरेको छ। यस परियोजना अन्तर्गत रिले आधारित इन्टरलकिङ प्रणालीहरूलाई 32 स्टेशनहरूमा इलेक्ट्रोनिक इन्टरलकिङमा रूपान्तरण गरिनेछ। पश्चिम बंगालमा तृणमूल काँग्रेसका नेता तथा उत्तर बंगालका पूर्व विकास मन्त्री उदयन गुहालाई पुलिसले पक्राउ गरेको छ। कुचबिहार पुलिसले आज कोलकाताको फूलबागानस्थित उनको फ्ल्याटबाट पक्राउ गरेको हो। राज्यमा सत्ता परिवर्तनसँगै अस्थिरतामा रहेको राज्यकै सबैभन्दा ठूलो खण्ड दार्जीलिङ पुल बजार खण्ड पञ्चायत समितिमा

0: अन्तत भारतीय जनता पार्टीले बोर्ड गठन गर्न सफल भएको छ। आज खण्ड विकास कार्यालयमा आयोजित फ्लोर टेस्टमा बहुमत साबित गर्दै पहिलो पटक खण्ड पञ्चायत समिति भाजपाले दखल गर्न सफल भएको हो। खण्ड विकास कार्यालयमा अधिकारीहरू सामु गरिएको फ्लोर टेस्टमा 42 सदस्यहरू मध्येमा 37 जनाले भाजपाको पक्षमा सहमति जनाएपछि भाजपा दरिलो उभिन्दै खण्डमा आफ्नो पकड जमाएको हो। आकाशवाणी खरसाङका अप्पर डिभिजन क्लर्क वरिष्ठ लिपिक श्री दावा नर्बु यल्मको असामयिक निधन भएको छ। उहाँ विगत एक वर्षदेखि चिकित्सकीय उपचारमा हुनुहुन्थ्यो। उहाँको निधन मुम्बईको टाटा मेमोरियल अस्पताल मुम्बईमा हिजो 16 जुनको दिन अपरान्न 3:50 भएको थियो।
1: आज अपरान्न मुम्बईबाट उहाँको पार्थिव शरीर बागडुग्रा हवाई अड्डा ल्याइयो। बागडुग्राबाट एम्बुलेन्समा उहाँका परिवार तथा आकाशवाणी खरसाङका कर्मीहरूद्वारा विभिन्न वाहनहरूको कन्वयका साथ खरसाङको रेडियो स्टेशनमा पनि ल्याइयो। आकाशवाणी खरसाङको प्राङ्गणमा उनको पार्थिव शरीरलाई केही समयका लागि राखिएको थियो, जहाँ आकाशवाणी क्लस्टर प्रमुख जितेन कुमार रोयले श्रद्धाञ्जली अर्पित गर्नुभयो। त्यसपछि आकाशवाणी खरसाङका 100 अधिक कर्मीहरूले खदा अनि पुष्प अर्पित गरी भावपूर्ण श्रद्धाञ्जली अर्पित गरे। आकाशवाणी खरसाङबाट उहाँको पार्थिव शरीर चौरस्ता नजिक आलुबारी दार्जिलिङमा उहाँको पैतृक निवासमा लगियो। भोलि उहाँको अन्तिम संस्कार गरिनेछ। उहाँ आफ्नो धर्मपत्नी अनि दुई छोरीहरूलाई छोडेर परलोक गमन हुनुभएको छ। उहाँको असामयिक निधनप्रति आकाशवाणी खरसाङ तथा पहाडका सबै रेडियो रिले सेन्टरहरू तथा सिलगढी आकाशवाणीका कर्मीहरूले गहिरो शोक समवेदना व्यक्त गरेका छन्। उहाँ आकाशवाणीमा 22 मार्च 1993 सेवारत हुनुभएको थियो। उहाँले अल इन्डिया रेडियो खरसाङमा नै पहिलो नियुक्ति पाउनु भएको थियो। उहाँले आफ्नो सेवाको समय पूरा नगरी नै संसार छोड्नुभयो। आकाशवाणी खरसाङले उहाँको पार्थिव शरीरलाई कर्मचारीहरूको अश्रुपूर्ण आँखाले अन्तिम विदाई गर्यो। उहाँको आत्माको शान्ति र मोक्षका लागि आकाशवाणी खरसाङले प्रार्थना सभा पनि आयोजित गर्यो तथा उहाँको सम्मानमा 2 मिनटको मौन धारण गर्यो। रेडियोका अवकाश प्राप्त कर्मचारीहरू पनि रेडियो स्टेशनमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नु भेला भएका थिए। आकाशवाणी समाचार खरसाङको निम्ति दिव्यतम अधिकार।
0: अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीमा एक विशेष कार्यक्रममा प्रधानमन्त्री विकसित भारत रोजगार योजना अन्तर्गत लगभग 2400 करोड रुपियाँको प्रोत्साहन राशि वितरण गर्नुहुनेछ। गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिएका प्रमुख कार्यपाल अनित थापाले जिटिए चिफ तथा सभासद पदबाट राजीनामा दिनुभएको छ। पश्चिम बङ्गाल सरकारले जनकल्याण शिविरको अवधि 1 दिनको लागि बढाउने निर्णय लिएको छ अनि आकाशवाणी खरसाङका अप्पर डिभिजन क्लर्क वरिष्ठ लिपिक श्री दावा नर्बु यल्मोको असामयिक निधन भएको छ। यसका साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

श्रोता अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र समय अहिले बेलुकीको 7 बजिरहेछ र यहाँहरूको साथमा उपस्थित छु म प्रेमिका।

0: सिलगढी ग्रेटर लाइन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञ द्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: त कार्यक्रमलाई अघि बढाउँदै अब केही क्षण आनन्द लिऊ निमा शेर्पाको स्वरमा रहेको लोकगीतबाट, कार्यक्रम लोकलहरीमा।

गरा कान्छी तिमी अरू के छ लन्ठा उदो जाने सिपाहीको हातमा लिने डन्ठा छिटो गरा कान्छी तिमी अरू के छ लन्ठा हामीसित जाने भाइ।

हवस् त श्रोता, निमा शेर्पाको स्वरमा रहेको यस लोकगीतसँगै कार्यक्रम लोकलहरी आजलाई यतिमा नै पूरा हुँदछ। यो प्रसारण हो आकाशवाणी खरसाङको र अबको अघिल्लो कार्यक्रम सुरसङ्गम, जसमा यहाँलाई सुनाइरहेछौँ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू। त प्रथम गीत स्वीकार्नुहोस् रमला राईको स्वरमा, जसमा सङ्गीत रहेको छ सदेव चामलिङको।

र भर्खरै यहाँले सुन्नुभयो संगीता प्रधानको शर्मा कार्यक्रमको अन्तिम आधुनिक गीत, जसमा शब्द अनि संगीत थियो केवी राईको।

यसका साथै कार्यक्रम सुसंगम आजलाई यतिमा नै समाप्त हुँदछ। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। रबको केही क्षणमा समप्रसारण गरी सुनाइरहेछौँ आकाशवाणीको समाचार। प्रथममा गान्तोक केन्द्रको नेपालीमा अनि त्यसको लगत्तै पछि कोलकाता केन्द्रको बङ्गला समाचार।

प्रस्तुति कारणवंश आकाशवाणी गान्तोक केन्द्रको नेपाली समाचार श्रोताहरू समक्ष प्रसारण गर्न सकेनौं र यसको निम्ति हामी खेद प्रकट गर्दछौं।

0: भुटानी गीतको प्रस्तुतिपछि अबको क्रममा समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय वित्तीय संस्थानहरूले विकासशील देशहरूलाई आर्थिक बल प्रदान गर्ने संयन्त्र विकसित गर्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सको एभियामा G7 शिखर सम्मेलनको छेक पारी जर्मन चान्सलर र युरोपेली आयोगकी अध्यक्ष उर्सुला फान डेर लाइनसित भेटवार्ता गर्नुभयो। उहाँले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसित भेटवार्ता गर्नुहुनेछ। भारतीय रेलवेले पूर्वी रेलवेमा सिग्नलिङ प्रणालीलाई आधुनिकीकरण गर्न 405 करोड रुपियाँको परियोजनालाई अनुमोदन गरेको छ। ओमानस्थित भारतीय दूतावासले माउन्ट सेटलबेलो हमलामा ज्यान गुमाएका 2 भारतीय नागरिकको पार्थिव शरीर स्वदेश फिर्ता ल्याइने पुष्टि गरेको छ। अनि गुजरातको वडोदरामा एउटा ट्रक र निजी बस ठोकिँदा 6 जनाको मृत्यु भएको छ भने अन्य 27 जना घाइते भएका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सको एभियामा G7 शिखर सम्मेलनमा एक महत्त्वपूर्ण कार्य सत्रमा अन्तर्राष्ट्रिय वित्तीय संस्थानहरूले विकासशील देशहरूलाई आर्थिक बल प्रदान गर्ने संयन्त्र विकसित गर्नुपर्ने बताउनुभयो। सत्रको विषय सबैका लागि सन्तुलित समावेशी र सतत आर्थिक वृद्धिलाई बढावा दिनु रहेको थियो। उहाँले अफ्रिका, ल्याटिन अमेरिका अनि प्रशान्त द्वीप देशहरूलाई जोड्ने सम्पर्क परियोजनाहरूको पनि प्रस्ताव गर्नुभयो। श्री मोदीले सम्पर्क र व्यापारलाई बढावा दिन अन्तर्राष्ट्रिय आवागमन साझेदारी सृजना गर्ने सुझाव पनि दिनुभयो। यस अन्तर्गत G7 देशहरूको पुँजी भारतीय प्रतिभा र ग्लोबल साउथको देशहरूलाई एकसाथ ल्याउन सकिनेछ। उहाँले भन्नुभयो, ठोस वृद्धिले समावेशीकरण र मानिसहरूको कल्याणलाई बलियो बनाउँदछ। उहाँले सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयासको मूल मन्त्रका साथ भारतको विकास गाथाबारे पनि बताउनुभयो। यसमा G7 सदस्य देश, सहभागी देश, अन्तर्राष्ट्रिय मुद्रा कोष अनि आर्थिक सहयोग तथा विकास सङ्गठनका प्रतिनिधिहरू उपस्थित थिए। श्री मोदीले सुरक्षित, त्वरित र प्रभावी आर्टिफिसियल इन्टेलिजेन्स सुनिश्चित गर्ने विषयमा केन्द्रित

0: मोदी अनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच हुने द्विपक्षीय बैठकमा छ जुन केही समयपछि हुने तय भएको छ। यस बैठकमा विभिन्न क्षेत्रमा सहयोगलाई सुदृढ पार्ने र पारस्परिक हितका क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ। दुई नेताले यसअघि फेब्रुअरी 2025 वाशिङटन डिसीमा भेट गर्नुभएको थियो।
1: प्रधानमंत्री नरेंद्र मोदी और अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप की यह द्विपक्षीय बैठक काफी महत्वपूर्ण मानी जा रही है। उम्मीद है कि इस बैठक में पश्चिम एशिया संकट पर प्रमुखता से बात होगी। यह बातचीत ऐसे समय में हो रही है जब अमेरिका और ईरान ने युद्ध खत्म करने और हॉर्मुज जलडब्ल्यू मध्य को फिर से खोलने के लिए एक समझौता तय किया है। अब तक हुए काम को लेकर भी चर्चा होने की उम्मीद है। भारत इस दौरान ऊर्जा सुरक्षा के अहम मुद्दे पर भी बात कर सकता है। इन महत्वपूर्ण मुद्दों के साथ साथ दोनों नेताओं के बीच व्यापार से जुड़े सभी पहलुओं पर भी विस्तार से चर्चा होने की उम्मीद है। अंकित कुमार, आकाशवाणी समाचार, एवियो फ्रांस।
0: भारत अनि फ्रान्सले पेरिसमा विवाटेक 2026 भारत मण्डपको उद्घाटनमा नवाचार, आर्टिफिसियल इन्टेलिजेन्स अनि प्रौद्योगिकीमा सहयोग गर्ने प्रतिबद्धताको पुष्टि गरेका छन्। यस अवसरमा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र फ्रान्सका आर्टिफिसियल इन्टेलिजेन्स तथा डिजिटल मामिला मन्त्री एनली हेनाम्फले दुई देशबीच बढ्दो रणनैतिक साझेदारीको बारेमा जानकारी दिनुभयो। भारतीय रेलवेले पूर्वी रेलवेमा सिग्नलिङ प्रणालीलाई आधुनिकीकरण गर्न 405 करोड रुपियाँको परियोजनालाई अनुमोदन गरेको छ। यस परियोजना अन्तर्गत 32 स्टेसनहरूमा रिले आधारित इन्टरलकिङ सिस्टमलाई इलेक्ट्रोनिक इन्टरलकिङ प्रतिस्थापन गरिनेछ। रेलवे मन्त्रालयले यो परियोजना सिग्नलिङ पूर्वाधारको आधुनिकीकरण र रेलवे सुरक्षा सुदृढीकरण गर्ने दिशामा एक महत्त्वपूर्ण कदम भएको बताएको छ। मन्त्रालयले भनेको छ, यस परियोजनामा उच्च घनत्व नेटवर्क र अत्याधिक प्रयोग हुने नेटवर्क मार्गहरूमा 25 प्यानल इन्टरलकिङ रुट, रिले इन्टरलकिङ स्टेसनहरू र 7 इन्टरमिडिएट ब्लक सिग्नलिङ स्थानहरू सामेल छन्। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। ओमनस्थित भारतीय दूतावासले माउन्ट सेटेबेलो हमलामा ज्यान गुमाएका दुई भारतीय नागरिक आदित्य शर्मा अनि शिवानन्द चौरसियाको पार्थिव शरीर स्वदेश फिर्ता ल्याइने पुष्टि गरेको छ। दूतावासले सोसियल मिडिया पोस्टमा यसको पुष्टि गर्दै मृतकहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। गुजरातको वडोदरामा एउटा ट्रक अनि निजी बस ठोक्कन्दा 9 वर्षीय बालकसहित 6 मृत्यु भएको छ। दुर्घटनामा अन्य 27 घाइते भएका छन् र उनीहरूलाई उपचारका निम्ति वडोदराको एसएसजी अस्पतालमा भर्ना गरिएको छ। आज बिहान 4 कोटाम्बी स्टेडियम नजिकै वान्सवाडाबाट सुरत जाँदै गरेको बस ट्रकसित ठोक्कन्दा दुर्घटना भएको हो। सूचना पाएपछि एसडिआरएफ, एनडिआरएफ, पुलिस अनि वडोदरा दमकल विभागको टिम घटनास्थलमा पुगेर घाइतेहरूको गरे। उद्धार अभियानको क्रममा 24 सुरक्षित रूपमा बाहिर निकालिएको थियो भने 5 शव अस्पताल पठाइएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको बन्दायु र गुजरातको वडोदरा ग्रामीणमा भएको छुट्टा छुट्टै दुर्घटनामा भएको ज्यानमालको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा श्री मोदीले शोक सन्तप्त परिवारहरूप्रति समवेदना व्यक्त गर्दै प्रियजन गुमाउने सबैप्रति आफ्नो समवेदना व्यक्त गर्नुभएको छ। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ। उसै गरी केन्द्रीय गृहमन्त्री अमित शाहले गुजरातको वडोदरा जारोद मार्गमा भएको दुर्घटनाप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उहाँले स्थानीय प्रशासनले घाइतेहरूको उपचार गरिरहेको बताउनु भएको छ। गृहमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले राष्ट्रिय साइबर अपराध हेल्पलाइन 1930 कार्यप्रणालीको समीक्षा गर्नुभयो अनि अधिकारीहरूलाई यसलाई सुव्यवस्थित गर्न निर्देश दिनुभयो। श्री शाहले आज नयाँ दिल्लीमा भएको बैठकमा रिपोर्टिङको सहजताका लागि एआई र बहुभाषी सहयोग प्रयोग गर्न अधिकारीहरूलाई निर्देश पनि दिनुभयो। उहाँले एजेन्सीहरूलाई राज्यहरूसँग मिलेर काम गर्ने निर्देशन समेत दिनुभयो। सर्वोच्च न्यायालयले निर्दोष लगानीकर्ताहरूलाई ठगी गर्ने साइबर अपराधीहरूलाई परजीवी भनेर सम्बोधन गर्दै उनीहरूलाई कडाईका साथ व्यवहार गर्नुपर्ने बताएको छ। मुख्य न्यायाधीश सूर्यकान्त अनि न्यायाधीश वी मोहनको पीठले विभिन्न राज्यहरूमा दर्ता भएको एफआईआरहरूको एकैसाथ सुनवाईको माग गर्दै दायर गरिएको याचिकामा आज यो टिप्पणी गरिएको हो। न्यायालयले भनेको छ कि साइबर अपराधका पीडितहरू देशभरि फैलिएका छन् र त्यस्ता अपराधीहरूलाई जेलमा राख्न समाजको हितमा छ। पीठले याचिका सुन्न अस्वीकार गर्यो र याचिकाकर्ताहरूलाई

राहतको लागि सम्बन्धित उच्च न्यायालयमा जान निर्देश दिएको छ। अमेरिका अनि इरानबीच भएको शान्ति सम्झौतापछि हर्मुज जलडमरू मध्य यसै सप्ताहमा खुल्ने भएको छ, जसका कारण ब्रेन्ट क्रुडको मूल्य 5.4% घटेर 786.6 डलर भएको छ। 28 फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको कार्यवाहीपछि विश्वभरि कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको थियो र कच्चा तेलको मूल्य लगभग $120 प्रति ब्यारलमा पुगेको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय वित्तीय संस्थानहरूले विकासशील देशहरूलाई आर्थिक बल प्रदान गर्ने संयन्त्र विकसित गर्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सको एभियामा G7 शिखर सम्मेलनको छेक पारी जर्मन चान्सलर र युरोपेली आयोगकी अध्यक्षा उर्सुला फन डर लायनसित भेटवार्ता गर्नुभयो। उहाँले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसित भेटवार्ता गर्नुहुनेछ। भारतीय रेलवेले पूर्वी रेलवेमा सिग्नलिङ प्रणालीलाई आधुनिकीकरण गर्न 405 करोड रुपियाँको परियोजनालाई अनुमोदन गरेको छ। ओमन स्थित भारतीय दूतावासले माउन्ट सेटबेलो हमलामा ज्यान गुमाएका 2 भारतीय नागरिकको पार्थिव शरीर स्वदेश फिर्ता ल्याइने पुष्टि गरेको छ। अनि गुजरातको वडोदरामा एउटा ट्रक अनि निजी बस ठोक्कन्दा 6 जनाको मृत्यु भएको छ भने अन्य 27 जना घाइते भएका छन्। आकाशवाणीबाट समाचार पूरा भयो। समाचारको क्रममा भोलि बिहान 7:25 मा पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला बेलुकीको 8 बजिरहेछ र यहाँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र अबको अखिलो कार्यक्रम युवावाणी।

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवा वाणी कार्यक्रममा। श्रोताबिन, आजको बसाईमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेली, मैले मन पराएका केही गीतहरू। श्रोताबिन, कार्यक्रमको थालनीमा केही मिठा मिठा गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। घुमरको मूल शब्द घुम्नुबाट आएको हो, जसको अर्थ घुम्नु वा घुमाउनु हो। यो गीतले राजस्थानको प्रतिष्ठित परम्परागत लोक नृत्यको उत्सव मनाउँछ। यो गीत पद्मावत चलचित्रबाट प्रस्तुत गरिएको हो। यो सुफी कवि मलिक मोहम्मद जैसीद्वारा लिखित 16 शताब्दीको महाकाव्य कृतिको शीर्षक हो, जुन 2018 लागि आधारको रूपमा काम गर्दछ। घुमर श्रेया घोषाल र स्वरूप खानको आवाजमा संगीतकार संजय लीला भन्साली, शब्दकार ए एम तुराज,

चलचित्र पिकु 2015 को लम्हे गुजर गए गीत को अनुवाद पलहरू बितेका छन् भन्ने बुझिन्छ। यो एक पुरानो र थोरै उदास ट्र्याक हो जसले समय बित्दै जाँदा सम्बन्धहरू बदलिँदै जाँदा र अज्ञात बाटोहरू हुँदै जीवनको यात्राको तितो मिठो स्वीकृतिलाई प्रतिबिम्बित गर्दछ। हिन्दी र बङ्गाली भाषामा पिकु सामान्यतया मिठो स्वर भएको वा निर्दोष भन्ने अर्थ लाग्ने शब्दहरूबाट उत्पन्न हुन्छ, जुन प्राय सानी केटीको लागि मायालु शब्दको रूपमा प्रयोग गरिन्छ। लम्हे गुजर गए अनुपम रोयको आवाजमा शब्द निसङ्गीत रहेको छ अनुपम रोय।

बुन्द बुन्द 2015 को चलचित्र रोईबाट प्रस्तुत गरिएको हो। यसको शाब्दिक अर्थ थोपा थोपा हो। यो गीत एक तीव्र भावुक गाथा गीत हो। यसले गहिरो प्रेममा भएको अनुभूति व्यक्त गर्दछ। यो गीतले कल्पना र वास्तविकता बीचको धमिलो रेखाहरूको अन्वेषण गर्दछ, जो एक जुनुनी फिल्म निर्माताको चलचित्रको विषय हो र यसको रियल लाइफ कार्यहरूले निर्देशकको वास्तविक जीवनलाई प्रतिबिम्बित गर्दछ। अंकित तिवारीको आवाजमा संगीतकार अंकित तिवारी, शब्दकार अभिन्द्र कुमार उपाध्याय।

मेरै नाम तो चलचित्र जीरो बाट प्रस्तुत गरिएको एक गहिरो रोमान्टिक गाथा गीत हो, जसको अनुवाद तिमी मेरो हौ वा तिमी मेरो नाम बाट नामित छौ। गीतले निस्वार्थ प्रेम को सुन्दर सन्देश दिन्छ। यस गीतले भन्दछ कि जबसम्म संसार अस्तित्व रहन्छ, तबसम्म प्रियजन सधैँभरि सबैको साथमा रहन्छ। यस चलचित्रले शून्य जस्तो महसुस गर्ने दुई व्यक्तिहरू अर्थपूर्ण जीवन निर्माण गर्न वा उपलब्धि हासिल गर्न एक साथ आउन सक्छन् भन्ने कुरालाई प्रकाश पार्छ। अभय जोधपुरकरको आवाजमा संगीतकार अजय अतुल, शब्दकार इर्शद कमिल।

श्रोताबिन, अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। अबको प्रस्तुति रहेको छ एक दिल एक जान शिवम पाठकको आवाजमा, संगीतकार संजय लीला भन्साली, शब्दकार ए एम तुराज।

श्रोताबिन भर्खरै सुन्नुहुँदै थियो कार्यक्रम युवा वाणी र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गर्ने वाचा गर्दै प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका ज्योतिलाई पनि विदा दिनुहोस्। हवस् त नमस्कार।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम युवावाणी। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज।

समय यस बेला बेलुकीको 8:30 अनि 5 सेकेन्ड भइरहेछ र अबको क्रममा श्रोताहरूलाई सुनाइरहेछौँ कार्यक्रम सप्तसुर अन्तर्गत पण्डित भजन सोपोरीद्वारा सन्तोर वादन राग दादरा मिश्रा पिलु।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अहिले समय बेलुकीको 10:30 भयो। यसका साथै आजको अधिवेशनको सम्पूर्ण कार्यक्रमहरू यतिमा नै समाप्त हुँदछ। भोलि बिहान 6:22 प्रभातकालीन अधिवेशनको 7 पुनः उपस्थित हुने नै छौँ। तबसम्मलाई